र भाइ बहिनीहरू, यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेसिङ, विशेष गरी हाम्रो यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनु भएको गीतहरू मार्फत चाहिँ हामीले सुसमाचार फैलाउनु हाम्रो उद्देश्य रहेको छ। र यहाँहरूलाई थाहै छ हाम्रो यिपी क्वायरमा यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनु भएका यति आशिषमय अनि एकदमै मिठो गीतहरू उहाँहरूले गाउनु भएको छ। र यहाँहरूले पनि यी गीतहरूलाई आफ्नो साथीहरूको बीचमा गाउन सक्नुहुन्छ, आफ्नो बाल संगतिमा गाउन सक्नुहुन्छ। र मलाई चाहिँ यिपी क्वायरले गाउनु भएका गीतहरू एकदमै मनपर्छ। र यहाँका जति पनि बाल गीतहरू छन्, हरेक गीतका शब्दहरू चाहिँ एकदमै मन छुने खालका पनि छन्। अनि म चाहिँ एकदमै ब्लेस्ड फिल पनि गर्छु यो गीतहरू सुन्दै गर्दाखेरि। र आज विशेष गरी म यहाँहरूको माझमा यिपी क्वायरले गाउनु भएका गीतहरू राख्ने नै छु। र अवश्य नै यहाँहरू सबैजना एकदमै उत्साहित हुनुहुन्छ होला यिपी क्वायरले गाउनु भएका गीतहरू सुन्नको लागि। र भाइ बहिनीहरू, म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। अँध्यारो र उज्यालोमा चाहिँ तपाईँहरूलाई कुन कुरा धेरै शक्तिशाली छ होला जस्तो लाग्छ? यहाँहरूले सोचिसक्नुभयो होला। मलाई चाहिँ लाग्छ अँध्यारो भन्दा उज्यालो धेरै शक्तिशाली हुन्छ। हामी यसलाई ज्योति पनि भन्दछौ। ज्योति अर्थात उज्यालोलाई पछ्याउने व्यक्तिले अरूको भलाइ गर्ने, साँचो कुरामा ध्यान दिने र परमेश्वरको उपस्थितिलाई मन पराउँदछ। अनि उज्यालो सधैँ अन्धकारलाई जित्दछ। अनि उज्यालोले सधैँभरि अँध्यारोमाथि विजय प्राप्त गर्दछ। जसरी हरेक दुष्ट कुरामा येशूले जित्नुहुन्छ, त्यसरी नै उज्यालोले अँध्यारोलाई हरेक पल जित्दछ। अब हामी यसै विषयसँग सम्बन्धित एउटा गीत सुन्नेछौ। र जुन गीतले भन्दछ जित्छ ज्योतिले अन्धकारलाई भन्ने गीत। र यो बाल गीत अहिलेलाई भने म राख्न चाहन्छु यहाँहरूको माझमा। यो गीत सुनेर आनन्दित महसुस गर्नुहोला।

फेरि पनि कार्यक्रम यीपी लेप्चिङमा स्वागत गर्न चाहन्छु। भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले सुन्नुभयो जित्छ ज्योतिले नामको यो बाल गीत। र भाइ बहिनीहरू, म यहाँहरूलाई याद पनि दिलाउन चाहन्छु कि हाम्रो यीपी क्वेयरले गाउनुभएका गीतहरू चाहिँ यहाँहरूले हाम्रो युट्युब च्यानल यीपी नेपालमा गएर पनि हेर्न सक्नुहुनेछ, जसमा यहाँहरूले YIPPI NEPAL नेपाल टाइप गरेर पनि यी गीतहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ। र जतिजना हाम्रा सन्डे स्कूलका टिचरहरू हुनुहुन्छ, जो बालबालिकाको क्षेत्रमा काम गर्दै हुनुहुन्छ, यहाँहरूले पनि हाम्रो युट्युब च्यानलमा गएर ती गीतहरू चाहिँ आफ्नो मण्डलीका भाइ बहिनीहरूलाई पनि सिकाउन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूलाई एउटा कुरा सोध्न मन लाग्यो भाइ बहिनीहरू, के यहाँहरूले कहिल्यै हवाई जहाज चढ्नु भएको छ? र हवाई जहाज चढ्नका लागि के गर्नुपर्छ होला? अवश्य नै हवाई जहाज चढ्नको लागि चाहिँ हामीले टिकट काट्नुपर्छ, र त्यसको लागि यदि हामी देशबाट बाहिर जाँदैछौँ भने हामीलाई त्यसको लागि पासपोर्ट चाहिन्छ, त्यसको लागि हामीलाई भिजा अप्लाई गर्नुपर्ने हुन्छ। तर हामी नेपालकै केही ठाउँमा जाँदैछौँ, नेपालभित्रै ट्राभल गर्दैछौँ भने चाहिँ हामीलाई केवल हामीलाई टिकट काट्नु चाहिँ आवश्यक पर्दछ। र म पनि एकपटक मेरो जीवनमा पोखरा जाँदै गर्दाखेरि चाहिँ मैले एकपटक हवाई जहाजमा चढ्ने मौका पाएकी थिएँ, र त्यो चाहिँ एक वर्ष अगाडिको कुरा हो। अनि मलाई चाहिँ हवाई जहाजमा चढ्दाको त्यो पहिलो अनुभव चाहिँ एकदमै अनौठो पनि लागेको थियो, किनभने त्यो मेरो पहिलो ट्राभल थियो हवाई जहाजमा चढेर गएको। अनि त्यो हुँदै गर्दा थोरै थोरै आकाशमाथि उड्दै गर्दा थोरै थोरै डर पनि लाग्ने रहेछ, होइन, तलमाथि तलमाथि हुँदै गर्दाखेरि, टेक अफ हुँदै गर्दाखेरि। र अवश्य नै मानिसहरू कोही बस चढेर, कोही प्लेन चढेर अर्थात् हवाई जहाज चढेर, अनि कोही समुद्रबाट ठुल्ठूला जहाजहरूमा चढेर चाहिँ घुम्न जान्छन्, कोही व्यक्तिहरू चाहिँ पैदल अर्थात् हिँडेरै पनि घुम्न निस्किन्छन्। अनि तपाईँलाई चाहिँ के लाग्छ, जब हामी स्वर्ग जान चाहन्छौँ भने चाहिँ हामी चाहिँ कसरी स्वर्गको यात्राको लागि तयारी रहन सक्छौ होला? के लाग्छ भाइ बहिनीहरू यहाँहरूलाई, स्वर्ग जानको लागि हामीलाई के को आवश्यक पर्छ होला? यहाँहरू सोच्दै गर्नुहोला। अहिलेलाई भने हामी सुन्नेछौ यीपी क्वेयरले गाउनु भएको यस आशिषमय बाल गीत, जुन गीतको बोल रहेको छ कसरी म पुग्छु स्वर्गमा। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम यिपी लेसिङ सुन्दै हुनुहुन्छ भाइ बहिनीहरू र साथमा छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र गीतले भने जस्तै यहाँहरूले पनि सोच्नुभयो होला कि स्वर्गमा जानलाई मान्छेले बनाएका कुराहरू अर्थात साधनहरू जस्तै गाडी रकेट हवाई जहाज साइकल बस बाइक स्कुटर चढेर चाहिँ होइन तर हामीले गरेका पापहरू गल्तीहरूको क्षमा मागेर यीशुमा विश्वास गरेर मात्र हामी चाहिँ स्वर्ग जान सक्छौ अवश्य नै भाइ बहिनीहरू यदि हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामीले यीशु जो परमेश्वरको पुत्र हुनुहुन्छ जो चाहिँ यस संसारमा हाम्रो पापको निम्ति हामीलाई पापबाट छुटकारा दिनको लागि यस संसारमा आउनुभयो उहाँमा विश्वास गर्ने अनि हामीले गरेका सबै गल्तीहरूको चाहिँ उहाँमा क्षमा माग्ने अर्थात पश्चाताप गरेर अनि जब हामी यीशुलाई विश्वास गर्छौ भने अवश्य नै हामी चाहिँ स्वर्ग जानको लागि चाहिँ तयार रहन सक्छौ अनि भाइ बहिनीहरू यहाँहरूलाई खेतीपातीको बारेमा कतिको थाहा छ त मलाई त मेरो आमाले मेरो बुवाले म सानो हुँदाखेरि पनि बारीहरूमा लगेर काम गराउनुहुन्थ्यो अनि जब उहाँहरूले काम गर्दै गर्दाखेरि पनि म माटोसँग खेल्ने गर्थे र यदि यहाँहरूले आफ्ना ठूला बडाहरूले खेतबारीमा काम गर्नुभएको देख्नु भएको छ भने अवश्य नै यहाँहरूलाई रायोको दानाको बारेमा पनि थाहा नै होला जुन कुरा हाम्रो घरमा आमाहरूले हाम्रो घरको परिवारहरूले चाहिँ किचनमा पनि प्रयोग गर्नुहुन्छ रायोको दाना चाहिँ कालो वा खैरो रङको हुँदछ जुन साना साना अनि गोला गोला दानाहरू हुन् यो दाना रायोको बिरुवाबाट आउने गर्दछ अनि यो दाना चाहिँ माटोमा छर्दाखेरि चाहिँ हरियो रायोको साग पनि उम्रदछ जुन खाँदा निकै स्वादिलो हुन्छ र मलाई चाहिँ रायोको साग खान एकदमै मनपर्छ जुन स्वास्थ्यको लागि पनि निकै राम्रो हो भाइ बहिनीहरूलाई चाहिँ सागपात खान कतिको मनपर्छ यदि मन पर्दैन भने खान सुरु गर्नुहोस् है अनि सुन्नुहोस् न रायोको दाना धेरै सानो भए पनि यसले ठूलो ठूलो पात भएको सागहरू उमार्दछ र भान्सामा अचार बनाउन पनि यसले ठूलो मदत पुर्याउँदछ र अझ रायोको दाना हालेको अचार चाहिँ निकै स्वादिलो र मिठो हुन्छ अनि जसरी सानो रायोको दानाले ठूलो काम गर्छ यदि हामी पनि रायोको दाना जति नै परमेश्वरमा विश्वास अनि भरोसा गर्छौ भने हाम्रो जीवनमा भएका ठूला ठूला समस्या पनि हटेर जाँदछ र हामीलाई ती समस्याको समाधान गर्ने बुद्धि पनि परमेश्वरले दिनुहुन्छ अब सुनौ रायोको दाना झै बोलको यस सुन्दर बालगीत गीतपछि फेरि पनि आउने नै छु

स्वागत गर्न चाहन्छु कार्यक्रम यिपी लेप्सिङमा। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले रायोको दाना भन्ने गीत सुन्नुभयो नि। अवश्य नै रायोको दाना जतिको पनि सानो मसिनो खालको पनि विश्वास हामीमा छ भने चाहिँ अवश्य नै हरेक कुरा चाहिँ परमेश्वरमा सम्भव हुँदछ। र यदि यहाँहरूको जीवनमा पनि केही समस्या आइरहेको छ भने अवश्य नै परमेश्वरमा विश्वास साथ प्रार्थना गर्नुहोस् र अवश्य नै यहाँहरूले चाहनु भएको कुरा प्राप्त गर्नुहुन्छ। र अवश्य नै यहाँहरूले हाम्रो यिपीको गीतहरू सुनेर एकदमै रमाइलो महसुस गर्दै हुनुहुन्छ होला भाइ बहिनीहरू। र अवश्य नै यस संसारमा गीतहरू मन नपराउने व्यक्ति त कमै होलान्। अनि हामी सबैजनालाई गीत मनपर्छ, गीत गाउन मनपर्छ, र हामी गीतहरूको मार्फतबाट पनि परमेश्वरलाई महिमा दिने गर्छौं, उहाँलाई प्रशंसा गर्ने गर्छौं। ल, र भाइ बहिनीहरू, आज चाहिँ म यहाँहरूसँग कुराकानी पनि गर्दैछु र म चाहिँ आज यहाँहरूसँग यसरी कुराकानी गरिरहँदा एकदमै आनन्दित महसुस गरिरहेकी छु। र भाइ बहिनीहरू, यहाँहरूको चाहिँ कतिको साथीहरू हुनुहुन्छ है? मेरो पनि धेरैजना साथीहरू हुनुहुन्छ र यहाँहरूलाई कोही पनि साथीहरूले कहिलेकाहीँ नराम्रो व्यवहार देखायो वा उनीहरूले तपाईँको विरुद्धमा काम गर्यो भने चाहिँ तपाईँ उनीहरूलाई माफी दिन सक्नुहुन्छ त? अवश्य नै माफी दिनु चाहिँ सजिलो काम चाहिँ पक्कै होइन। तर कहिलेकाहीँ मलाई पनि कसैले नराम्रो गर्यो भने मलाई पनि एकैचोटि त्यो व्यक्तिलाई माफी दिन चाहिँ सजिलो काम लाग्दैन। तर जब हामी परमेश्वरलाई हेर्छौं अनि परमेश्वरले जसरी हाम्रो गल्तीहरूलाई

छोरा येशु ख्रिस्ट चाहिँ संसारमा पठाउनुभयो र यदि हामी आफ्नो गल्तीहरूलाई पनि येशुको अगाडि राखेर माफी माग्छौ भने उहाँले चाहिँ हामीलाई क्षमा गर्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। र सबैभन्दा हाम्रो जीवनमा हामीले सिक्नु पर्ने पाठ चाहिँ के हो भने हामीले जहिले पनि यदि हामीबाट गल्ती हुन्छ भने चाहिँ हामीले आफ्नो गल्तीलाई चाहिँ स्वीकार्नु पर्दछ। मैले गरेको छैन भनेर जिद्दी गर्नुभन्दा पनि हो मबाट गल्ती भएको भनेर चाहिँ हामीले परमेश्वरमा मात्रै होइन हामीले आफ्नो बुवा आमाको अगाडि पनि मैले गल्ती गरे अथवा साथीहरूको अगाडि पनि टिचरहरूको अगाडि पनि हामीले चाहिँ हो मैले गल्ती गरेको छु मलाई माफ गरिदिनुहोस् भनेर हामीले उहाँहरूसँग पनि भन्न सक्छौ। र भाइ बहिनीहरू अहिले चाहिँ हामी असारको महिनामा छौं र असारको महिना भन्ने बित्तिकै चाहिँ खेतहरूमा चाहिँ धानहरू रोप्ने महिना रहेको छ जसबाट चाहिँ हामीले अन्नहरू उमार्ने गर्दछौ जसबाट चाहिँ हामीले चामल उत्पादन गर्न सक्छौ र अहिले चाहिँ हामी असारको दोस्रो हप्तामा छौ र कतिजना स्कूलहरूमा चाहिँ आजकल असार महिनाको बेलामा धान रोप्नको लागि चाहिँ भाइ बहिनीहरूलाई पनि स्कूलबाट विभिन्न ठाउँहरूमा खेतहरूमा भिजिट गराइएको हामी कुराहरू देख्न सक्छौ र गाउँघरमा हुनुभएका भाइ बहिनीहरूले त अवश्य नै यो कुराहरू चाहिँ सजिलै रूपमा एक्सप्लोर गर्ने मौका पाउनुहुन्छ होला होइन। यहाँहरूले आफै पनि त्यो कुराहरूमा एकदमै युज टु भएर यहाँहरूले त्यो धान रोप्ने कुराहरू चाहिँ यहाँहरूलाई धेरै थाहा छ होला है। अनि अवश्य नै धान रोपेपछि चाहिँ अनि हामीले चामलको भात खान पाउँछौ र असार महिनाभरि चाहिँ झरीहरू धेरै पर्ने गर्दछ है। अनि यो महिनामा चाहिँ यहाँहरू मध्ये कसको जन्मदिन परेको छ त र यो महिना असारमा चाहिँ मेरो भाइको चाहिँ जन्मदिन परेको छ र म एकदमै एक्साइटेड छु उसलाई चाहिँ बर्थडे विश गर्नको लागि र सँगसँगै अरू भाइ बहिनीहरूको पनि असारमा जन्मदिन परेको हुन सक्छ र म चाहिँ फागुन महिनामा जन्मेको भएर मलाई चाहिँ फागुन महिना एकदमै मनपर्छ र अरू भाइ बहिनीहरू पनि कुन कुन महिनामा जन्मिनु भयो यसो सम्झिनुहोस् है त। थाहा नभए यहाँहरूले आफ्नो घरको परिवारहरूलाई सोध्न सक्नुहुन्छ र अहिलेलाई भने चाहिँ हामी अर्को एउटा गीत सुन्नेछौ जुन गीतले भन्दछ को जन्मियो र अवश्य नै को कुन कुन महिनामा जन्मिनु भएको यहाँहरूले चाहिँ यो गीत सुनेर आफूलाई एकदम स्पेसल महसुस गर्न सक्नुहुनेछ।

फेरि पनि कार्यक्रममा स्वागत छ र यो गीत सुनेर अवश्य नै सबैजना भाइ बहिनीहरूले आफूलाई एकदम स्पेसल महसुस गर्नुभयो होला र जो जति भाइ बहिनीहरू जुन महिनामा जन्मिनु भए पनि सबैजनालाई शुभकामना पनि दिन चाहन्छु। भाइ बहिनीहरू आजको यो कार्यक्रममा यहाँहरूले यीपीको बाल गीतहरू सुन्दै हुनुहुन्छ र भाइ बहिनीहरू अवश्य नै यहाँहरूले आजको बाल गीतबाट आशिष पाउनु नै भयो होला र आफूले सुनेका यी गीतहरूलाई चाहिँ आफ्नो साथीहरूलाई सिकाउनु होला अनि सँगसँगै बाल संगतिमा पनि गाउनु होला भन्न चाहन्छु। यतिन्जेलसम्म यो कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद अनि यो कार्यक्रमलाई माया गरिदिनु भएको लागि पनि धेरै धेरै धन्यवाद र फेरि पनि याद दिलाउन चाहन्छु हाम्रो यीपी क्वायरले गाउनुभएका गीतहरू हाम्रो युट्युब च्यानल यीपी नेपालमा गएर यहाँहरूले हेर्न सक्नुहुनेछ सुन्न सक्नुहुनेछ र केही गीतहरूमा यहाँहरूले भिडियोहरू पनि देख्नुहुन्छ जसमा एक्सनहरू पनि गरिएको छ र त्यो एक्सनहरूलाई यहाँहरूले पनि सिक्न सक्नुहुनेछ। यतिन्जेल कार्यक्रममा साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद र आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त जय मसी नमस्कार साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, विशेष गरेर मानिसले आफ्नो जीवनमा तीनवटा अवस्थाहरू पार गरेको हुन्छ। पहिलो बाल बच्चाको अवस्था, दोस्रो जवान जवानीको अवस्था अनि तेस्रो वृद्धहरूको अवस्था। यी तीनवटा अवस्था पार गरिसकेपछि मानिसले मृत्यु सहनु पर्छ। जवानी अवस्थामा धेरै इच्छाहरू हुन्छन्, आकांक्षाहरू हुन्छन् अनि त्यही इच्छाहरू र आकांक्षाहरू पूरा गर्न एउटा जवान जवानीले आफूलाई मन लागेको कुरा गरिरहेको हुन्छ, जुन परमेश्वरको वचन भन्दा विपरीत छ। त्यही कारणले गर्दा आज संसारमा धेरै जवान जवानीहरू कुलतमा फसेका छन्। आफ्नो इच्छा पालन गर्दै गर्दा आफ्नो जीवन बिगारिरहेका छन्। हो श्रोता मित्र, परमेश्वरको वचनले जवानीहरूको बारेमा, जवानहरूको बारेमा यसरी भन्दछ। उपदेशक 11 अध्यायको 9-देखि 12 अध्यायको 1 पदसम्म म तपाईँको निम्ति पढ्न जाँदैछु। हे जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ, यसै कारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ, किनभने युवा अवस्था र बल व्यर्थ हुन्। दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भनेको तरुण अवस्था हो। सायद 18-देखि 30 वर्षसम्मको उमेरमा मानिस जवानीको अवस्थामा हुन्छ होला। जीवनको सबैभन्दा सुन्दर अवस्था हो भन्दा गल्ती नहोला। यो अवस्थामा मानिसको शरीरको पूर्ण विकास भएको हुन्छ, सुन्दरता पनि चरम सीमामा पुगेको हुन्छ, शारीरिक बल र शक्ति पनि धेरै हुन्छ, जोश र उमङ्गले भरपूर हुन्छ यो जवानी अवस्था। साथै हृदयमा पनि धेरैवटा कल्पनाहरू र सपनाहरू हुन्छन्। मानिसको जीवनको सफलताको जग पनि यसै बेला बसालिन्छ। यो अवस्थामा एक व्यक्तिले लिएको निर्णयले उसको जीवनभरि उसलाई प्रभावित पार्छ। असल निर्णयले सफलतातिर डोर्याउँछ, गलत निर्णयले जीवनलाई पीडादायक र असफल बनाउँछ। यसै कारण जवानीको जोशमा मानिसले आफ्नो होश सम्हाल्नु पर्छ भनिन्छ। हो श्रोता मित्र, आज धेरै जवान जवानीहरू, युवा युवतीहरू जोशको बेलामा होश गुमाएको कारणले गर्दा कुलतमा लागिरहेका छन्। जवान युवा युवतीको समय अति महत्वपूर्ण हुन्छ, उनीहरूले आफ्नो समयलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। बगेको खोलो र बितेको समय फर्केर आउँदैन, वास्तवमा समय जीवन हो। मानिसले हर क्षण हर पल बुद्धिमानी साथ जिउनु पर्छ। यसरी जिउने कार्यमा परमेश्वरको वचन बाइबलले हामीलाई सहायता गर्न सक्छ। हो श्रोता मित्र, मानिसको जीवनको जिउने एउटा मात्र आधार परमेश्वरको जीवित वचन बाइबल हो र यसैलाई हामी हाम्रो जीवनको आधार मान्नु पर्छ। पवित्र बाइबलमा हरेक उमेरको मानिसलाई उचित रूपले जीवन यापन गर्ने सम्बन्धमा सल्लाह र उपदेश दिएको छ। परमेश्वर यही चाहनुहुन्छ कि प्रत्येक मानिसले संसारको छोटो जीवन अर्थपूर्ण रूपले जिउन सकोस्। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको बाइबल पदले विशेष गरी जवान युवा युवतीलाई उपदेश दिएको छ। त्यहाँ यसरी लेखिएको छ, ए जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू तिम्रा र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन। मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबलले। खुसी हुन नसक्ने, आनन्दित हुन नपाइने, रमाइलो गर्न नपाइने जीवन खै के जीवन? त्यस्तो जीवन त उजाड मरूभूमि जस्तो हुन्छ। मित्र, बाइबलले मानिसलाई खुसी नहुनु, रमाइलो नगर्नु भनेको छैन। तर हामी कुन र कस्ता कुरामा आफ्नो खुसी खोज्छौ त्यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो। धेरैजना मानिसहरू उनीहरूका आँखाद्वारा डुराइएका हुन्छन्,
आँखाले जे देख्छन् त्यो मन पराउँछन्, त्यो प्राप्त गर्न चाहन्छन्। एक क्षणको रमाइलोको कारण सारा जीवनलाई विपत्तिमा पार्छन्। हामी कुन कुराहरू गरेर खुसी र आनन्द पाउन खोज्छौ त्यसमा हामी होसियार हुनुपर्छ भनी बाइबलले बताउँदछ। धेरैजना मानिसहरू मद्यपान गरेर अनैतिक कार्यहरू गरेर जीवनमा खुसी पाउन चाहन्छन्। त्यस्ता कार्यहरूको पछि लाग्ने मानिसहरूको जीवनको अन्त्य कसरी हुन्छ त्यो सायद तपाईँले देखिसक्नु भएको छ। अहिलेको संसारमा मानिसहरू यस्तै कुराहरूको पछि लागेका छन् मित्र। शरीरलाई मन पराउने, शरीरलाई आनन्दित दिने थुप्रै कुलतहरूले उनीहरू आनन्दित भइरहेका छन्। खुसी र आनन्द पाउन सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुसी पार्न सक्छ र? त्यति मात्र होइन, मानिसले गरेको प्रत्येक कार्यको हिसाब परमेश्वरले लिनुहुन्छ। गलत तरिका र उपायले मानिसको शारीरिक जीवनलाई साथै आत्मिक जीवनलाई पनि नाश पार्दछ र यो सबै कुराको लेखा एक दिन परमेश्वरले स्वयं व्यक्तिसँग लिनुहुनेछ। मेरो आवाज सुनिरहनु भएको मित्र, गलत कुराहरूमा तपाईँ खुसी नखोज्नुहोस्। अनैतिक कुराहरूमा आनन्द पाउने इच्छा नराख्नुहोस्। याद गर्नुहोस्, सायद आज तपाईँ जवान हुनुहुन्छ तर सधैँ तपाईँ जवान रहनुहुन्न। तपाईँको रूप उडेर जान्छ, तपाईँको बल र शक्ति पनि घटेर जान्छ। अहिलेको बलिष्ठ शरीर थाकेर क्लान्त हुने समय पनि आउँछ, त्यस बेला समय बितिसकेको हुनेछ। मौकाले नौ डाँडा काटेर गइसकेको हुनेछ। जीवन त्यस बेला समुद्र बीच भुमरीमा फसेको नौका जस्तै हुनेछ। तर आज त तपाईँ जवान हुनुहुन्छ, समय छ, मौका छ, होस गर्नुहोस् मित्र। परमेश्वरको वचनले भन्छ, त्यो दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा सृष्टिकर्ताको सम्झना गर। परमेश्वरलाई सम्झेर, उहाँलाई भजेर, उहाँको शिक्षा पालन गरेर जिउने मानिसको जीवन नाश भएर जाँदैन श्रोता मित्र। परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुन्छ। धेरैजना जवान युवा युवतीहरू भन्छन्, अहिले त हामीले परमेश्वरको भक्ति गर्ने समय होइन, अहिले त हामीले मोज मजा गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई मन लागेको कुरा गर्नुपर्छ। हो, यसै भन्छन् उनीहरू। यस्तै कुराको पछि लागेर उनीहरूले आफ्नो समय मात्र होइन तर जीवन समेत नाश पारिरहेका छन्। प्रिय जवान मित्र, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्। संसारको रमाइलोमा हराएर नजिउनुहोस्। परमेश्वरले जुन आनन्द र खुसी दिनुहुन्छ त्यो त धेरै अनमोल छ, त्यो आनन्द कहिल्यै हराएर जाने छैन। प्रिय जवान भाइ, जवान बहिनी, तपाईँलाई जीवन दिनुहुने परमेश्वरको शिक्षामा तपाईँ हिँड्नुहोस्। तपाईँको जीवन सार्थक हुन सकोस् भनी प्रभु येशु संसारमा आउनु भएको हो। याद राख्नुहोस्, तपाईँको अवस्था सधैँ यस्तै हुँदैन। संसारका कुराहरूमा आशा भरोसा राख्ने मानिसहरू धोकामा पर्छन्, तर परमेश्वरमाथि भरोसा राख्नेहरूको विषयमा यसो भनिएको छ, परम प्रभुमा आशा राख्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड झैं माथि माथि उड्नेछन्, तिनीहरू थाक्ने छैनन् अनि मूर्छा पर्ने छैनन्। यसैया 41 अध्यायको 31 पद, यो परमेश्वरको प्रतिज्ञा हो मित्र, तपाईँको निम्ति जुन कहिल्यै पनि टलेर जाने छैन र परमेश्वरको इच्छा अनुसार परमेश्वरका महिमाको निम्ति तपाईँले संसारमा आफ्नो इच्छा लगाउनुहोस् र आफ्नो आनन्द र खुसी तपाईँले त्यहीबाट प्राप्त गर्नुहुनेछ। आज नै यसको लागि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, जुन येशु ख्रिस्ट तपाईँको जवानी अवस्था सार्थक होस् भनेर, तपाईँको जीवनले अर्थ पाओस् भनेर यो संसारमा आउनु भएको हो। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्दछु, जवान जवानी भाइ बहिनीहरू, आज नै येशूमा विश्वास गर्नुहोस् र आफ्नो जवानीलाई गरुण जस्तै माथि माथि उड्ने बनाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै
जिज्ञासाहरू छन् भने अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। पदार्थ न त सृष्टि गर्न सकिन्छ न त त्यसलाई बिल्कुलै नाश पार्न सकिन्छ भन्ने विज्ञानको भनाई छ। विज्ञानमा आविष्कार, खोज र सृष्टि जस्ता शब्दहरूको चर्चा गरिन्छ। यस्ता शब्दहरू सुन्दा तपाईँलाई कस्तो लाग्छ? यी शब्दहरूका अर्थ के हुन्? आज यस विषयमा हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँले लेख्नुभएका पत्रहरूको निम्ति, तपाईँले दिनुभएको सुझाव र प्रतिक्रियाको निम्ति, साथै तपाईँले नियमित रूपमा दिनुभएको अनुदानको निम्ति, यी सबै सहयोगले गर्दा हामीले यस कार्यक्रमलाई निरन्तरता दिन सकिरहेका छौं। धेरै धन्यवाद तपाईँको सहभागिताको निम्ति। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। आउनुहोस् सधैँ आज

हामी जुन संसारमा जिउँछौं त्यो अति विशाल छ। मलाई लाग्छ एक मानिसले आफ्नो जीवनभरिको समयमा पनि यो संसारलाई पूर्ण रूपले बुझ्न सक्दैन। यो ब्रह्माण्डमा र पृथ्वीमा हामीले बुझ्न नसक्ने कुराहरू धेरै छन्। वैज्ञानिकहरू ब्रह्माण्डमा भएका कुराहरूलाई बुझ्न र खोज्न रात दिन परिश्रम गर्छन्। धेरै वैज्ञानिकहरू आफ्नो खोज वा अध्ययन पूरा नगरी मरेर जान्छन्। कति मानिसहरू विज्ञानलाई नै सबै कुरा ठानेर जिउँछन्। उनीहरू परमेश्वरको अस्तित्वलाई स्वीकार गर्न चाहँदैनन्, तर विज्ञानले आफै कुनै कुरा सृष्टि गर्न सक्दैन। विज्ञानले त्यो कुराको अध्ययन गर्छ जुन कुरा अघिदेखि नै छ। भौतिक विज्ञानले भन्छ पदार्थ न त सृष्टि गर्न सकिन्छ न त त्यसलाई कुनै रूपबाट बिल्कुलै नाश पनि पार्न सकिन्छ। पदार्थ कहिले पनि नाश हुँदैन। एउटा कागजको टुक्रालाई विचार गर्नुहोस्, जब त्यसलाई आगोमा हालिन्छ त्यो जलेर खरानी हुन्छ। के त्यो समाप्त हुन्छ त? हुँदैन। कागजको रूपमा त्यसको अस्तित्व समाप्त भएको हुन्छ, तर त्यसको अस्तित्व समाप्त भएको हुँदैन, किनभने त्यो कागजबाट खरानीमा परिणत भएको हुन्छ। यसै कारण भौतिक पदार्थको एउटा रूपको अस्तित्व समाप्त हुन साथ त्यसको अर्को रूपमा उसको अस्तित्व कायम रहन्छ। मानिसको सम्बन्धमा पनि केही यस्तै हुन्छ। जब मानिसको शारीरिक मृत्यु हुन्छ तब उसको शारीरिक अस्तित्व समाप्त हुन्छ, तर त्यसपछि उसको आत्मिक अस्तित्व शुरू हुन्छ। के तपाईँले यस विषयमा कहिले विचार गर्नुभएको छ? बाइबलले भन्दछ परमेश्वरले शून्यबाट आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएको थियो। सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्छ। सृष्टि गर्नु भनेको के हो त्यो हामीले बुझ्न जरूरी छ। सृष्टि गर्नु भनेको शून्यबाट एउटा नयाँ कुरा बनाउनु, सृष्टि गर्नु हो। हाम्रो पृथ्वी विशाल ब्रह्माण्ड परमेश्वरले सृष्टि गर्नुभयो। शून्यबाट परमेश्वरले सबै कुरा अस्तित्वमा ल्याउनुभयो। आज वैज्ञानिकहरूले परमेश्वरले बनाउनु भएका कुराहरूको अध्ययन र खोज गरिरहेका छन्। विज्ञानले सृष्टि गर्न सक्दैन तर आविष्कार गर्छ। आविष्कार गर्नु भनेको के हो? आविष्कार गर्नु भनेको पहिलेदेखि भएका थोकहरूलाई जोडजाड गरी नयाँ कुरा बनाउनु आविष्कार गर्नु हो। वैज्ञानिक जेम्स वाटले कितलीभित्र पानी उम्लदा कितलीको ढक्नी खटखट खटखट खटखट गर्दै उफ्रेको देख्दा भापको शक्ति थाहा पाए, अनि तिनले भापले चल्ने इन्जिन आविष्कार गरे र रेलगाडीको आविष्कार भयो। अरू वैज्ञानिकहरूले पनि त्यसै गरेका छन्। उनीहरूले भएकै थोकहरू मिलाएर नयाँ कुराहरू बनाएका छन्। यसो गर्नु आविष्कार गर्नु मानिन्छ। हाम्रो माझमा प्रचलित अर्को शब्द पनि छ, त्यो शब्द हो खोज वा पत्ता लगाउनु। पत्ता लगाउनु भनेको त तपाईँ बुझ्नुहुन्छ, यसको अर्थ हो भएकै कुराको पत्ता लगाउनु। कोलम्बसले पत्ता लगाएको जस्तो वा बारी खन्दा गार्डन भेटे जस्तै। बाइबलले भन्दछ परमेश्वरले आकाश अनि पृथ्वी अनि त्यसमा भएका सबै कुराहरू सृष्टि गर्नुभयो। लेखिएको छ कि उहाँले सृष्टि गर्नुभएका सबै कुरा असल थिए। आजको संसारलाई हेर्दा त परमेश्वरले सृष्टि गर्नुभएका संसार असल थियो भने विश्वास गर्न हामीलाई धेरै गाह्रो पर्छ। आज त चारैतिर समस्या छ। मानिसले सामना गर्न नसक्ने, मानिसलाई नै नाश पार्ने समस्याहरूले भरिएको छ हाम्रो संसार। यस्तो किन भयो? बाइबलले भन्छ जब संसारमा पापले प्रवेश गर्यो तब पापको प्रभावले सबै कुरालाई नष्ट पार्दै लग्यो। यो पापको पछि एउटा व्यक्ति छ जसलाई हामी सैतान भन्ने गर्छौं। त्यसले परमेश्वर र मानिसको विरोध गर्दछ अनि परमेश्वरले बनाउनु भएका सुन्दर कुराहरूलाई नाश पार्दछ। परमेश्वरले पापले भरिएको संसारबाट एउटा ईश्वर भक्त परिवारलाई चुन्नुभयो। उहाँले ठूलो जल प्रलय पठाउनुहुँदा त्यो परिवारलाई बचाउनुभयो। 40 दिन 40 रातको जल प्रलयले पृथ्वीलाई नष्ट नै पारिदियो, तर पनि पृथ्वीको अस्तित्व समाप्त भएर गएन। परमेश्वरले पृथ्वीमा भरिएको पानी सुकाइदिनुभयो। पानी बिल्कुलै सुकेपछि परमेश्वरले जहाजभित्र सुरक्षित राख्नुभएका मानिसहरू पशु प्राणीहरूले पृथ्वीको भूमिमा फेरि पाइला टेक्न सके। त्यो घटना समाप्त भएपछि को एउटा नयाँ शुरूआत थियो। त्यो जल प्रलयपछि बनेको नयाँ संसार फेरि पनि पापले ग्रस्त हुन पुग्यो। अहिले हामी हाम्रो शताब्दीमा त पाप धेरै चुलिएर पनि पोखिन थालेको छ भन्ने गरिरहेका छौं। सबैले यसो भन्ने गर्छन्, यो संसारको अन्त्य अब धेरै टाढो छैन। तपाईँ पनि सायद यसै भनिरहनु भएको छ कि आजभन्दा धेरै वर्ष अघि संसार पापले भरिँदा परमेश्वरले जल प्रलयले
संसारलाई नष्ट पार्नुभयो। अब चाहिँ यो संसार आगोद्वारा नष्ट हुने सूचना बाइबलले हामीलाई दिइसकेको छ। बाइबलमा यसरी लेखिएको छ, दोस्रो पत्रुस 3:6-10 खण्डमा, पानीबाट त्यस समयको संसार जल प्रलयमा डुबेर नष्ट भयो, तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका दिनसम्मका लागि अहिलेको आकाश र पृथ्वी आगोको निम्ति साँची राखिएका छन्। तर प्रिय हो, यो एउटा कुरा नभूल कि प्रभुको निम्ति एक दिन हजार वर्ष झैं र हजार वर्ष एक दिन झैं हुन्छ। आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै कसैको भनाई भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। तर प्रभुको दिन त चोर जस्तै गरी झट्टे आउनेछ, जसमा आकाश चाहिँ ठूलो आवाज साथ बिति जानेछ, तत्वहरू आगोको रापले पग्लिनेछ र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। अहिले पृथ्वीको ताप बढेर गएको छ, यो कति ठूलो चिन्ताको विषय भएको छ, होइन र? यसले मानिसलाई मात्र असर पार्ने होइन, तर अरू पशु प्राणी तथा वनस्पतिलाई पनि असर पार्नेछ। धेरै ताप बढेर गयो भने भूमि सुक्खा हुँदै जान्छ, पृथ्वीको गर्भमा जुन पानी छ त्यो सुक्दै जान्छ, वनस्पति मर्न थाले भने मानिसले के खाएर बाँच्छन् होला? पृथ्वीको तापमान निरन्तर बढेर गइरहेको छ, यसले कुनै दिन पृथ्वीलाई मानिस जिउन नसक्ने स्थान बनाउने लक्षण अहिले नै देखाइरहेको छ। अहिले संसारका शक्तिशाली देशहरूले आणविक हतियारहरू थुपारेका छन्, ती पनि आगो ल्याउने साधनहरू हुन्, पृथ्वीलाई एकै क्षणमा नाश पार्न सक्छन्। यी सबै कुराहरूले बाइबलका भविष्यवाणीहरू पूरा हुने संकेतलाई स्पष्ट गरिरहेका छन्। तर धेरैजना मानिसहरू यो कुरालाई प्रभाव नगरी बाँचिरहेका छन्, खाउँ पिउँ मौज गरौं भन्ने विचार लिएर जिउँदैछन्। तपाईँको जीवनको चाल कस्तो छ? यो संसार एक दिन आगोद्वारा नष्ट हुने निश्चित छ, किनकि परमेश्वरको वचनले यो कुरा भनेको छ। यो संसार यसमा भएका कुनै पनि थोक बाँकी रहने छैनन्। यो पृथ्वी र त्यसमा भएका पापीहरू नाश भएपछि परमेश्वरले एउटा नयाँ आकाश र पृथ्वी सृष्टि गर्नुहुनेछ। परमेश्वर विश्वास गर्ने मानिसहरू पनि आगोद्वारा नष्ट हुनेछन्, होइन? बाइबलमा लेखिएको छ, यस्तो विपत्ति आउनुभन्दा अघि नै प्रभु येशु आकाशमा देखा पर्नुहुनेछ, अनि उहाँमा विश्वास गर्नेहरूलाई संसारबाट उठाएर लैजानुहुनेछ। जब संसार सबै खत्तम भइसक्छ, तब परमेश्वरले फेरि नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नुहुनेछ। बाइबलमा लेखिएको छ, प्रकाश 21:1 अन्तिम बाइबलको पुस्तक, मैले नयाँ आकाश र नयाँ पृथ्वी देखे, किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिहाले, समुद्र त अब रहँदै रहेन। पापले भ्रष्ट पारिएका मानिसहरूको पनि अन्त्य हुनेछ, ती मानिसहरू नष्ट पारिनेछन्। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँको स्वरूपमा सृष्टि गर्नुभएको थियो। पापले याद गर्नुहोस्, विश्वास गर्ने दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो, कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो योजनाको सट्टा परमेश्वरको योजना खोज्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 44 यहाँहरूलाई स्वागत छ। हाम्रो ग्रह पृथ्वी र वरपरका सबै आकाश गंगाहरू सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ स्पष्ट रूपमा धेरै बुद्धिमान हुनुहुन्छ। उहाँको बुद्धिलाई कसैले अस्वीकार गर्न सक्दैन। यसको प्रमाण उहाँको सृष्टिमा छ। तर धेरै मानिसहरू छन् जसले जीवनमा परमेश्वरको बुद्धिले तिनीहरूलाई मार्गदर्शन गर्न दिनुको सट्टा आफ्नो बाटो आफै रोज्ने निर्णय गर्छन्। हितोपदेशको पुस्तक 12:15 मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। धेरै परिस्थितिहरूलाई हामी भन्दा राम्रोसँग जान्ने व्यक्तिबाट सहयोग माग्नु धेरै बुद्धिमानी हुन्छ। परमेश्वर भन्दा राम्रो कसलाई थाहा छ र यसको पुस्तक 55:8-9। किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्, परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वी भन्दा अग्लो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरो विचार तिमीहरूका विचार भन्दा अग्ला छन्। आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनु भन्दा राम्रो निर्णय अरू केही हुन सक्दैन। हामीलाई लाग्न सक्छ कि हामीलाई थाहा छ हाम्रो लागि के उत्तम छ र हामीले कुन बाटो पछ्याउनुपर्छ, तर जब हामी सर्वशक्तिमान परमेश्वरको अगाडि आफूलाई नम्र बनाउन रोज्छौं, एक परमेश्वर जससँग हाम्रो भन्दा धेरै ठूलो ज्ञान र बुद्धि छ, जब हामी हाम्रो भन्दा उहाँको इच्छा गर्न खोज्छौं, त्यो बाटो कसरी सफल हुन सक्छ भन्ने हामीलाई थाहा नभए पनि तब मात्र परमेश्वरले हामीलाई सही मार्गमा डोर्याउनुहुन्छ, जसले हामीलाई ठूलो विजय र मुक्तिमा पुर्याउनेछ। हितोपदेशको पुस्तक 16:3। तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिँदै र तेरा योजनाहरू सफल हुनेछन्। हामीले हाम्रो जीवनमा साँचो विजय तब मात्र देख्न सक्नेछौ जब हामीले के गर्नुपर्छ भनेर सोच्नुको सट्टा हामी परमेश्वरले हामीलाई के गर्न भन्नुभएको छ भनेर पूर्ण रूपमा समर्पण गर्छौ। जब हामी परमेश्वरलाई भन्छौ कि हामी केवल निश्चित कामहरू गर्नेछौ, वा हामी केवल निश्चित ठाउँहरूमा बस्नेछौ, वा हामी केवल निश्चित मानिसहरूसँग संगत गर्नेछौ, तब हामी परमेश्वरको बुद्धिलाई एउटा स्केलमा राखिरहेका हुन्छौ र यसलाई हाम्रो आफ्नै अपर्याप्त बुद्धिले प्रतिस्थापन गर्छौ र हामी परमेश्वरको हात यसरी बाँध्दछौ कि उहाँ अब हाम्रो जीवनमा ठूलो विजय ल्याउन सक्षम हुनुहुन्न, किनभने हामीले हाम्रो जीवनमा आशीर्वाद ल्याउन हामी माथि सीमाहरू राखिरहेका छौ। हितोपदेशको पुस्तक 16:16। सुन भन्दा बुद्धि प्राप्त गर्नु र चाँदी भन्दा त बरु समझदारी चुन्नु कति उत्तम हुन्छ। एउटा पुरानो भनाइ छ कि पैसाले खुसी किन्न सक्दैन, यो एकदमै सही हो। र जब हामी यस संसारको धेरै धनी मानिसहरूलाई देख्छौ, हामी दुःख र असन्तुष्टिले भरिएको मानिसहरूलाई देख्छौ, किनभने उनीहरूको परमेश्वरसँग सम्बन्ध छैन र उनीहरूले आफ्नो जीवनको लागि परमेश्वरको योजनाहरू पछ्याएका छैनन्। भजन संग्रहको पुस्तक 16:11। तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। जीवनमा साँचो सन्तुष्टि, आनन्द र शान्ति ती व्यक्तिहरूले अनुभव गर्छन् जसले आफ्नो जीवनको लागि परमेश्वरको योजनालाई पछ्याउन रोज्छन्। आफ्नो योजनालाई होइन। पहिलो कुरन्थीको पुस्तक 2:12। अब हामीले संसारको आत्मा पाएका छैनौ, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौ भनेर उहाँबाट पवित्र आत्मा पाएका छौ। प्रिय श्रोता, तपाईँ सोचिराख्नु भएको होला कि तपाईँले आफ्नो जीवनमा परमेश्वरको शक्ति र आशीर्वाद किन देख्नु भएको छैन, के यो तपाईँले आफैले के गर्ने भनेर निर्णय गर्नुभएको कारणले हुन सक्छ? परमेश्वरले तपाईँलाई आफू भित्र पवित्र आत्माको उपहार प्राप्त गर्ने क्षमता दिनुभएको छ र त्यो आत्माको कुरा सुनेर र त्यस अनुसार हिँडेर आफ्नो जीवन बिताउन सक्नुहुन्छ। जसले त्यसो गर्छ उनीहरूले नै अन्तत परमेश्वरले दिनुहुने अद्भुत आशीर्वादहरू प्राप्त गर्नेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: परमेश्वरको इच्छा पत्ता लगाउनु। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा। कतिपय अवस्थामा हाम्रो भविष्य एकदमै डरलाग्दो र अनिश्चित देखिन्छ। साँच्चै भन्नुपर्दा जब म आउँदा वर्षहरूलाई टाढाबाट निहाल्छु, म निकै भयभीत हुन सक्छु। मेरो एकजना मिल्ने मित्र छन् जो सायद 61 वा 65 वर्ष जति मात्र पुग्दैछिन् र उनलाई विस्तारै स्मरण शक्ति हराउँदै जाने रोग हुन सक्ने ठूलो सम्भावना छ। जब मैले यो खबर सुने, मैले सोचे, ओहो, यो उनको उमेरमा 61 वर्षमै यस्तो रोग। यो सुन्दा मलाई भित्रैदेखि झस्कायो, किनभने मनमा यस्तो सोच आउँछ, मैले त यो उमेरको रेखा धेरै वर्ष पहिले नै पार गरिसके, अब मेरो भविष्यमा के होला? के मलाई पनि बिर्सने रोग होला र? वास्तवमा संसारमा यस्तो कुनै क्रिश्चियन नहोला जसले कुनै न कुनै मोडमा आफ्नो भविष्यलाई हेरेर यस्तो नसोचेको होस्। परमेश्वर, अब तपाईँले के गर्न लाग्नु भएको छ? मेरो जीवन कस्तो होला? तपाईँको योजना के छ? तर यो प्रश्न सोध्नका लागि तपाईँ 60 वर्षकै उमेर पुग्नुपर्छ भन्ने छैन। धेरै मानिसहरूले आफ्नो 20 वर्षको उमेरमा वा त्यो भन्दा सानै छँदा पनि यो प्रश्न सोधिरहेका हुन्छन्। तपाईँ जुनसुकै उमेरको हुनु भए तापनि पहिलो थिसलनीकै 5:16-18 पदहरू छोटा र मीठा छन् र यी वाक्यहरू नै तपाईँको प्रश्नको पूर्ण जवाफ हुन्। परमेश्वरको योजना के हो? उहाँ मबाट के चाहनुहुन्छ? आउनुहोस् यो बुद्धिको कुरालाई सुनौ। त्यहाँ भनिएको छ, सधैँ आनन्दित रहौ, निरन्तर प्रार्थना गरिरहौ, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। यो कस्तो अचम्मको कुरा हो! र परमेश्वरले यति छोटो ठाउँमा कति ठूलो र गहन सत्य सँगालेर राख्नु भएको छ। उहाँ भन्नुहुन्छ, लौ सुन, यदि तिमी आफ्नो भविष्यलाई लिएर चिन्तित छौ भने तिम्रो लागि मेरो इच्छा यही हो, ख्रीष्ट येशूमा सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गर अनि धन्यवाद चढाऊ। तर मैले तपाईँले भन्नुभएको सुनिरहेकी छु। जनी, तपाईँलाई मेरो परिस्थितिको बारेमा केही थाहा छैन। मेरो परिवारमा भएको यो पीड़ा र उथलपुथलको लागि म कसरी धन्यवादी हुन सक्छु र? मेरा मित्र, परमेश्वरले तपाईँलाई भित्रैदेखि धन्यवादी महसुस गर्न भनिरहनु भएको छैन। उहाँले त केवल धन्यवाद चढाउन भन्दै हुनुहुन्छ। धन्यवादी महसुस गर्नु र धन्यवाद चढाउनुमा धेरै ठूलो भिन्नता छ। एउटा कुरा हाम्रो भावनासँग जोडिन्छ भने अर्को कुरा हाम्रो इच्छा, निर्णय र हाम्रो विश्वासको कदमसँग जोडिन्छ। कुनै भयानक परिस्थितिमा कसैलाई क्षमा गर्ने निर्णय गर्नु वा रिसको बदलामा प्रेमिलो व्यवहार देखाउने निर्णय गर्नु, यसका लागि ठूलो विश्वासको खाँचो पर्छ। यो निकै गाह्रो कुरा हो। तपाईँका भावनाहरूले तपाईँलाई अर्कोतिर तानिरहेका हुन्छन्। तर परमेश्वरमाथि भरोसा राख्नुको अर्थ सधैँ अनुकूल भावनाहरू आउनु होइन। अनि अर्को कुरा पनि मनमा राखिरहनुहोस्, परमेश्वरले तपाईँलाई ती कठिन र नराम्रा परिस्थितिहरूका लागि धन्यवाद दिन भन्नुभएको छैन। उहाँले त केवल ती परिस्थितिहरूका बीचमा धन्यवाद चढाउन भन्नुभएको हो। उहाँ सार्वभौम परमेश्वर हुनुहुन्छ र सबै कुरा उहाँकै नियन्त्रणमा छ भनी धन्यवाद चढाउनुहोस्। उहाँले हाम्रो जीवनको सम्पूर्ण चित्रलाई देख्नुहुन्छ भनी धन्यवाद दिनुहोस्। उहाँले यो सबै कुरा तपाईँको भलाइको लागि, तपाईँको परिवारको भलाइको लागि र अन्तत उहाँकै महिमाको लागि योजना गरिरहनु भएको छ भनी धन्यवाद चढाउनुहोस्। बाइबलको यो आनन्दित रहने आज्ञा, निरन्तर प्रार्थना गर्ने र धन्यवाद चढाउने आज्ञाले तपाईँलाई परमेश्वरले कता दोहोर्याउँदै हुनुहुन्छ, तपाईँको भविष्यको अर्थ के हो र उहाँ तपाईँले के गरेको चाहनुहुन्छ भन्ने कुरा स्पष्टसँग बुझ्न मदत गर्नेछ। धेरै वर्ष पहिले मेरो दुर्घटना भएपछि मेरो जीवनमा पनि ठ्याक्कै यही कुरा घटेको थियो। अस्पतालको त्यो ओछ्यानमा मैले कम्मर कसेर इच्छापूर्वक हरेक कुराको लागि धन्यवाद दिन शुरू गरे। त्यो फिजियोथेरापीको कठिन र पीड़ादायी घण्टौंदेखि लिएर त्यहाँको नमिठो खानाको लागि समेत केही महिनापछि एउटा चमत्कार भयो। जब मैले धन्यवाद चढाउँदै गए, म भित्र साँच्चै नै कृतज्ञताको भावना विकसित हुन थाल्यो। मेरो त्यो उज्यालो दृष्टिकोणले मलाई अझ ठूला र धेरै कुराहरूका लागि धन्यवाद दिन सक्षम बनायो। र केही समयपछि अर्को एउटा ठूलो चमत्कार भयो। म आफ्ना कष्टहरूमा पनि रमाउन सके र ती कठिन कुराहरूका लागि समेत धन्यवाद दिन सक्ने भए। त्यसपछि परमेश्वरको इच्छा बुझ्ने कुरा पनि त्यो त आफै नै स्पष्ट हुँदै जान थाल्यो। सहज रूपमा खुल्दै गएको जस्तो लाग्यो। यदि तपाईँ पनि आफ्नो जीवनमा परमेश्वरको इच्छा के होला भनी सोच्दै हुनुहुन्छ भने यो सरल आज्ञाबाट शुरूआत गर्नु नै सबैभन्दा उत्तम उपाय हो। आजको दिन सधैँ आनन्दित रहनुहोस्, निरन्तर प्रार्थना गर्नुहोस् र हरेक कुरामा धन्यवाद चढाउनुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

यस घडी म जान्दिन तपाईँ कुन अवस्थामा हुनुहुन्छ, आफ्नो दुःख कसलाई सुनाउनुहुन्छ, आफ्नो समस्या कसलाई देखाउनुहुन्छ। कसैले तपाईँलाई बुझ्न सक्दैन, कसैले तपाईँलाई सुन्न सक्दैन। एकमात्र व्यक्ति हुनुहुन्छ जसले तपाईँलाई बुझ्छ, तपाईँले सुन्छ, अनि उहाँ यीशु मात्र हुनुहुन्छ।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
12: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं। कार्यक्रम मार्फत तपाईँले आफ्ना प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईसँग भएका प्रतिभाहरू जसलाई तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ र प्रभुको महिमा गर्न चाहनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ, भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्त गजलहरू तपाईँले लेख्ने गर्नुभएको छ भने ती कुराहरू पनि हामीलाई वाचन गरेर सुनाउन सक्नुहुनेछ। तपाईँले लेख्नुभएका भजन गीतहरू छन् भने त्यो पनि गाएर सुनाउन सक्नुहुनेछ। छोटो मिठो आशिष बाँड्न सक्नुहुनेछ। कुनै विषयमा तपाईँले टिप्सहरू दिन सक्नुहुन्छ, जानकारीहरू राख्न सक्नुहुन्छ र मैले भनेका भन्दा बाहेकका प्रतिभाहरू छन् भने पनि प्रस्तुत गर्न सक्नुहुनेछ। र हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र 98-23-44-646 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र कार्यक्रममा फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी लकी ड्र मार्फत कार्यक्रमको अन्तिममा चाहिँ हामी रिचार्ज कार्ड पनि प्रदान गर्छौं र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ कार्यक्रममा चन्द्रमाया मकरज्यूले र फोन गर्न सक्नुहुनेछ भने कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जय मसी।
2: नैनाजी जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
3: म ठिकै छु, हजुरलाई?
2: हजुर, एकदमै आरामै छौ हामी पनि। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
3: म आज कविता भन्छु ल, एउटा किताबबाट, किताबमा एउटा रच्नु भएको रहेछ अनि मलाई एकदम पढ्दै थिएँ, मलाई एकदम राम्रो लाग्यो अनि हजुरहरूले पनि सुनोस् भनेर चाहिँ सुनाउनुको निम्ति म भन्न चाहन्छु ल। यो कविता चाहिँ शीर्षक चाहिँ यो चिसो बतास ल, टपिक यो चिसो बतासले पीडितको सुवास छर्छ, यो चिसो बतासले पीरतीको सुवास छर्छ, यो निलो आकाशले प्रेयसीको तस्विर कोर्छ, यो निलो आकाशले प्रेयसीको तस्विर कोर्छ, कल्पनाको क्षितिजमा तिम्रो दिव्य छाया देख्छु, कल्पनाको क्षितिजमा तिम्रो दिव्य छाया देख्छु, मनभित्रको एकान्तमा तिम्रो चोखो माया भेट्छु, मनभित्रको एकान्तमा तिम्रो चोखो माया भेट्छु, प्रेम युग युगसम्म तिम्रो काखमा निदाउँछु, प्रेम युग युगसम्म तिम्रो काखमा निदाउँछु, सारा जित तिम्रै प्रीतमा दुःख सुख सँगै बिताउँछु, सारा जित तिम्रै प्रीतमा दुःख सुख सँगै बिताउँछु। धन्यवाद।
2: एकदमै मिठो कविता वाचन गरेर सुनाउनु भयो र एकदमै धेरै धन्यवाद छ नानाजी तपाईँलाई र अहिलेलाई र नैना थापाजी हुनुहुन्थ्यो र उहाँले कविता वाचन गरेर जानुभएको छ र तपाईँले पनि फोन गरेर आफ्नो प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ र हामी प्रभुको महिमा कार्यक्रम मार्फत हरेक प्रस्तुतिहरूबाट गर्दछौ र फोन लाइन एकदमै खुला रहेको छ र तपाईँले फोन गर्न सक्नुहुनेछ र तपाईँले प्रस्तुत गर्नुभएका कुराहरूबाट हामी प्रभुको महिमाहरू गर्छौं। र कोही श्रोता हुनुहुन्थ्यो फोन लाइनमा, उहाँ बाहिरिनु भएको जानकारी पाएको छु म मैले र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आफूसँग भएका प्रतिभाहरू कार्यक्रम हिडन ट्यालेन्ट मार्फत प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ र जे पनि गर्छौं हामी प्रभुको महिमाको लागि नै गर्दै आइरहेको छौं र कार्यक्रमबाट पनि हामीसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गर्दछौ र त्यसको लागि चाहिँ तपाईँले हामीलाई अवश्य पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी म्याम।
0: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु।
0: हजुर, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म स्वर्गीय श्री पाँच वीरेन्द्रको क्यारिकेचर गर्न चाहन्छु छोटो।
0: हजुर हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: हजुर, प्यारा देशवासीहरू, हाम्रो राज्यकालमा मैले कहिल्यै पनि एसआईहरूलाई जवाब दिने काम गरिन। कोरियामा भएको उन्नति देखेर मलाई मेरो देश नेपाललाई पनि क्रिश्चियन कन्ट्री बनाउने रहर थियो, तर भारदाज र भाइहरूको दबावमा मैले त्यो गर्न नसकेकै हो। अब हामी नेपाल छोडेर यो अवस्थामा आए तापनि इसाईप्रति हाम्रो सदैव सकारात्मक भावना भएको उल्लेख गर्दछु। अन्तमा परमेश्वर येशूले नेपाल र नेपालीको रक्षा गरून्। जय नेपाल, जय मसी।
0: हुन्छ, धेरै धेरै धन्यवाद हरिबोलजी। र हुन्छ अहिलेलाई चाहिँ हामी जय मसी। हजुर, हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो, क्यारिकेचर गरेर जानुभएको छ। प्रायः उहाँ क्यारिकेचरहरू गरिरहनुहुन्छ विभिन्न व्यक्तित्वहरूको, र एकदमै सुन्दर क्यारिकेचर पनि गर्नुहुन्छ। यो पनि एक प्रकारको राम्रो प्रतिभा हो। र तपाईँसँग कस्तो प्रकारको प्रतिभाहरू छन्, कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ, आज कार्यक्रम मार्फत फोन गर्न सक्नुहुनेछ। र फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी।
0: जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदमै ठिक ठाक छु, परमेश्वरको अनुग्रह, हजुरहरू सबैजनाको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै आरामै छौँ, यहाँलाई धेरै धेरै धन्यवाद। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म भजनै गाउँछु नि, स्वर नराम्रो भए तापनि।
0: एकदमै प्रभुको महिमाको लागि एकदमै तपाईँले सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ, हामी परमेश्वरको महिमाको लागि म गाउनेछु।

0: धेरै धेरै धन्यवाद पम्फाजी, आई लभ यु, जय मसी। र पम्फा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट, र निकै नै मिठो भजन गीतको साथ उहाँले दिनुभएको छ, गाएर जानुभएको छ। र प्रतिभा सँगसँगै हामी प्रस्तुत गर्ने कुराहरू सँगसँगै प्रभुको महिमा पनि गर्दै आइरहेको छ। यसकारण तपाईँले आफूले आफैलाई सीमित नबनाउनुहोस्, म कस्तो गर्छु होला, मैले कस्तो गर्न सक्छु कि सक्दिनँ कि भनेर तपाईँले चाहिँ त्यस्तो प्रकारको मनमा अवश्य पनि शंका नराख्नुहोस्। हामी जे पनि गर्छौं प्रभुको महिमाको लागि गर्छौं, र जब हामी आफ्नो प्रस्तुतिहरू दिँदै जान्छौं, आफूमा भएको प्रतिभाहरू चाहिँ प्रस्तुत गर्दै जान्छौं, त्यो कुरामा हामी निख्रिँदै पनि जान्छौं र प्रभुले हामीलाई अझै धेरै निखार्दै पनि लानुहुन्छ। तर प्रस्तुतै गर्दैनौं, आफैमा सीमित राख्छौं आफूले आफैलाई भने चाहिँ कचोटि ती कुराहरू हामीभित्र नै रहन्छ। यस कारणले गर्दा तपाईँसँग भएका प्रतिभाहरू चाहिँ प्रस्तुत गर्नुहोस् भन्ने उत्साह पनि दिन चाहन्छौँ। र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो,
1: हेलो दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: उमेश रेग्मी, विराटनगरबाट।
0: हजुर उमेशजी, सन्चै हुनुहुन्छ तपाईँ?
1: आरामै छु, बेलुका पानी परेको थियो, लाइन पनि रातभरि गयो, अघि 7 बजे आयो होइन?
0: हजुर,
1: मौसम चाहिँ ठिक छ अहिलेलाई।
0: हजुर, र आज कार्यक्रम मार्फत तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: नेपालमा भ्रष्टाचार बढी भइरहेको छ होइन, त्यसै विषयलाई अलिकति भनेको हुँ होइन। घुस लिनु पनि नराम्रो, घुस दिनु पनि नराम्रो होइन, त्यसैले त्यही विषयमा म भन्छु होइन। रसिद नदी लिने रुपैयाँ पैसा घुस भन्छु म, मौका परे जेठ महिनालाई पनि मंसिर महिना भन्छु म, रुपैयाँ पैसा धेरै कमाउन विदेश किन जाने, सरकारी अफिसलाई नै अमेरिका भन्छु म, किन गर्छु भ्रष्टाचार, देश खाने हो कि घुस र भ्रष्टाचारको रगत चुस भन्छु म, चारैतिरबाट शोषित छन् निमुखा जनता, नेपाली जनताहरू, तिनै जनताहरूको खुन पसिना चुसो भन्छु म। त्यो भ्रष्टाचारीलाई भनेको मैले होइन, त्यसले गर्दा हामी चाहिँ अलिकति सचेत चाहिँ हुनुपर्छ जस्तो लाग्छ।
0: हजुर, एकदमै हुन्छ, यो अवेरनेसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई उमेशजी। र अहिलेलाई चाहिँ छिटो हामी हजुर उमेश रेग्मीजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो विराटनगरबाट। र अवश्य पनि यी विविध कुराहरूलाई चाहिँ लिएर हामीले यही प्रार्थना गर्न आवश्यक छ कि हाम्रो देशमा विविध कुराहरूबाट चाहिँ स्वतन्त्रता हुन सकेको होस्, जसले देशलाई दिनदिनै अब एउटा नराम्रो बाटोतर्फ लिएर जाँदछ। अवश्य हामी हाम्रो देशलाई माया गर्छौं र हामी हाम्रो देशको लागि प्रार्थनामा निरन्तर उचाल्नेछौ। र कार्यक्रम हिरन ट्यालेन्टमा हुनुहुन्छ, तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो,
0: हजुर, जय मसी। लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ?
2: हजुर
0: हजुर, आरामै हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौ हामी पनि। र लक्ष्मीजी, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: नेवारी गीत।
0: हजुर हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: हजुर, एकदमै अर्थपूर्ण भजन तपाईँले नेवारी भाषामा गाएर सुनाउनु भएको छ। धेरै धेरै धन्यवाद लक्ष्मीजी तपाईँलाई, र कार्यक्रम सुन्दै गर्नुहोला। यसलाई छुटौँ हामी, जय मसी। हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र महु यीशुको औ यीशु मेरो बोलको भजनलाई उहाँले नेवारी भाषामा गाएर जानुभएको छ। कोही हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हजुर, जय मसी।
1: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: किर्तिपुरबाट सानु नगरको बोलेको हजुर।
1: सानुजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर, आरामै छु, परमेश्वरको आशीर्वाद कृपाले। हजुरलाई कस्तो छ? अपराम दाजुलाई कस्तो छ?
1: हजुर, हामी एकदमै सबैजना आरामै छौँ। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म एउटा गीतै गाउँछु म्याम, जिउनलाई कसैको आशा चाहिन्छ भने।
1: हजुर हजुर, सुरु गर्न सक्नुहुनेछ।
2: जिउनलाई कसैको माया

मलाई कसैको माया चाहिन्छ, बाँच्नलाई पानी आशा चाहिन्छ, यो माया चोखो यसुमा पाइन्छ, यो आशा पानी यसुमा पाइन्छ।

तिमीलाई मिल्छ जिउनलाई कसैको माया चाहिन्छ बाँच्नलाई पनि आशा चाहिन्छ यो माया चोखो यसु

आभारमाउँदै यीशुको चरणमा नगरी शङ्का मनमा आभारमाउँदै यीशुको चरणमा नगरी शङ्का मनमा जिउने छु खुसी भए बाँकी जीवनमा जिउने छु खुसी भए बाँकी जीवनमा हुँदैन ढोका बिचमा हुँदैन ढोका बिचमा जिउनलाई कसैको माया चाहिन्छ बाँच्नलाई पानी आशा

0: थियो, हामीलाई फोन गरेर साथ दिनु भएको थियो र मिठो भजन गीत गाएर साथ दिनु भएको छ भन्ने कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी। सुनिताजी बोल्दै हुनुहुन्छ?
1: हजुर,
0: सन्चै हुनुहुन्छ तपाईँ?
1: एकदम सन्चै छु, प्रभुको दया अनुग्रह हजुरहरूको प्रार्थनामा, विश्वास गर्छु तपाईँहरू पनि ठिकै हुनुहुन्छ।
0: आमेन आमेन, एकदमै आरामै छौ। र सुनिताजी, आज तपाईँ भजन गीतकै साथ दिनुहुन्छ होला, होइन त?
1: आमेन। अस्ति मैले त्यो के हार एल्बमबाट त्यो अस्ति सुनेको थिएँ है, अनि त्यसपछि मैले ट्राई गर्दा गर्दा गरेर अनि कोसिस गरेको छु, प्रभुको महिमा भएको होस् है। मैले फर्स्ट टाइम सुनेको अनि फर्स्ट टाइम पनि गाउँदैछु।
0: हुन्छ, एकदम सुरु गर्नुहोस्।

मिठो भजन गीत गाउनुभयो सानुजी, र प्रभुले धेरै आशिष दिनुभएको होस्। र अहिलेलाई चाहिँ छुट्टौ हामी, जय मसीह। र सानु नगरकोटीजी।

0: मिठो गाउनु भयो, धेरै धेरै धन्यवाद सुनिताजी र अहिलेलाई छुटौँ हामी। जय
1: मसी।
0: हजुर, सुनिताजी हुनुहुन्थ्यो भक्तपुरबाट र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, बडीखेलबाट दीपक कुमारजी होइन त,
2: पुष्प
0: कुमार। हजुर, आरामै हुनुहुन्छ तपाईँ पुष्पजी?
2: राजु,
0: कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
2: एउटा म भजन गाउँछु।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: माया माया ओ माया, माया माया ओ माया, संसारमा भएका हे सबै जाति, हेर यसुको त्यो छेरिएको छाति, माया ओ माया तिमीलाई गरे उनले सधैँ सधैँलाई, माया ओ माया तिमीलाई गरे उनले सधैँ सधैँलाई, माया माया ओ माया, माया माया ओ माया, आमाको गर्भमा बनाए उनैले, प्राण पनि त्यागे उनको खुनैले, माया माया ओ माया, माया माया ओ माया, आमाको गर्भमा बनाए उनैले, प्राण पनि त्यागे उनको खुनैले, आमाले छोर्ला उनले छोड्दैनन्, माया हो ओ माया तिमीलाई गरे उनले सधैँ सधैँलाई, गरे उनले सधैँ सधैँलाई, माया माया ओ माया, माया माया ओ माया, आँखाको आँसु नि पुछ्छन् उनैले, मुहारमा मुस्कान भर्छन् उनैले, माया माया ओ माया, माया माया ओ माया, आँखाको आँसु नि पुछ्छन् उनैले, मुहारमा मुस्कान भर्छन् उनैले, क्रुसको बली

0: सधैँ सधैँलाई गरे उनले सधैँ सधैँलाई माया माया ओ माया माया माया ओ माया।
1: मिठो भजन गीत गाउनु भयो, धन्यवाद पुष्पजी तपाईँलाई। र अहिलेलाई चाहिँ छोटो हामी जय मसी। र पुष्प कुमारजी बडीखेलबाट हुनुहुन्थ्यो र मिठो भजन गीत गाएर उहाँले साथ दिनुभएको छ। र तपाईँले पनि तपाईँसँग भएका प्रतिभाहरू यसरी नै प्रस्तुत गर्न सक्नुहुनेछ कार्यक्रम हिरन ट्यालेन्ट सुन्दै हुनुहुन्छ। र फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत, एकदमै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ। तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छौं र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र हाम्रो श्रोताहरू जो जसले आज फोन गर्नुभएको छ उहाँहरूले जस्तै तपाईँले पनि आफूसँग भएका प्रतिभाहरू प्रस्तुत गर्दै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र 98 23 44 46 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँले फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा लकी ड्र मार्फत विजेता पनि बनाउँछौं र उहाँले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र चन्द्रमाया मगरज्यूले कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र कोही श्रोता फोन लाइनमा हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हेलो
1: सत्य बोलाउँ सत्यकै गीत हुन्छ सम्झिँदा त जिन्दगी गीत बन्छ।
0: जयमसी सृजनाजी बोल्दै हुनुहुन्छ होइन?
1: रश्मिला,
0: माफ गर्नुहोस् रश्मिलाजी, ओहो हो म खालि झुकिँदो रहेछ। आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर मलाई ठिकै छ, हजुरलाई कस्तो छ?
0: हजुर एकदमै आरामै छौँ हामी पनि रश्मिलाजी। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म एउटा सानो गीत प्रस्तुत गरौँ कि भन्छु, त्यो विदेश साथीहरू विदेश गए अनि कोही फर्के गाउँतिर त्यही भएर त्यस्तै बारेमा अलिकति जानि
0: हुन्छ। एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: धन्यवाद यस समयको लागि पनि।

देश गइन होइन साथी पैसा नै सबै थोक लख कोहीलाई नि कैन हुने रोग जस्तो छैन यो हाम्रो जिन्दगी सोचे जस्तो छैन गाउँ विदेश भन्दै थिइन् साथीले म त विदेश गइन हो म त विदेश छैन होइन नि सबै थोक लाग्छ कोहीलाई नि कैन हुने रोग सोचे जस्तो छैन त्यो हाम्रो जिन्दगी सोचे जस्तो छैन गाउँ विदेश भन्दै थिइन् साथीले म त विदेश गइन कोही छन् दुबई कोही पुगिन पुगे त क्यारी जिउला आँसु मै डुबे त सोचे जस्तो छैन।

0: कोही पुगिन पुगे त क्यारी जिउला आँसु मै ठुगे त सोचे जस्तो छैन त्यो हाम्रो जिन्दगी सोचे जस्तो छैन जाउँ विदेश नभन साथी हो जानै मन लाउँदैन मलाई जानै मन लाउँदैन
1: तर एकदमै अर्थपूर्ण एकदमै महत्वपूर्ण शब्दहरूबाट तपाईँले तयार गर्नुभएको रहेछ. धेरै धेरै धन्यवाद. अहिलेको समयको समसामयिक विषय पनि हो यो. धेरैजनाको बाध्यता र धेरैजनाको अब कथालाई पनि तपाईँले व्यक्त गर्नुभएको छ. धेरै धेरै धन्यवाद रश्मिलाजी. र अहिलेलाई चाहिँ हामी छुटौं यो समयमा. धन्यवाद. जयमसी. र रश्मिला बोहराजी हुनुहुन्थ्यो. उहाँले आफै रचनाहरू गर्नुहुन्छ, गाउनु पनि हुन्छ र एकदम मिठो प्रस्तुति दिनुभएको छ. र कोही स्रोत आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो. कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म. हेलो.
2: हेलो. जय मसी जोजुलप्पा हजुर.
1: जय मसी जोजुलप्पा. मिताजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर. आमेन आमेन. खुसी लाग्यो. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म पनि नेवारी गीत गाइदिन्छु.
1: एकदमै सुरु गर्न सक्नुहुन्छ.
2: यो शब्द शब्द चाहिँ बुझिदिनु होला.
1: हुन्छ. एकदमै
2: 18 नम्बरको भजनलाई चाहिँ मित्र तिमीलाई यो खबर छ नेवारीमा गाउँछु.
1: हुन्छ. एकदमै सुरु गर्न सक्नुहुनेछ अमिताजी.
2: हुन्छ. पासा सङ्गुनी ते खाइ खबर डु याक नहे प्रभु जय टिङ्गु डु

आशा प्रभु त विश्वास यानका ठाउँ हे बेकथा ज्ञाने वनिनु आशा प्रभु त विश्वास यानका ठाउँ हे बेकथा से

0: ಹಾಗು ಆತ್ಮಯಾತ ಬಚೆಯ ಪಿಂಗು ಖಾಸನ್ಯಾನಕ ಹಾಗು ಆತ್ಮಯಾತ ಬಚೆಯ ಆಮೆನ್
1: ಆಮೆನ್ ಆಮೆನ್ ಅಮಿತಾಜಿ ಧನ್ಯವಾದ तपाईलाई यस्तो मिठो भजन गीत नेपाली भाषामा गाएर अझै
0: तिमीलाई यो खबर छ भन्ने गजनको नेवारीमा
1: हजुर एकदमै हामीले त्यो महसुस गर्यौं र एकदमै आशिषित पनि भयौं। धेरै धेरै धन्यवाद अमिताजी तपाईँलाई।
0: हुन्छ धन्यवाद।
1: जय मसीह। हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो। मित्र तिमीलाई यो खबर छ, चाँडै नै प्रभु आउनुहुन्छ। बहुको भजन गीत नेवारी भाषामा गाएर साथ दिएर जानुभएको छ। एकदमै आशिषमय महसुस गरिरहेको छौ हामी आज। र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ भने कोही श्रोता फोन लाइनमा आइ पनि सक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो।
2: हेलो,
1: जय मसीह विद्याजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: ठिक छु हजुरहरूलाई।
1: ठिक, तपाईँ आरामै छौ हामी पनि। र विद्याजी, कुन कुराहरू आज प्रस्तुत गर्न चाहनुहुन्छ?
2: अन्ताजीले नेवारी गीत गाएकोले म पनि गाई गाई हालौँ जस्तो लागे।
1: हुन्छ, एकदमै
2: अब गाएरै जान्छु भनेर गरेको छ आज लागे पनि।
1: हजुर, प्रभुलाई धन्यवाद भएको होस्। र हुन्छ, कुन गीत गाउँदै हुनुहुन्छ? सुरु गर्न सक्नुहुनेछ विद्याजी।
2: 24 नम्बर कोरस।
1: हुन्छ।
2: Baby, Yesu, Baby, Yesu.

0: दासन सकले परमेश्वर त जे जे स्तुति प्रशंसा
1: आमेन आमेन। धेरै धेरै धन्यवाद विद्याजी फोन गरेर साथ दिनुभएको लागि, मिठो कुरस गाएर गाउनु भयो, प्रभुले धेरै आशिष दिनुभएको। सबैलाई छुटौ हामी, जय मसी। हजुर, हाम्रो विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र कार्यक्रम हिडन ट्यालेन्ट मार्फत उहाँले मिठो कुरस गाएर जानुभएको छ नेवारी भाषामा। र यो समयमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

बिगिनर अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र तपाईँसँगको फोन कल लिन चाहिँ हामी असमर्थ छौं र आज थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ। एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु म। तपाईँले प्रस्तुत गर्नुभएका कुराहरूबाट प्रभु महिमित हुनुभएको छ र धेरै धेरै धन्यवाद छ। र हामीले लकी ड्र गरिसकेको छौं, एकजना श्रोताको नाम लिएर आएको छु जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाम रहेको छ रश्मिला बोहरा। रश्मिलाजी, तपाईँलाई एकदमै बधाई छ र कार्यक्रम सकिए पश्चात पुनः हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि हृदयदेखि नै धन्यवाद छ र फेरि पनि फोन गरेर साथ दिनुहुने र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म हृदयदेखि नै धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समय प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी बिदा हुन चाहन्छौ। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
3: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
5: बेथलेहेम गेस्ट हाउस,
3: हाम्रा सेवाहरू
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।
3: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा। आदरणीय श्रोता, कार्यक्रम हिजो आजमा चर्चा परिचर्चामा रहेका विषयवस्तु नै तपाईँको निम्ति कार्यक्रममा राख्ने गर्छु र आज पनि त्यस्तै विषयवस्तुको साथमा उपस्थित भइ नै सकेको छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र सबैभन्दा महत्वपूर्ण कुरो के छ भने अहिले चाहिँ अब बर्खा असार शुरू भइसकेको अवस्था छ र कतिखेर तपाईँलाई हिजो आज विभिन्न ठाउँमा पहिरो गइरहेको अवस्था देखिरहेको छु क्या, मैले पनि तपाईँहरूले पनि देखिराख्नु भएको छ। मैले चाहिँ हिजो भर्खरै एउटा भिडियो हेरिरहेका थिएँ, माथिबाट पहिरोले थिचेर एकजना मान्छेलाई थिचिरहेको अवस्था देखिरहेको थियो र त्यहाँ मानिसले आएर उनीहरूलाई बचाउ गरिराख्नु भएको थियो, बचाइराख्नु पनि भएको थियो। र कतिचोटि हामी कस्तो हुन्छ भने के हुन्छ एकैछिन कसैलाई थाहा हुँदैन, तर त्यो परिस्थिति आउँदा पनि अलिकति जो आत्तिँदैन नि त्यो मान्छे सेफ हुन सक्छ। जो मान्छे धेरै आत्तिनुहुन्छ नि ज्यान पनि जान सक्छ, कहिलेकाहीँ चाहिँ आत्तिनु पनि हुँदैन। नआत्तिकन हामीले होइन त्यो समस्यालाई किनारा लगाउनु पर्छ है। कतिचोटि धेरै आत्तियौँ भने त हामी केही पनि गर्न सक्दैनौँ। त्यही भएर तपाईँ र म यो विशेष बर्खाको बेला चाहिँ हामी एकदमै होसियारी हुनुपर्छ, किनभने हामी खोलाको किनारामा छौँ अथवा खोला आसपासमा तपाईँको घर छ भने त्यो बाढीले भन्न सकिँदैन कतिखेर के गर्छ भनेर। तर हामी जस्तो सुकै बाढी आए पनि म मेरो परिवार म आफै पनि सेफ हुनेछु अथवा म सेफ रहनेछु। त्यति मात्र होइन, बाढीको कुरा होइन, पहिरो पनि जान्छ होइन, पहिरोले पनि कतिचोटि तपाईँ र मेरो संसारै पुरिदिन्छ, सपनाहरू पुरिदिन्छ, खोलाले त बगाएर लान्छ कति सपनाहरू। त्यो भएर तपाईँ र म अलिकति चलाखी चाहिँ अप्नाउनु पर्छ। एकदमै जसले चलाखी अप्नाउँछ ती मानिसहरू चाहिँ बाँचेका कयौँ घटनाहरू हामीले सुनेका पनि छौँ, देखेका पनि छौँ। त्यो भएर तपाईँ र म जोगिनु पर्दछ यस्ता प्रकारको प्राकृतिक प्रकोपहरू आउन सक्छ कतिखेर, जतिखेर पनि आउन सक्छ। त्यतिखेर चाहिँ तपाईँ र मैले वृद्धामा बुवा हुनुहुन्छ होला, साना साना बच्चाहरू होला, उहाँलाई पहिलो प्राथमिकता दिएर होइन, कति अशक्तहरू हुनुहुन्छ होला उहाँलाई पहिलो प्राथमिकता दिएर अनि आफू पनि बचाउँ र अरूलाई पनि बचाउँ भन्ने अभियान चाहिँ हामीले चलाउनु पर्छ जस्तो लाग्छ। अहिलेलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ राख्न

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा। यो गीत सुनेर तपाईँ पक्कै आशिषित हुनुभएको छ, म पनि एकदमै आशिषित भएको छु। र अहिले धेरै मात्रामा झगडा देखिन्छ, त्यो परिवारमा होस्, आफन्तमा होस्, साथीभाइमा होस्, विभिन्न प्रकारका झगडा। झगडा यो कारणले हुन्छ कि जब मानिसले आफ्नो रिसलाई कन्ट्रोल गर्न सक्दैन, र जब रिसको झोकमा कहिल्यै पनि तुरन्त उसले निर्णय लिन्छ नि, अनि ठूलो इस्यु झगडा होइन दुश्मनी शुरू हुन्छ। कहिले पनि हामी रिसमा आएर एकदम डिसिजन गर्छौँ कि यसलाई सिधाइदिन्छु, होइन यो गर्छु त्यो गर्छु। कहिल्यै पनि रिसमा हामी आवेशमा आउनु हुँदैन, कन्ट्रोल गर्नुपर्छ आफूलाई। होइन कति मान्छेहरू त झगडा गर्नकै लागि जन्मेको जस्तो पनि लाग्छ, सानो कुरामा न्यु खोज्ने, नबाज्ने मान्छेलाई पनि बाज्ने बनाइदिने, त्यस्ता कैयौं त्यस्ता दृश्यहरू, त्यस्ता घटनाहरू, त्यस्ता व्यक्तिहरू हामी पाउन सक्छौ। तर जब तपाईँ एकदमै चाँडो रिसाउने स्वभाव छ नि, तपाईँले ठूला ठूला दुर्घटनाहरूको सामना गर्नुपर्ने हुन्छ। तपाईँ रिसमा आउनुभयो, आवेशमा आउनुभयो, के गरिदिनु भयो क्या? एकजनालाई तपाईँले मुक्कै हानिदिनु भयो अरे, उसको तीन चारवटा दाँत झरले, र तपाईँ आवेशमा आएर तपाईँले एउटा लौरोले उसलाई टाउको फुटाइदिनु भयो अरे, तपाईँ जेल जानु पर्यो। होइन तपाईँ ठिक छ, तपाईँलाई जेल गएर तपाईँको जिन्दगी नै बिताउनु छ भने त मैले भन्नु केही छैन, तर आवेशमा आएर ठुल्ठुला निर्णय चाहिँ नगर्नुहोस् है। रिसमा आएर ठुल्ठुला निर्णय नगर्नुहोस्। हामीले देखेका छौँ एउटा श्रीमानले श्रीमती मारिरहेको अवस्था छ, र श्रीमतीले पनि श्रीमान मारिरहेको अवस्था छ। कयौं मान्छे साँची राखेर उनीहरू वैवाहिक जीवनमा भागिन्छन् यसकै लागि हो र होइन नि? जिन्दगी चलोस्, सहज चलोस्, एउटा उदाहरणीय जीवन होस्, पारिवारिक जीवन राम्रो होस् भनेर त हो नि। तर हामी देख्न सक्छौँ अहिले धेरै नै लडाई झगडा परिवारमा, डिभोर्सका कुराहरू होइन, डरलाग्दो परिस्थितिहरू आइरहेको छ। तपाईँ र म यस्ता कुराहरूबाट सतर्क हुनुपर्दछ, र रिसलाई कन्ट्रोल गर्नुहोस्। हरेक कुराको जवाब दिनु जरुरी हुँदैन, प्रत्येक कुराको जवाब दिनुपर्छ भन्ने छैन, तर समयअनुसार मैले कहाँ बोल्नुपर्ने हो, किन बोल्नुपर्ने हो, जब तपाईँको माग हुन्छ नि अनि बोल्नुहोस्। यस्तो लाग्छ होला म धेर बोलेर म एकदम ट्यालेन्ट भएको छु, धेर बोल्ने डरलाग्दो परिस्थितिहरू आइरहेको छ, तपाईँ र म यस्ता कुराहरूबाट सतर्क हुनुपर्दछ, र रिसलाई कन्ट्रोल गर्नुहोस्। हरेक कुराको जवाब दिनु जरुरी हुँदैन,

गर्नु चाहिँ आवश्यक छ। तपाईँले बोलेका प्रत्येक शब्दहरू मानिसको निम्ति चुनौती बनाउ। यो कुराहरू चाहिँ मलाई एकदमै महत्वपूर्ण पनि लाग्छ। र तपाईँ र म शान्त रहनुले धेरै झगडाहरू समाप्त हुन्छ। हामी शान्त रह्यौं भने अर्को तपाईँको प्रतिस्पर्धी अथवा तपाईँसँग झगडा गर्न आएको मान्छे पनि छक्क परेर फर्केस् क्या होइन। कस्ता डरलाग्दा घटनाहरू छन् नि। एउटा भर्खरैको होइन, एकजना मान्छेले चाहिँ आफ्नै दाजुभाइलाई मारिदियो चक्कु प्रहार गरेर, के भन्दा त्यो रिसलाई चाहिँ कन्ट्रोल नगरेको कारण, शान्त रहन नसकेको कारण। मैले आवेशमा ऋणहरूलाई हाने भने के हुन्छ हेर्नुहोस् त, अब उहाँ बाँचुन्जेलसम्म जेल बस्नुपर्छ नि एउटा बन्द कोठाभित्र। त्यो भएर तपाईँ र म जहिले पनि कुनै पनि डिसिजन गर्दा एकचोटि होइन, दुईचोटि होइन, दसचोटि सोचेर निर्णय गर्नुहोस् भन्न चाहन्छु। र यसलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गाउन भाडामा
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 98 47 68 02, 98 47 68 02
7: र 98 18 25 12 40, 98 18 25 12

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्नु न बजे कोटा,
5: सामान नभेटेर बेपत्ता।
4: होइन सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
7: र फोन नम्बर 01513010 छ। 01513010 छ।
6: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
8: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा नै मैले राखिरहेको छु। हिजो आज मान्छेले आफूलाई नियन्त्रणमा राख्न सक्दैनन् क्या, कतिचोटि के बोल्नुपर्ने भन्ने कुरा नै नसोचिकन बोलेको कारण उनीहरू एकदमै समस्यामा परेको हामी देख्न सक्छौं। त्यो भएर जहिले पनि म के बोल्दैछु जस्तो आवेशमा आएर बोल्नुभन्दा पनि बरु एकछिन शान्त भएर बोल्नु चाहिँ राम्रो कुरा हुन्छ क्या। आवेशमा आएर बोलिसकेपछि के हुन्छ, रिसको झोकमा के भनिन्छ भनिन्छ क्या, भरे त्यो भनाइले गर्दा तपाईँ समस्यामा पर्नुहुन्छ र धेरैजना समस्यामा परिरहेको अवस्थाहरू पनि छ। त्यो भएर तपाईँ र म जहिले पनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के रहेको छ भने बोल्दा विचार पुऱ्याएर सोचेर मात्र बोल्नुपर्छ। तपाईँलाई थाहा छ नि बोली र गोली चाहिँ कहिले पनि फर्किँदैन, होइन? बोलेको बोली फर्किन्छ त, कसैलाई तपाईँले भनिसक्नुभयो त्यो फर्किँदैन, गोली पनि फर्किँदैन। त्यो भएर बोली र गोली चाहिँ विचार गरेर मात्रै चलाउनुपर्छ। त्यो भएर कति मान्छेहरू अझै पनि जेलमा परिरहेको अवस्थाहरू छन्, होइन? बोल्ने कुराहरू पनि त एकदमै महत्वपूर्ण कुरा छ। अनि समझदार मान्छेले चाहिँ नि जहिले पनि रिस कला उठ्दैन र, तर समझदार पनि हामी हुनुपर्छ क्या। एकछिन रिसमा के होला कि, होइन? त्यो भएर एकछिन शान्त रहनुहोस्, एकछिन यताउता गर्नुहोस् अनि अगाडि बढ्नुहोस्, किनभने रिसमा गरेका कुराले ठूलो क्षतिहरू मानिसले बिहोर्नु परिरहेको हुन्छ। र सबैभन्दा ठूलो खति चाहिँ के भने शान्त रहनु नै झगडालाई समाप्त पार्ने औषधि हो। हामी धेरै सोचेर बोल्नुपर्छ, शान्त रहनुपर्छ। शान्तले चाहिँ अथवा कम बोल्ने मानिसले चाहिँ झगडालाई नियन्त्रण गर्न सक्छ, तर धेरै बोल्ने र चाहिँ मान्छेले झन् धेरै त्यो चाहिँ आगो बलिरहेको छ, बलेको आगोमा मोटी तेल थर छर्के जस्तै हो क्या। त्यो भएर तपाईँ र म चुपचाप लागेर जवाब दिनुहोस् अथवा चुपचाप लागेर बस्नुहोस्, सोच्नुहोस् अनि जवाब दिनुहोस्। त्यसले तपाईँलाई समस्याबाट ओझेल राख्छ अथवा ओझेलमा राख पुर्याउन सक्छ, यही लाग्छ मलाई। र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा. आज निकै मिठा मिठा गीत हाम्रो प्राविधिक मित्र सन्ध्याजीले बजाउनु भयो. म पनि एकदमै गीतबाट सुनेर एकदमै आशिषित महसुस गरिरहेको छु र केही महत्वपूर्ण कुरा पनि मैले राखिरहेको छु. र अब बर्खाको बेला आएको छ. तपाईँले जहिले पनि बच्चा सानो बच्चाहरूलाई बर्खामा स्कूल छोड्दाखेरि एकदमै होसियारी हुनुहोस्, कस्तो बाटोबाट उनी आउँदैछन् होइन. अब कहिलेकाहीँ हत्ते खोलामा पानीहरू बढेको हुन्छ, ढलहरू ढलको बिर्कोहरू खोलिरहेको अवस्था हुन्छ. गएका कयौं वर्षहरूमा हामीले कयौं त्यस्ता घटनाहरू देखिरहेको छौं, सुनिरहेका छौं. बच्चाहरू ढलभित्र पसेर होइन बितेका कुराहरू सुनेका छौं, डुबेका कुराहरू सुनेका छौं. हामी ठूलो मान्छे नै पनि कतिचोटि पानी जमेको ठाउँतिर जाने, बाइक कुदाउने, गाड़ी कुदाउने कदापि गर्नु हुँदैन, किनभने कतिचोटि हामी ठूलो दुर्घटनामा पर्छौं क्या. एकदमै नसोचेका घटनाहरू हाम्रो जीवनमा आउँछ. त्यो भएर अबको समय भनेको एकदमै पानी पर्ने समय, बर्खाको समय. कतिखेर के हुन्छ होइन, पहिरो जान सक्छ, बाढ़ी आउन सक्छ, नसोचेको प्राकृतिक प्रकोपहरू आउनु हुन सक्छन्. त्यो भएर तपाईँ र म सचेत चाहिँ रहनुपर्छ, हामी अलिकति छलाक पनि हुनुपर्छ. र बच्चाहरूलाई भरिसक्यो बर्खाको बेलामा चाहिँ आफै लानुहोस् स्कूल अनि ल्याउनुहोस्, यसले एकदम राम्रो हुन्छ. तपाईँको बच्चा हिँड्ने बाटोमा खोलाहरू छन् भने एकदमै, अथवा तपाईँले भ्याउनु भएन भने अलिकति ठूला मान्छेहरूलाई पुर्याइदेऊ ल्याइदेऊ सम्म भन्यौ भने चाहिँ एकदमै राम्रो हुन्छ. किनभने बच्चालाई थाहा हुँदैन, एउटा बच्चा गेम अथवा पौडी खेलिरहेको छ, अर्को बच्चालाई पनि पौडी खेल्न मन लाग्छ, तर जुन बच्चा खेलिरहेको छ अगाडिको बच्चालाई पौडिन आउँछ त अर्को बच्चालाई पौडिन नआउन सक्छ. जब पौडिन आउँदैन त्यहाँ दुर्घटना हुन सक्छ. त्यो भएर तपाईँहरूमा सानो सानो कुरामा होसियारी हुनुपर्छ भन्दै अब चाहिँ भने मैले पनि कार्यक्रमबाट विदा माग्नुपर्ने हुन्छ. जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु. धन्यवाद. जय मसीह. नमस्कार.

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाट प्राविधिक मित्र साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी सामाजिक सञ्जालमा पोस्ट भएका विभिन्न आशिषमय पोस्टहरूलाई तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ भने साथमा मिठा मिठा गीत संगीतहरू पनि तपाईँको अगाडि प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले कसरी सामाजिक सञ्जाललाई परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न सकिन्छ भनेर एउटा नमुना प्रस्तुत गर्नु हो र साथसाथै सामाजिक सञ्जाल चलाउन नसक्ने व्यक्तिहरूलाई सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय स्टाटसहरूद्वारा आशिषित पार्नु हाम्रो एकमात्रै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। तादनी श्रोता, आज पनि त्यही उद्देश्य अनुरूप तपाईँको बीचमा एउटा अर्को नयाँ कार्यक्रमहरू लिएर आएका छौं र साथमा मिठा मिठा अर्थपूर्ण गीत संगीत पनि तपाईँको बीचमा राख्ने नै छौं र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र तपाईँले कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिइने छौ र अबको बसाईमा आउनुहोस् कार्यक्रमको शुरूआतमा एउटा सुमधुर गीतबाट आजको कार्यक्रमको आरम्भ गरौं र गीतपछि म सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय लेखहरू स्टाटसहरू तपाईँको बीचमा प्रस्तुत गर्दै धेरै भन्दा धेरै आशिष सित तुल्याउने प्रयत्न गर्ने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा एउटा आशिषमय लेख परिसकेको छ र जसलाई प्रेषित गर्नुभएको छ आई स्याल स्पिक म बोल्नेछु नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, धेरैले भन्ने गर्छन् पास्टरलाई तिमीहरूले दशांश भेटी बुझाउँछौ, तिमीहरूले पास्टरलाई धनी बनाउने काम गर्छौ, हुन त तिमीहरू सत्य पचाउन सक्दैनौ र तिमीहरूसँग सत्य स्वीकार गर्ने हिम्मत पनि हुँदैन। तर पनि म यो सत्य भन्न चाहन्छु, कुनै पनि क्रिस्चियनले चर्चको पास्टरलाई भनेर भेटी र दशांश बुझाएको हुँदैन, बरु पास्टर स्वयं आफैले दशांश भेटी पो दिइरहेका हुन्छन्। चर्चमा भेटी र दशांश मिशनको कामको निम्ति, चर्च भवन व्यवस्थापनको निम्ति, सामाजिक कार्यको निम्ति उठाइएको हुन्छ। सबैभन्दा मुख्य कुरा त चर्चका सबै क्रिस्चियन सदस्यहरूलाई एक एक पैसाको हिसाबको जानकारी हुन्छ, किनकि चर्चको समितिले चर्च प्रति जवाफदेहिता जनाइरहेको हुन्छ। सामान्य चर्च प्रशासनको समितिमा यी व्यक्तिहरू हुन्छन्, अध्यक्ष प्राय पास्टर हुन्छन्, उनले कुनै पनि हिसाब किताब राख्दैनन् र उनलाई चर्च समितिले पैसाबाट टाढै राखेका हुन्छन्। सचिव सबै कागजात उनले सम्हाल्छन् र सम्पर्कमा उनी रहन्छन्, प्राय सबै कुराको हिसाब किताब उनले राख्ने गर्छन्। कोषाध्यक्ष चर्चको सबै पैसा उनले राखेका छन् र सम्पूर्ण आय व्यय उनीसँग हुन्छ। सल्लाहकार आवश्यक समयमा सल्लाह दिने व्यक्ति हुन्छन्। यी समितिका सदस्यहरूको पनि कार्यकाल हुन्छ र उनीहरू फेरि अन्य कोहीलाई त्यो स्थान दिन्छन्। यो समितिले सबै कुरा पारदर्शितापूर्वक गर्छ र हरेक महिना चर्चका सदस्यहरूलाई सूचना दिने गर्छ। हरेक क्रिस्चियनलाई आफूले दिएको भेटी दान र दशांश कहाँ गयो भनेर थाहा हुन्छ, तर यस्तो प्रश्न उठाउने हाम्रा हिन्दू साथीहरूलाई उनीहरूले दिएको दान कहाँ गयो भनेर थाहा पत्तो समेत हुँदैन। आय व्यय कति भयो थाहा हुन्छ? पास्टर त गाउँ गाउँमा गएर धर्म परिवर्तन गराएको तिमीहरूलाई थाहा हुन्छ, तर पण्डित कुन चाहिँ ढिस्कोमा गएर धर्म परिवर्तन गरिरहेको छ सो तिमीहरूलाई थाहा हुन्छ? खैर, यो मैले चिन्ता र सुर्ताको विषय यहाँ बोलेको होइन। जेसुकै गरोस्, जतासुकै जाओस्, तर म यो भन्न चाहन्छु, मन्दिरमा एक रुपियाँको सिक्का फ्याँक्ने मान्छे जब ऊ क्रिस्चियन बन्छ, आफ्नो कमाईबाट दशांश उसले हाँसी खुसी छुट्याएर दिन्छ। किन थाहा छ? किनकि उसले चर्चमा पारदर्शिता र जवाफदेहिता पाउँछ र उसलाई थाहा हुन्छ कि उसले दिएको पैसा खेर जाने छैन। आमेन। आदरणीय श्रोता, यो लेख थियो आई स्याल स्पिक नामको फेसबुक पेजबाट पोस्ट भएको र निकै सान्दर्भिक कुरा उहाँले उठाउनु भएको छ। आदरणीय श्रोता, अब भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा अर्को एउटा आशिषमय लेख परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ तिमोथी नेम्बाङ ज्यूले, र लेख्नुहुन्छ, धन्य हुन् ती आँखाहरू जसले तिमीहरूले देखेका यी कुराहरू देख्दछन्। लुका 10:21-24 लेखेको छ। 70 चेलाहरूका खण्ड 4:21 त्यही बेला येशू पवित्र आत्माले उल्लासित हुनुभयो र भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईँमा धन्यवाद चढाउँछु, किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राखेर बालकहरूलाई प्रकट गर्नुभयो, किनकि पिता तपाईँलाई यही असल लाग्यो। मेरा पिता सबै थोक मलाई सुम्पिदिनु भएको छ। पुत्र को हो भनी पिता भाइ कसैले जान्दैन, र पिता को हुनुहुन्छ भनी पुत्र भाइ, र पुत्रले उहाँलाई जसका प्रकट गर्ने इच्छा गर्दछ त्यसले बाहेक अरू कसैले जान्दैन। चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्तमा भन्नुभयो, धन्य हुन् ती आँखा जसले तिमीहरूले देखेका यी कुराहरू देख्छन्, किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ता र राजाहरूले तिमीहरूले जे देखेका छौ ती देख्ने इच्छा गरेको थिए तर देखेनन्, र जे तिमीहरूले सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए तर सुनेनन्। यो यस पाठको अन्तिम खण्ड हो भनेर उहाँले लेख्नु भएको छ। लेख्नुहुन्छ, यस खण्डबाट हामी निम्न अनुसारका शिक्षाहरू प्राप्त गर्न सक्छौ। पहिलो, परमेश्वरले विनम्र र बाल बालिकाले जस्तै विश्वास गर्नेहरूलाई आफ्ना रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ, बुद्धिमान र समझदारहरूलाई होइन। 21 येशु पवित्र आत्माले उल्लासित भएर भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईँमा धन्यवाद चढाउँछु, किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राखेर बालकहरूलाई प्रकट गर्नुभयो, किनकि तपाईँलाई यही असल लाग्यो भनेर भनिएको छ। र मानिसहरूको आफ्नो बुद्धि र शिक्षा वा उपलब्धिमा गर्व गर्दा परमेश्वरको ज्ञान उनीहरूबाट लुकिएर जान्छ, तर जसले बालकलाई जस्तै अर्थात आफूलाई कमजोर ठानी परमेश्वरमा पूर्ण रूपले निर्भर हुन्छ, उनीहरूलाई उहाँले आफ्नो सत्य प्रकट गर्नुहुन्छ। यो परमेश्वरको इच्छा र असल योजना हो। यसको व्यवहारिक शिक्षा हामीले आफ्नो बौद्धिकता र उपलब्धिमा भरोसा गर्नु हुँदैन, बरु बालक जस्तै सरल हृदयले परमेश्वरको सामु नम्र भएर आउनु पर्दछ। पहिलो कोरिन्थियको 27 भन्छ, बुद्धिमानहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। मत्ती 11:25 पनि यही भन्दछ। त्यसै गरी याकुब 4:6 भन्छ, परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ भनेर उल्लेख गरिएको छ। दोस्रो, पुत्र येशू र पिताको बीचको गहिरो सम्बन्ध अनि येशूद्वारा मात्र पितालाई चिन्न सम्भव छ। 22 प्रेसवता लेखिएको छ, मेरो पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पुत्रको को हो भने पिता बाहेक कसैले जान्दैन, अनि पिता को हो भनी पुत्र बाहेक, र पुत्रले उहाँलाई जसका प्रकट गर्ने इच्छा गर्दछ त्यसले बाहेक अरू कसैले जान्दैन भन्नुभएको छ। व्याख्या, येशू नै त्रियक परमेश्वर हुनुको रहस्यको एक झलक हो। येशू पूर्ण रूपमा परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँले जसलाई चाहनुहुन्छ अर्थात जसलाई उहाँ प्रकट गर्न चाहनुहुन्छ उनीहरूलाई पितालाई चिन्ने आत्मा दिनुहुन्छ। यो ज्ञान मानवीय प्रयासबाट होइन तर येशूको अनुग्रहबाट आउँछ। येशू मार्फत नै साँचो परमेश्वरलाई छर्लङ्ग चिन्ने ज्ञान प्राप्त गर्ने सम्भव छ। अन्य धार्मिकता दर्शनमा प्रयासले पितालाई पूर्ण रूपमा चिन्न सकिँदैन। यहुन्ना 14:6 येशूले भन्नुभयो, म नै बाटो सत्य र जीवन हुँ, म बाहेक कसैबाट पनि पिता कहाँ पुग्न सक्दैन। यहुन्ना 1:18 भन्नुभयो, पितालाई कसैले कहिले देखेको छैन, एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नु भएको छ पिताले भनेर भनिएको छ। भने अर्को मत्ती 11:27, मेरा पिताले मलाई सब थोक मलाई सुम्पिनु भएको छ, पिता बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्र बाहेक पिताले कसैलाई चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। तेस्रो, चेलाहरू धन्यका हुन् किनकि उनीहरूले येशूको आगमन र राज्यको कार्य प्रत्यक्ष देखे र सुने। 23:24 चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्तमा भन्नुभयो, धन्य हुन् ती आँखाहरू जसले तिमीहरूले देख्यौ र यी कुराहरू देख्दछ, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ ती देख्ने इच्छा गरेका थिए तर देखेनन्, र जे तिमीहरू सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए तर सुनेनन्।
हामीले पुरानो नियमका अगमवक्ता र राजाहरू जस्तै दाऊद यसायाले मसीहको आगमनको प्रतीक्षा गरेका थिए, तर उनीहरूले पूर्ण रूपले देख्न पाएका थिएनन्। तर चेलाहरूले येशूलाई मसीहको रूपमा देख्ने र उहाँको सेवकाईको साक्षी बन्ने विशेष अधिकार प्राप्त गरेका थिए। यो हामीलाई पनि लागू छ। हामीले सुसमाचारको पूर्ण प्रकाश पाइसकेका छौ, किनकि बाइबल हाम्रो हात हातमा छ र हामीले यो विशेष अधिकारको कदर गर्नै पर्छ। सुसमाचारको लागि कृतज्ञ रहनुपर्छ र अरूलाई यसको बारे बताउनु पर्छ। मत्ती 13:16-17 भनेको छ, यही कुराहरू उल्लेख गरिएको छ भने पहिलो पत्रुस 1:10-12 भन्छ, पत्रुसले पनि लेखे जो अगमवक्ता र स्वर्गदूतहरूले आफ्नै समयमा नबुझेका र नदेखेका कुराहरू अब अहिले हामीले बुझेका छौ। पहिलो हुन 1:1-2 उल्लेख गरिएको छ, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका थियौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्यौं र हाम्रो हातले छोयौं, त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौं र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। मुख्य पाठहरू, पवित्र आत्मामा आनन्द, येशूको आनन्द पवित्र आत्माबाट आयो र चेलाहरूको सफलता परमेश्वरको इच्छा पूरा हुँदा थियो। हाम्रो आनन्द पनि परमेश्वरको काममा केन्द्रित हुनुपर्छ, न कि आफ्नै सफलतामा मात्रै। दोस्रो, सार्वभौम अनुग्रह, परमेश्वरले जसलाई चाहनुहुन्छ उहाँलाई प्रकट गर्नुहुन्छ। यो हामीलाई नम्र बनाउँछ र कृतज्ञता जगाउँछ। यसले येशूको आनन्दको स्रोत उहाँको आनन्द, पिताको इच्छा पूरा हुनु र उद्धारको काम थियो। यसकारण सम्पूर्ण पाठको साथ यो खण्डले हामीलाई येशूमा निर्भरता, अनुशासन, विनम्रता र सुसमाचारको विशेष अधिकारको लागि आह्वान गर्छ। प्रिय श्रोता, प्रतिदिनको धारावाहिक बाइबल अध्ययनमा परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् भनेर उहाँले यो लामो लेख लेख्नु भएको छ र म विश्वास गर्छु तपाईँले यसलाई सुनेर आशिष पाउनु भएको छ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। यसलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि एउटा अर्को स्टाटस मेरो हातमा परिसकेको छ। ख्रिस्टको वचनमा जीवन छ नामको पेजबाट ख्रिस्टमा स्वतन्त्रता शीर्षकमा परमेश्वर भन्नुहुन्छ, निराश नबन, कमजोर नबन, अनि म तँलाई काम कुराहरूमा प्रकाश दिनेछु। राज्यमा पुग्ने मार्ग सहज छैन, कुनै पनि कुरा त्यति साधारण छैन। तिनीहरूका आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नुपर्नेछ। यस्तो परीक्षा बिना मेरो निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन, अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुने छैन। यस्ता परीक्षाहरू ससाना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर जानु पर्नेछ। यति मात्र हो कि परीक्षाको चरमतामा फरक फरक हुन सक्छ।

परीक्षाहरू मैले दिएका आशिषहरू हुन् अनि तिनीहरू मध्ये कतिजना मेरो सामु बारम्बार घुँडा टेक्दै मेरो आशिषको भिख माग्छौ। मूर्ख बालकहरू, तिमीहरू सधैँ यो सोच्छौ कि केही शुभ शब्दहरू मेरा आशीर्वाद हुन्, तैपनि तिक्तता मेरो आशिष हो भन्ने कहिले विश्वास गर्दैनौ। तिनीहरू जसले मेरा तिक्तताहरू बाँड्छन् तिनीहरू पक्कै पनि मेरो मिठास पनि बाँड्ने छन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा यही छ भनेर लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ छोटो, जसलाई प्रेषित गर्नुभएको छ यीशु दरबार नामको फेसबुक पेजबाट सेजन नूतन समाजले लेख्नुहुन्छ। आफ्नै सारे मन से यहोवा पर भरोसा रख्न और अपनी समझ का सहारा न लेना, नीति वचन 3:5। इसका अर्थ है परमेश्वर चाहता है कि हम उस पर पूरा विश्वास रखे। हर परिस्थिति में उसकी बुद्धि हमारी समझ से बड़ी है। तीसरा, जब हम उस पर भरोसा करते हैं वो हमारे मार्ग को सीधा करता है। तो इसका छोटा संदेश यह है, जब उत्तर न मिले तब भी परमेश्वर पर विश्वास बनाई रखो। आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, जसलाई प्रेषित गर्नुभएको छ माधव उपाध्यायज्यूले। लेख्नुहुन्छ, परमेश्वरको राज्यमा काम गर्नेहरू भन्दा इन्टरनेटमा मिनिस्ट्री गर्नेहरूको भीड अधिक देखिन्छ। प्रसिद्ध र धनाढ्यहरू पनि उहाँहरू नै हुनुहुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ उज्जवल विकज्यूले, र उहाँले कहीँबाट यो विमल छेत्री सिलगढीबाटको यो लेखलाई शेयर गर्नुभएको छ। म तपाईँको बीचमा जस्ताको तस्तै यो शेयरलाई वाचन गरिदिनेछु। यसरी लेखिएको छ रेभरेन्ट उपाधि शीर्षकमा। क्रिस्चियन मण्डलीमा लामो समयदेखि रेभरेन्ट रेप उपाधिता लिएर विभिन्न धारणाहरू रहँदै आएका छन्। कतिपयले यसलाई अगुवाहरूको लागि एउटा सामान्य आदर सूचक शब्द मान्दछन् भने कतिपयले यसलाई गैर बाइबलीय पद ठान्दछन्। वास्तवमा यो शब्द क्रिस्चियन मण्डलीबाट शुरू भएको भए तापनि आजकल त अन्तर्राष्ट्रिय स्तरमा अरू धर्मका उच्च गुरूहरूलाई पनि आदरपूर्वक सम्बोधन गर्नको लागि प्रयोग गरिन्छ। जस्तै बौद्ध धर्ममा विशेष गरी जापान र पश्चिमी देशहरूमा रहेका भिक्षु वा जैन गुरूहरूलाई अंग्रेजीमा द रेभरेन्ड वा रेप भनी सम्बोधन गर्ने गरिन्छ। त्यसै गरी कतिपय पश्चिमा देशहरूमा हिन्दू वा अन्य गैर इसाई धार्मिक संस्थाहरूले पनि कानूनी रूपमा आफ्ना पुरोहित वा धर्म गुरूहरूलाई धार्मिक अगुवा क्लेर्जी प्रमाणित गर्न सरकारी कागज पत्रमा रेभरेन्ट लेख्ने गरेको पाइन्छ। बाइबलमा रेभरेन्ट शब्द कहाँ छ त? हामीले अहिले प्रयोग गर्ने नेपाली बाइबलमा कुनै पनि मानिस वा मण्डली अगुवाको लागि रेभरेन्ट शब्द प्रयोग गरिएको छैन। तर अंग्रेजी पुरानो वा प्रसिद्ध संस्करण केजेबी किङ जेम्स भर्सनमा यो शब्द केवल एक पटक त्यो पनि परमेश्वरको लागि मात्रै प्रयोग भएको हामी पाउँदछौ। भजन संग्रह 111:9 पद केजेबीमा यसरी लेखिएको छ, होली एन्ड रेभरेन्ट इज द हिज नेम, जसको नेपाली अनुवाद यस्तो हुन आउँछ, उहाँको नाम पवित्र र भययोग्य छ भनी गरिएको छ। मूल हिब्रू भाषामा यहाँ यारे शब्द प्रयोग गरिएको छ, जसको अर्थ हुन्छ अत्यन्तै आदर गरिनुपर्ने, पूजनीय वा आदरको साथ डर मान्नुपर्ने हुन्छ। स्पष्ट रूपले भन्नुपर्दा बाइबलले यो आदर र उपाधि केवल परमेश्वरको नामलाई मात्र दिएको छ र कुनै मानिसलाई होइन। उहाँ अगाडि लेख्नुहुन्छ, के यो उपाधि दिनु बाइबलले हो? यदि हामी यसलाई मण्डलीको कुनै पद वा ओहदाको रूपमा हेर्दछौ भने पास्टर वा अगुवालाई रेभरेन्ट उपाधि दिनु र सम्बोधन गर्नु बाइबल सम्मत देखिँदैन। नयाँ नियमको मण्डलीमा प्रेरित, अगमवक्ता, प्रचारक, पास्टर, गोठालो, शिक्षक, एल्डर अर्थात प्राचीन र डिकन परिचारक जस्ता सेवाका वरदान र जिम्मेवारीहरू त थिए एफिसी 4:11, तर रेभरेन्ट पास्टर जस्ता औपचारिक र आधुनिक उपाधिहरू कतै पनि पाइँदैन। यीशु ख्रीष्ट आफैले पनि चेलाहरूलाई पद वा उपाधिको पछि लागेर माथि हुन खोज्ने प्रवृत्ति विरुद्ध कडा चेतावनी दिनुभएको थियो। तर तिमीहरूलाई कसैले गुरुज्यू नभनोस्, किनकि तिमीहरूका शिक्षक एउटै हुनुहुन्छ
र तिमीहरू चाहिँ सबै दाजुभाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूका एउटै पिता हुनुहुन्छ। तिमीहरूलाई कसैले मालिक नभनोस्, किनकि तिमीहरूका एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ। मत्ती 23:8-10 पद। यो प्रचलन कहाँबाट र कसरी शुरूआत भयो उहाँ अगाडि लेख्नुहुन्छ। बाइबलमा नभएको यो शब्द चर्चको संगठनात्मक र ऐतिहासिक विकास क्रमसँगै भित्रिएको हो। यसको शुरूआत मध्यकालीन युगमा ल्याटिन चर्च रोमन क्याथोलिक चर्चको समयबाट भयो, जहाँ पादरी वा चर्चका उच्च ओहदाका व्यक्तिहरूलाई आदर देखाउने ल्याटिन शब्द रेभरेन्डस प्रयोग गर्न थालियो, जसको अर्थ आदर वा सम्मान पाउन योग्य व्यक्ति हुन्थ्यो। पछि 16 शताब्दीको सुधारवादी आन्दोलन रिफर्मेसन पछि पनि बेलायतका चर्च अफ इङ्ल्याण्ड, जसलाई एङ्ग्लिकन चर्च भनिन्छ, उनीहरूले यो परम्परालाई कायम राखे। उनीहरूले पादरीहरूलाई समाजमा एक उच्च शिक्षित र सम्मानित वर्गको रूपमा चिनाउन रेभरेन्ड लेख्न थाले। अन्तत भारत र नेपालमा बेलायती र अमेरिकी मिसिनेरीहरू मार्फत यो शब्द दक्षिण एसियामा भित्रियो, विशेष गरी मण्डलीका स्थापित सम्प्रदायहरू जस्तै एङ्ग्लिकन, मेथोडिस्ट, ब्याप्टिस्ट र प्रेस्बिटेरियन चर्चहरूले व्यवस्थित रूपमा अर्डिनेशन अभिषेक पाएका पूर्णकालीन पास्टरहरूलाई यो उपाधि दिने कानूनी र संस्थागत चलनलाई बसालेको हामी पाउँदछौ। यसमा व्यवहारिक विचारहरू हामी यसरी पाउँछौ। यो विषयलाई हामीले सन्तुलित र व्यवहारिक दृष्टिकोणबाट हेर्नु आवश्यक छ, जसका दुईवटा पाटाहरू छन्। पहिलो पाटो, यसलाई ओहदा र घमण्डको रूपमा लिनु पूर्णतया गलत हो। यदि कुनै अगुवाले आफूलाई अरू भन्दा पवित्र, ठूलो र विशिष्ट देखाउन रेभरेन्डको उपाधिको घमण्ड गर्छ र मलाई रेभरेन्ड नै भन्नुपर्छ भनी दबाब दिन्छन् भने त्यो येशूको दाजुभाइको शिक्षा र नम्रताको विपरीत हुन जान्छ। दोस्रो पाटो, यसलाई सामाजिक आदरको रूपमा लिनु स्वीकार्य छ। यदि समाज वा सरकारले पास्टरलाई एउटा आधिकारिक धार्मिक ओहदाधारीको रूपमा चिन्न, कानूनी कामकाज सजिलो बनाउन वा आदर दिन यो शब्द प्रयोग गर्छ भने यसलाई एउटा सामान्य सम्बोधन वा शिष्टाचारको रूपमा मात्रै पनि लिन सकिन्छ। उहाँ थप अगाडि लेख्नुहुन्छ, मूल कुरा बाइबलले वचन सिकाउने र नेतृत्व गर्ने अगुवालाई दोब्बर आदरको योग्य 1 तिमोथी 5:17 अनुसार यस्तो ठान्न सिकाउँछ। तर आदर चाहिँ हृदयबाट हुनुपर्छ, नामको अगाडि झुन्ड्याइने ठूला उपाधिहरूबाट होइन। येशूले हामीलाई पद र प्रतिष्ठाको दौड़मा लाग्न होइन, तर एक अर्काका खुट्टा धुने सेवक बन्न सिकाउनु भयो। त्यसैले कसैले सामाजिक शिष्टाचार वा आदरवश कसैलाई रेभरेन्ड भन्छ भने त्यसलाई ठूलो विवादको विषय बनाउनु पर्दैन, तर मण्डलीभित्र यसलाई एउटा अनिवार्य र पवित्र वा आत्मिक पदको रूपमा स्थापित गर्नु बाइबल सम्मत देखिँदैन। अगुवाको असली पहिचान उपाधिमा होइन, उसको ख्रिस्ट जस्तो स्वभाव र सेवामा फल्नु पर्दछ भनेर सिलीगुडीबाट विमल छेत्रीज्यूको यो पोस्ट तपाईँको बीचमा जस्ताको तस्तै राखे। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। श्राव भन्ने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

पृथ्वीमा पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा खुला टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा एउटा स्टाटस परिसकेको छ दैनिक मन्ना पेजबाट पहिलो इतिहास 17:20 हे परमप्रभु हामीले आफ्ना कानले सुनेका सबै कुराहरू अनुसार तपाईँ जस्तो अरू कोही पनि छैन न त तपाईँ बाहेक अरू कुनै ईश्वर नै छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। अनि त्यसै गरी यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नु भएको छ निरन्तर प्रार्थना गरिरहो नामको फेसबुक पेजबाट लेख्नुहुन्छ। न डर किनकि म तिम्रो साथमा छु, जिल्ल नपर किनभने म तिम्रो परमेश्वर हुँ, म तिमीलाई बलियो पार्नेछु, म तिमीलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हात तिमीलाई सम्हाल्नेछ। यसैया 41:10 उहाँले पठाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी अर्को एउटा स्टाटस मेरो हातमा परेको छ र उहाँ लेख्नुहुन्छ न कसैको अभावमा बाँच्छु न कसैको प्रभावमा बाँच्छु, यो जिन्दगी आफ्नै हो, म आफ्नै स्वभावमा बाँच्छु भनेर उहाँले लेख्नु भएको छ। अनि त्यसै गरी मेरो हातमा अर्को एउटा छोटो सन्देश परेको छ गड्स मेसेज नेपाली नामको फेसबुक पेजबाट उहाँ लेख्नुहुन्छ जब एउटा मानिसले प्रभु येशूलाई अपनाउँछ र आफ्नो उद्धारकर्ता भनी विश्वास गर्छ तब उसले किन दुःख कष्ट समस्या खेदो निन्दा घटिकमी र अभाव र परिवारले त्यागे पनि उसले प्रभुलाई छोड्दैन किन? किनभने जब खेतमा काम गरिरहेको एउटा कामदारले जब आफ्नो मालिकको खेतमा मोतीको थैलो फेला पार्छ तब के उसले आफूसँग भएको बहुमूल्य थोक बेचेर त्यसलाई नकिन्ला र उसले आफ्नो घर जनावर र आफूसँग भएका सारा सम्पत्ति बेचेर त्यस खेतलाई उसले आफ्नो मालिकबाट उच्च मूल्य तिरेर खरिद गर्दछ किनकि उसले सबैभन्दा बहुमूल्य चीज फेला पार्यो। यस्तै प्रकारले एउटा विश्वासीले जब येशूलाई विश्वास गर्छ र उसले उहाँको प्रेमलाई बुझ्छ र ऊ सबै चीज गुमाउनु परे तापनि येशूलाई त्याग्दैन किनकि जब ऊ अविश्वासी थियो उसले प्रभुको प्रेमलाई चाखेको थिएन र उहाँको अगापे प्रेमलाई बुझेको थिएन अनि प्रभु उसको जीवनमा कतिसम्म अनमोल र बहुमूल्य हुनुहुँदो रहेछ भनेर उसले थाहा पाएको थिएन। तर जब उसले यी सबै कुरा बुझ्छ तब त्यस कामदारले सारा सम्पत्ति बेचेर त्यस खेतलाई आफ्नो बनाए झैं एउटा विश्वासीले पनि जब साँचो तरिकाले प्रभुलाई चिन्छ उसले जस्तो सुकै मूल्य पनि चुकाउन तयार हुन्छ भनेर लेख्नु भएको छ। हामी यसलाई आमेन भन्नेछौ र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनाम नगर काठमाडौँ नेपाल राम्रो इमेल जोनाथन गिरी 2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस्त श्रोता अब भने जाँदा जाँदै एउटा सुमधुर भक्तिगीत छोड्दै कार्यक्रमबाट विदा हुन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आग्रह दिनुहोस्। सुन्दै रहनुहोस् गुड न्यूज एफएम। अवस्था जय मसीह।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मरेङ के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो। बाटो काट

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444
9: 40225444
12: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
15: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
14: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
15: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
14: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
15: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
14: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
15: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
16: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
17: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
16: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
17: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
16: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
17: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
16: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
18: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
21: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
20: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
21: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
20: अधिक जानकारीका लागि
21: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
22: जयमिसी नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
23: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तुता कुमार अब्राहमको साथमा।

जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सर्वस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम पुस्तक पाठमा आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठ लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं। अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विभिन्न समयमा विभिन्न लेखकद्वारा लेखिएका पुस्तकहरू नै मैले पाठ गरिरहेको छु। अबको केही हप्ता भने नयाँ पुस्तक मेरो हातमा आइपुगेको छ। पुस्तकको नाम रहेको छ मरूभूमिको यात्रामा परमेश्वरसँगको हिँडाई। मरूभूमिको यात्रामा परमेश्वरसँगको हिँडाई, लेखक रेभरेन्ड डेभिड आचार्यद्वारा लेखिएको यो पुस्तक अब केही हप्ताको लागि म वाचन गर्न चाहन्छु, पाठ गर्न चाहन्छु। र तपाईँले भने कार्यक्रममा हामीलाई सुनेर साथ दिनुपर्ने हुन्छ। तपाईँको सल्लाह सुझाव साथ नै हाम्रो लागि महत्वपूर्ण कुरा हुनेछ। र अहिलेलाई भने कार्यक्रमको सुरुवात भने गर्न चाहन्छु म यो अर्थपूर्ण संगीतबाट।

जवानहरूलाई उत्साह, उनी र म। वैज्ञानिक सत्यता यो छ कि दुईजनाको भेटले जीवनको शुरूआत हुन्छ, त्यस्तै यस पुस्तकको शुरूआत पनि उनी र मेरो भेटपछि पटुलेका पारिवारिक सेवकाईका व्यावहारिक अनुभवबाट मरूभूमिको यात्रामा परमेश्वरको लडाई नामक पुस्तक जन्म भएको हो। उनी र म भनेको यो परिचय पढेपछि बुझ्नुहुनेछ। उनी 2047 सालको अन्तरमण्डलीको सेवामा पहिलो पटक प्रवेश गरेकी थिइन्। त्यति बेला म विश्वासमा हुर्कँदै र जानी नजानी मण्डलीमा स्वयं सेवकको रूपमा प्रचारक सेवकाईको लागि अभ्यास गर्दै थिए। मण्डलीमा आएका नयाँ आगन्तुक पाहुनालाई संगतिपछि भेटघाट गरिहाल्ने मेरो स्वभाव थियो। यसै क्रममा संगतिपछि हाम्रो छोटो कुराकानी भयो। हाम्रो भेटको एक हप्तापछि म 2 वर्षको लागि नेपाल बाइबल स्कूल काठमाडौँमा गए। छोटो भेटघाटको कारण खासै हाम्रो राम्रो परिचय पनि हुन पाएको थिएन, तापनि एकतर्फी रूपमा मेरो मनमा कता कता उनीप्रति मन गइसकेको थियो। मण्डलीमा आएका धेरै पाहुनाहरूसँग कुराकानी गर्दा यस्तो विचार मनमा आएकै थिएन, तर उनीसँगको छोटो कुराकानीमा फरक विचार आएको थियो। उनीले विश्वास पनि गरेकी थिएनन्, तापनि मैले प्रभुसँग प्रार्थना गर्न शुरू गरेको थिएँ। अचम्मको के भयो भने हाम्रो भेटघाट भएको 8-9 महिनापछि मैले पढ्ने स्कूलमा फोन आयो। हेलो, म पनि डीटीसीएसको बाइबल तालिमको लागि काठमाडौँ आउने अवसर पाए, प्रार्थना गरिदिनु है। नेपाल बाइबल आश्रमको नियम अनुसार आफ्नो परिवार अनि आफ्नो मण्डलीको अगुवालाई बाहेक अरूलाई फोन गर्न नपाइने र भेटघाट गर्न पनि नपाइने थियो। तर मेरो मिल्ने स्कूलको साथीले कसरी हो कसरी भेटघाटको चाँजो मिलाउनु भयो र हामी उनले पढ्ने स्कूल ललितपुरमा भेट्न गयौं र हाम्रो छोटो भेटघाटपछि पुनः स्कूलमा फर्क्यौं। 6 महिनाको तालिम सकेपछि एसबीएस तालिमको लागि उनी पोखरा गइन्। त्यसपछि हाम्रो भेट हरायो। 2 वर्षको पढाइ सकेर म पनि बुटवलमा फर्के र ज्योति मण्डलीमा स्वतन्त्र रूपमा प्रचारकको रूपमा सेवकाई शुरू गरे। तराईका हाट बजारहरूमा जादुगरहरूले खैजडी बजाउँदै मानिसहरू भेला गरेको देखेको थिए र मैले पनि त्यसै गरी मानिसहरू भेला गरेर 1 रुपियाँ पर्ने मनुष्य हृदय 5 रुपियाँमा बेचेर त्यसबाट आएको पैसाले बुढी भएकी आमालाई खाना र सेवकाईको लागि खर्च जुटाई सेवकाईमा दिन बिताइरहेको थिए। यसै क्रममा मैले एक दिन उनको विषयमा साथीहरूसँग जिज्ञासा राख्न मन लाग्यो। उनलाई 15-16 वर्षको उमेरमा विश्वास गरेकै कारण आमाले घरबाट निकालिदिनु भएको रहेछ। पढ्दा पढ्दै स्कूल जान पनि नपाएकी र केही महिना विश्वासीको घरमा आश्रम लिएर विश्वासीकै घरबाट बाइबल तालिम गएको कुरा चाल पाए। अनि मेरो मनमा आयो कि विश्वास गरेकै कारण जवान छोरीलाई वास्तै नगरी घरबाट निकालिदिने बुवा आमा कस्ता छन् होला भनी मलाई भेट्न इच्छा लाग्यो। अनि प्रार्थना साथ घर पत्ता लगाई उनको घरमा पुगे। सो समयमा उनी पोखरामा नै पढाइसकेर उतै सेवकाईमा गर्दै थिइन्। उनको बुवा आमा भाइ बहिनीलाई भेट गरी सुसमाचार सुनाए अनि आउने हप्ता शनिबारको संगति आउनुहोस् है भनी निमन्त्रणा दिए। अचम्म भयो, त्यति धेरै कठोर मानिसहरू पनि सबै परिवार मिलेर त्यो हप्ता मण्डलीको सेवामा आउनुभयो र प्रभुलाई ग्रहण पनि गर्नुभयो। यो खबर सुनेपछि उनलाई अब आमा बुवालाई प्रभुमा हुर्काउनु पर्छ, मण्डलीले दिएको संगतिले मात्र मेरो परिवार प्रभुमा हुर्काउन सक्दैन, हरेक दिन परिवारमा गएको प्रार्थना र संगति मेरो परिवार प्रभुमा हुर्कन र बलियो हुनुपर्छ भनी पोखराको सेवकाई छाडेर 3.5 वर्षपछि उनी आफ्नो घर फर्किन्। 2052 साल साउन 20 गतेको दिनबाट बुटवल बेथानी मण्डली शुरू भइसकेको थियो र म संस्थापक सदस्य र मण्डलीको पहिलो सेवक अगुवाको रूपमा सेवकाई सम्हालिरहेको थिए। केही महिनापछि मण्डलीले पनि उनको क्षमतालाई कदर गरी दिदी बहिनीहरूको बीचमा सेवकाई गर्न पहिलो सेविकाको रूपमा नियुक्त गरियो।
त्यतिन्जेलसम्म मैले एकतर्फी माया गरेको कुरा उनलाई अझ पनि थाहै नै थिएन। समय बित्दै गयो अनि मैले एक दिन उनीसँग कुरा गरे, म तिम्रो लागि लामो समयदेखि प्रार्थना गरिरहेको छु र म तिमीलाई मन पनि पराउँछु भनी जानकारी गराए। प्रभुको अनुग्रहले हामी एउटै मण्डलीमा सेवकाई पनि गर्दैछौ र हाम्रो सेवकाईले मण्डलीमा दिनदिनै आशिष र वृद्धि पनि भइरहेको छ। अझ हामी दुवैको विवाह भयो भने हाम्रो जीवन र सेवकाईबाट प्रभुको सेवामा र मण्डली वृद्धिमा अझ बढी आशिष हुन सक्छ। यो कुरा सुनेपछि प्रभुबाट अगुवाई पाउन उनी पनि प्रार्थनामा समय बिताउन लागिन् र धेरै समयको प्रार्थना र प्रभुको अगुवाई पाएपछि म खुसी छु भनी जवाब दिइन्। अनि हामी दुवैले एकअर्काकोमा मन परेको कुरा मण्डलीको अगुवाहरूलाई बतायौं र हाम्रो बारेमा परिवारसँग कुराकानी गर्न अगुवालाई जिम्मा दियौं। तर अगुवाहरू गएर उनको परिवारसँग कुरा गर्न आँट गर्नु भएन। अब के गर्ने? मैले भने तिमी आफै बुवा आमासँग कुरा गर। उनले भनिन्, म त यस्तो कुरा गर्न आँट नै छैन। यस्तो हो भने म एक हप्ता प्रार्थनामा समय बिताउँछु अनि तिमी पनि प्रार्थनामा समय बिताऊ र म अर्को हप्ता आमा र बुवासँग कुरा गर्न घरमा आउँछु। प्रार्थना साथ आमा बुवालाई भेटी कुरा गरे। उहाँहरू पनि परमेश्वरको अगुवाईलाई खोजेर हजुरलाई खबर दिन्छौ भन्नुभयो। एक हप्तापछि खुसीको खबर पायौं। यसरी उनी र मेरो विवाह धार्मिक रूपमा, सामाजिक रूपमा र कानूनी रूपमा 2052 साल पुष 8 गते मण्डलीमा पवित्र विवाह सम्पन्न भएको थियो। यसरी हाम्रो दाम्पत्य जीवन अघि बढ्दै गयो। 2053 सालमा ठूलो छोरा अनुग्रह र 2057 सालमा सानो छोरा अनमोलको जन्म भएर अहिले हामी चार परिवार प्रभुमा समर्पित भई उहाँको सेवकाई गरिरहेका छौं। मैले यी सबै कुरा तपाईँलाई किन बताइरहेको छु? के यो कुरा यहाँलाई बताउन आवश्यक थियो र मैले उहाँलाई यसकारण बताउँदैछु कि मण्डलीका जवान छोराछोरीलाई हाम्रो विवाह कसरी भयो, कति प्रार्थनामा समय बितायौं, कति हामी धैर्य भयौं भन्ने कुराले उत्साह मिलेको होस्। परमेश्वरको वचनमा लेखिएको छ, धर्मशास्त्र खोजी हेर, कसैलाई पनि जोडीको अभाव हुँदैन। यस कारण जवान छोराछोरी हो केटा वा केटी देख्दैमा र मन पराउँदैमा विवाहको लागि हतार गर्नु हुँदैन। उहाँको समयलाई पर्खनुपर्छ, प्रार्थनामा रहनुपर्छ, उहाँको अगुवाई खोजी परमेश्वर र उहाँको मण्डलीका अगुवाहरू र समाजको दृष्टिमा आदरणीय विवाह हुनुपर्छ। हिब्रू 13:4 लेखिएको छ, सबैको बीचमा विवाह चाहिँ आदरणीय होस्, सबै वैवाहिक सम्बन्ध नटुटियोस्, किनकि दुराचार र व्यभिचारीको इन्साफ परमेश्वरले गर्नुहुन्छ। यसैले परिवार र भावी पुस्ताहरूको जग भनेकै पवित्र विवाह हो। पुस्ताले अथवा तपाईँको आफ्नो सन्तानले एक दिन मेरो बुवा आमाको विवाहको बारेमा जिज्ञासा राख्दै प्रश्न सोध्ने दिन आउनेछ, बुवा आमा तपाईँको विवाह कसरी भएको थियो, हामीलाई तपाईँको विवाहको कथा सुनाउनुहोस् न। छोराछोरीले सोधेको खण्डमा निर्धक्क भएर आफ्नो विवाहको कथा सुनाउन तयार हुनुपर्छ। यदि हाम्रो विवाहको जग असल तरिकाले बसेको छैन भने समाजले तपाईँको विवाहको बारेमा खासै केही नभन्ला, तर तपाईँका छोराछोरीलाई भने विवाहको कथा बताउनै गाह्रो लाग्नेछ। यसैले जवान भाइ बहिनीहरू भावी सन्ततिलाई बुझाउनै गाह्रो पर्ने विवाहको जग नबसाल्नुहोला भन्न चाहन्छु। अब हामी परमेश्वरको दृष्टिमा र व्यावहारिक दृष्टिमा विवाह भनेको के हो भनी हेर्नेछौ। अरेला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

मरूभूमिको यात्रामा परमेश्वरसँगको लडाई ईसाई विवाह। हामी यस पुस्तकको अध्ययनलाई विवाहबाट शुरू गरौं। ईसाई विवाह भनेको विवाह योग्य केटा र केटीले निरन्तर प्रार्थना साथ परमेश्वरको अगुवाईमा धार्मिक रूपमा, सामाजिक रूपमा र कानूनी रूपमा पति पत्नी भएर एकसाथ मिलेर नयाँ घरको शुरूआत गरी नयाँ संसारको निर्माण गर्नको लागि वाचाबन्धन गरी गरिएको निर्णयलाई नै ईसाई विवाह भनिन्छ। अब हामी बाइबली दृष्टिकोण र व्यावहारिक दृष्टिकोणमा विवाहलाई अझै विस्तृत बुझ्नेछौ। बाइबली दृष्टिकोण दृष्टिकोणमा विवाहको अध्ययनलाई मग्नीबाट शुरू गर्न चाहन्छु। मग्नी भनेको केटा र केटी दुवैले पवित्र विवाहको अगाडि सहभागी हुन, परमेश्वरको दृष्टिमा, धार्मिक दृष्टिमा, सामाजिक दृष्टिमा, कानूनी दृष्टिमा योग्य छ कि छैन र आफ्नो खुबीले विवाह गर्न लायक हुन् कि अथवा कसैको करकाप, दबाव र मेलमिलापबाट परेर विवाह गर्न खोजेको हुन्, साथै परिवार विवाहको कदम साँचो हो कि होइन भनी बुझ्न केटा र केटी दुवैको पक्ष

मण्डलीका अभिभावकहरू मण्डलीका अगुवाहरू बसेर एक आपसमा छलफल गरी दुवै पक्षमा अभिभावकहरू र मण्डलीका अगुवाहरूलाई साक्षी राखी पवित्र विवाहको करारमा जानको लागि गरिने निर्णयलाई नै मगनी भनिन्छ। ईश्वरशास्त्र अध्ययनले मगनी यहुदीहरूको संस्कार भएकोले हामी मण्डलीले मगनी नागरिक नै पनि पवित्र विवाह गर्न सकिन्छ भने कसैको भनाई भए तापनि म परमेश्वर शास्त्रीय कुरा भन्दा पनि व्यावहारिक कुरा राख्न चाहेको छु कि मग्नीका अभ्यासबाट पवित्र विवाहमा प्रवेश गर्दा अनुशासित र उत्तम हुन्छ भन्ने कुरालाई विशेष ध्यान दिन्छौ। मग्नी विवाह भन्दा अगाडि गरिन्छ र मग्नी पवित्र विवाहको जपको रूपमा पनि लिने गरिन्छ र इसाई विवाह मग्नी नगरिकनै पवित्र विवाहमा प्रवेश गर्न सकिँदैन। पावलले कोरन्थीका मण्डलीलाई मग्नी को बारेमा यसरी शिक्षा दिएका छन्, ईश्वरीय डाहाले म तिमीहरूप्रति डाही भएको छु, एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रिस्टसँग तिमीहरूको मगनी गरिदिए। दोस्रो कोरन्थी 11:2। यसैले इसाई विवाह भन्दा अगाडि मगनीको कदम कति महत्वपूर्ण रहेछ। यसकारण मग्नीको विधिलाई मग्नीले अगुवाहरूले र विश्वासीहरूले बुवामाहरूले हल्का रूपमा लिनुहुँदैन। मलाई लाग्छ हामीले मग्नीको बारेमा केही न केही शिक्षा मिलेको छ। अब हामी इसाई विवाहको बारेमा अध्ययन गरौं। विवाह मग्नी विवाहको जग हो भने विवाह इसाई परिवारको मेरुदण्ड अथवा खम्बा हो। जसरी हाम्रो शरीरमा भएका मेरुदण्डले सम्पूर्ण शरीरको भारलाई थामेको हुन्छ, मेरुदण्ड भएको भए हाम्रो शरीर कडेउलाको जस्तै हुने थियो। तर हामी भविष्यको परिवार, समाज, राष्ट्र र पुस्ता नहोस्, तर इसाई पवित्र विवाहले बलियो जग र मेरुदण्डको रूपमा टेवा दिइरहेको छ। हिब्रू लेखकले परमेश्वरको वचनमा विवाहको बारेमा धेरै महत्वपूर्ण साथ भन्छन् कि सबैको विचारमा विवाह चाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिग्रियोस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ। अब इन्साफको दिन धेरै टाढा छैन, यसकारण इसाई विवाह सबैभन्दा बीचमा आदरणीय हुनुपर्छ भनी हरेक विश्वासी आमा बुवा र मण्डली परिवारजनहरूले निरन्तर प्रार्थना गर्नुपर्छ र अगुवाज्यूहरूले इसाई विवाहको बारेमा वचनबाट शिक्षा र परामर्श दिइरहनुपर्छ। हामीले परमेश्वरको दृष्टिमा विवाह अझ गहिरो तरिकाले अध्ययन गर्न सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा का

संसारको विवाहको सुरुवात कहिलेदेखि भएको थियो र कसले शुरू गरेको थियो? संसारमा हाम्रो समाजमा आफ्नै धर्मका रीतिरिवाज अनुसार विवाह गरेको देखेका छौं। जस्तै कसैले मागेर, भगाएर, चोरेर, कोर्टमा गएर आदि कतिपटक विवाहलाई हल्का प्रकारले लिएका हुन्छन्। विवाह जसरी गरे पनि आखिर विवाह नै हो भन्छन्। तर विवाहको शुरूआत किन, कसरी, कहिले र कसले अथवा विवाहको जग बस्थाल्ने संस्थापक को हो भनी संसारलाई थाहा नहुन सक्छ। परमेश्वरमा विश्वास गर्नेहरू र उहाँको वचन अध्ययन गर्नेहरूलाई भने यो विषयमा ज्ञान हुन सक्छ। तर उहाँको वचन अध्ययन गर्नेलाई भने यो विषयमा ज्ञान हुन सक्छ। तर पनि भर्खरै विश्वासमा आएका नयाँ विश्वासीलाई भने इसाई विवाहको विषयमा थाहा नहुन सक्छ। यसकारण विवाहको विषयमा हामी परमेश्वरको वचनबाट अध्ययन गरौं। परमेश्वरले विवाहको बारेमा के भन्नुभएको छ? उत्पत्ति 2:18-25 फेरि परम प्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउने छु। परमेश्वरले सबै वन पशु र आकाशका सबै पंक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के नाउँ राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसका ल्याउनु भयो र मानिसले हरेक प्राणीलाई जे नाउँ दिए त्यही नै त्यसको नाउँ भयो। अनि मानिसले नै सबै पालिने पशु, आकाशका पंक्षी र सबै वन पशुका नाउँ राखे, तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाएनन्। यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निधाएको बेलामा तिनको करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। मानिसले भने, यो त मेरो हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालेकी थिइन्। यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए र लजाउँदैन थिए। उल्लेखित परमेश्वरको वचन स्पष्ट पारेको छ कि विवाहको जग बसाल्नुहुने संस्थापक परमेश्वर आफै हुनुहुन्छ। यदि परमेश्वरले नर र नारी गरी सृष्टि गर्नुभएको भए मानिसले कहाँबाट विवाहको संस्कार बसाउन सक्थ्यो र यसैले विवाहको जग बसाल्नुहुने परमेश्वर नै हुनुहुन्छ। बसालेको जगमाथि घर बनाउने निपुण कारिगरले विभिन्न तरिकाले घर निर्माण गर्न सक्छ, तर जग बसाल्नुहुने त परमेश्वर नै हुनुहुन्छ। यसकारण जगमाथि घर बनाउने सुनचाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल के प्रयोग गरेर घर बनाइरहेका छौं विचार गरौं, किनकि एक दिन आगोले त्यस घरको न्याय गर्ने दिन आउँदैछ। कमसल वस्तु प्रयोग गरी घर बनाएको छ भने त्यो आगोले नष्ट हुनेछ, तर बहुमूल्य पत्थर प्रयोग गरी बनाएको छ भने त्यो आगोद्वारा खरिएर अझ उत्तम हुनेछ। यसकारण प्रभुका छोराछोरीले विवाह जसरी गरे पनि हुन्छ भनी संसारका मानिसहरूले झैं विचार नगरौं। विवाह सबैको बीचमा आदरणीय होस्, किनकि विवाहको संस्थापक परमेश्वर हुनुहुन्छ। विवाहको संस्थापक परमेश्वर हुनुहुन्छ भनेर मात्र पुग्दैन, उहाँले किन विवाहको जग बसाल्नुभयो, उद्देश्य के थियो भनी जान्नु अति नै आवश्यक छ। हामी अझै हेर्नेछौ विवाहको जग बसाल्नुको कारण उद्देश्य। तपाईँको विचारमा परमेश्वरले विवाहको जग बसाल्नेको कारण के थियो होला? हरेक कुराको उद्देश्य भएकै भए झै विवाहको जग बसाल्नुको पनि पक्कै उद्देश्य छ। संसारमा देखिने र नदेखिने सबै कुराहरू बिना उद्देश्य अस्तित्वमा आउनै सक्दैन। यदि कसैले पंखा बनाउँछ भने पंखा बनाउने मालिकले के उद्देश्य राखेको हुन्छ? पंखा बनाउने मानिसको थुप्रै कारणहरू मध्ये मुख्य कारण गर्मी याममा सबैलाई हावा दिएर शीतल बनाउनु होइन र यदि पंखाले हावा नै दिएन भने त्यसको केही अस्तित्व नै छैन। तपाईँ र मैले विवाह गर्नुको उद्देश्य फरक फरक हुन सक्ला, तर पनि विवाहको जग बसाल्नुहुने परमेश्वरको उद्देश्य थियो होला। परमेश्वरले मानिसलाई आफ्नै स्वरूप र नर नारीको सृष्टि गरी आदमको बगैँचामा विवाहको जग बसाल्नु भएको थियो। आउनुहोस् हामी विभिन्न कुराको बारेमा आज हेर्नेछौ। पहिलो कारण, परमेश्वरको विवाहको जग बसाली आफ्नो दर्शन पूरा गर्नुभयो। उहाँले बनाउनु भएको मानिससँग दर्शन छ भने
दिन लगाएर सारा संसार बनाउनुहुने परमेश्वरसँग प्रसन्न हुने त कुरै भएन नि। मानिसले कुनै पनि कुरा निर्माण गरियो भने त्यसको उद्देश्य हुन्छ भने के उहाँले बिना दर्शन वा बिना कारण संसारमा बनाउनु भएको थियो? परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो र विवाहको जग पसार्नु भयो। यसकारण विवाहको जग पसार्नु हुने परमेश्वरसँग महान दर्शन छ। उत्पत्ति 1:26-28 फेरि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नो स्वरूपमा हामी प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षी, पालिने पशुहरू, जमिनमा चालचल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर नारी नै गरी उहाँले तिनलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। भर्खरै पढ्नुभएको वचनबाट के तपाईँले उहाँको विश्व दर्शन भेटाउनु भयो? उहाँको विश्व दर्शन फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै र त्यसका आफ्नो वंश पार्दै जाओ। समुद्रका माछा र आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर्दै जानु थियो। परमेश्वरले यो महान विश्व दर्शन हो भन्दै फल्दै फुल्दै वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जानु भनेको परमेश्वरको विचारलाई अध्ययन गर्दा के बुझ्न सकिन्छ भने परमेश्वरले वैवाहिक जीवनद्वारा मात्र पृथ्वीमा आनन्द र शान्ति र आशिष र समृद्धिले भरिपूर्ण पार्न चाहनुहुन्छ। यी वाक्यहरूलाई निष्कर्षमा परमेश्वरले संसारका सारा सृष्टिलाई प्रेम गर्नुहुन्छ भन्ने अर्थ लाग्छ। उहाँको विश्व दर्शन परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरबाट आउने आशिष र समृद्धिका कुराहरू संसारबाट राजनीतिक तहबाट आउन सक्दैन। हाम्रा पिता पुर्खादेखि आशिष र समृद्धि ल्याउन जताततै युद्ध भएको छैनन् र छैन र तर खोइ त आशिष खोइ समृद्धि। परमेश्वरले संसारमा दिनुहुने आशिष र समृद्धि केवल तपाईँको परिवारबाट सुरु गर्न चाहनुहुन्छ। यदि महान उद्देश्य पूरा गर्न परमेश्वरले विवाहको जग बसाल्नु भएको थियो, यसकारण विवाह चाहिँ सबैको बीचमा आदरणीय होस् भन्ने परमेश्वरको इच्छा छ। हामी परमेश्वरका मानिसहरूले पनि परमेश्वरको इच्छामा विवाह गर्नु कति असल कुरा हो भने सत्यतालाई बुझौं र आफ्ना सन्ततिहरूलाई पनि सिकाउँदै जाउँ। अब हामी विवाहको दोस्रो कारण पनि हेर्नेछौं। सारा सृष्टिको हेरचाह गर्नु थियो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने लगभग समयले मलाई बिदा दिइसकेको छ र तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो र विशेष गरिकन मरूभूमिको यात्रामा परमेश्वरसँगको हिँडाई नामक पुस्तकका लेखक डेभिड आचार्यजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट प्राविधिक मित्र विजय र म अब्राम पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, हामी विगतका दिन जस्तै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्नेछौ, मनन गर्नेछौ। आज म धर्मशास्त्र बाइबल सुसमाचार्य पुस्तक मत्तीको 16:13-19 पाठ गर्दै अगाडि बढ्नेछु र यसबाट परमेश्वरले तपाई र मलाई के प्रकाश दिन खोजिरहनु भएको छ हामी मनन गर्दै अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ, पत्रुसद्वारा ख्रीष्टको स्वीकार। येशु कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई के हो भनी भन्दछन्। तिनीहरूले जवाफ दिए, कसैले बप्तिस्मा दिने यहुन्ना, कसैले एलिया र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एकजना हुन् भनी भन्दछन्। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के भन्छौ, म को हुँ? सिमन पत्रुसले जवाफ दिए, तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। येशूले तिनलाई भन्नुभयो, योनाको छोरो सिमोन, तिमी धन्य हौ, किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजयी हुने छैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु, जे तिमीले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ र जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गमा फुकाइनेछ। उहाँ ख्रीष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नु भनी येशूले चेलाहरूलाई कडा आज्ञा दिनुभयो। हामीले अहिले भर्खरै मत्तीको पुस्तक 16:13-20 पाठ गर्यौं। शीर्षकमा यहाँ पत्रुसद्वारा ख्रीष्टको स्वीकार भनेर लेखिएको छ अनि यहाँ येशू प्रभुले आफ्ना चेलाहरूसँग केही वार्तालाप गर्दै गर्दा उहाँले सोध्नु भएको छ कि मानिसहरूले मानिसको पुत्र को हो भनी व्याख्या गर्दछन् भन्दछन्। अर्थात येशू प्रभुले यहाँ सोध्दै हुनुहुन्छ कि येशूलाई मानिसहरूले कसरी चिनिरहेका छन्, को हुन् भनेर भन्दछन् भनेर येशू प्रभुले आफ्ना चेलाहरूलाई प्रश्न गर्नुहुन्छ अनि चेलाहरूले जवाफ दिन्छन् कि कसैले बप्तिस्मा दिने यहुन्ना भनेर भन्दछन्। बप्तिस्मा दिने यहुन्ना तिनै हुन् जसले येशू ख्रीष्ट आउँदै हुनुहुन्छ, मसीहा आउँदै हुनुहुन्छ, पश्चाताप गर भनेर स्वर्गको राज्यको बारेमा प्रचार गर्ने एकजना अगमवक्ता थिए। ती नयाँ करारका अगमवक्ता थिए जो येशू ख्रीष्ट आउनुभन्दा 6 महिना अगाडि मात्रै उनी परमेश्वरको अगमवाणी अनुसार जन्मिएका थिए। मानिसहरूले भन्दछन् कि येशू प्रभु त बप्तिस्मा दिने यहुन्ना हुन्, त्यसै गरी कसैले भनिरहेका छन् कि येशू त एलिया हुन्। एलिया भनेका एकजना पुरानो करारका अगमवक्ता, शक्तिशाली अगमवक्ता, र धेरैजनाले यिनी त एलियाको रूप हो भनेर मानिसहरूले भनिरहेको पाउँदछन् र कसैले भन्दछन् यिनी त एर्मिया अथवा अन्य कुनै अगमवक्ताहरू मध्ये एक हुन् भनेर येशू ख्रीष्टलाई मानिसहरूले संकेत गरिरहेको हामीले पाएका छौं अनि चेलाहरूले त्यही कुरा भन्दछन्, तपाईँलाई मानिसहरूले यी तरिकाले बुझिरहेका छन्। तर येशूले चाहिँ भन्नुहुन्छ, तिमीहरू चाहिँ के भन्दछौ, म को हुँ?
यसुले अब सिधै आफ्नो चेलाहरूलाई उनीहरूको दृष्टिकोण उनीहरूको बुझाइ के रहेछ भनेर आफूप्रति चेलाहरूको बुझाइ के रहेछ भनेर सोध्दै हुनुहुन्छ। अनि येशु प्रभुले जब सिमोन पत्रुसलाई सोध्नुहुन्छ र सिमोन पत्रुसले जवाब दिन्छ तपाईँ ख्रीष्ट हुनुहुन्छ जीवित परमेश्वरको पुत्र भनेर सिमोन पत्रुसले येशुलाई पुकार्दछन्। हामीले सामान्य रूपमा बुझ्नु पर्दाखेरि ख्रीष्टको अर्थ चाहिँ मसीह हो, ख्रीष्टको अर्थ चाहिँ मानिसको पाप उठाइ लाने परमेश्वरको थुमा अथवा परमेश्वर जसले मानिसको अधर्म पापहरू छुटाइ लागेर हामीलाई उद्धार दिने हाम्रो मुक्तिदाता भन्ने अर्थ रहन्छ। अनि यसरी पत्रुसले येशुप्रभुलाई भन्दछन् कि तपाई ख्रीष्ट हुनुहुन्छ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भनेर यहाँ बताउँदछ। जब येशुले यो कुरा सुन्नुहुन्छ तब येशुले भन्नुहुन्छ योनाका छोरा सिमोन तिमी धन्यका हौ किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। हामीले यहाँ बुझ्न सक्दछौ कि येशु प्रभु को हुनुहुन्छ। धेरैजनाले सोचिरहेका थिए कि मानिसले येशु प्रभु त एउटा अगमवक्ता, एउटा गुरू, एउटा सिकाउने, एउटा शिक्षक अथवा केही त्यस्तै सामान्य मानिसको रूपमा येशु प्रभुलाई मानिसहरूले बुझिरहेका थिए। यद्यपि येशुले धेरै मानिसहरूलाई चंगाई चमत्कारपूर्ण कामहरू गर्नुभएको थियो, त्यहाँ मानिसहरू विभिन्न किसिमका रोगहरू विभिन्न समस्याहरूबाट गुज्रिँदै गर्दाखेरि मानिसले उनीहरूलाई चंगाई दिनुभएको थियो, एउटा आश्चर्यपूर्ण कर्महरू गर्नुभएको थियो, तर पनि मानिसहरूले कसरी बुझिरहेका थिए भने येशु त पहिले जसरी अगमवक्ताहरू परमेश्वरको तर्फबाट बोलिरहेका थिए त्यसरी नै बोल्ने एकजना अगमवक्ता हुन् भनेर मानिसहरूले येशुलाई चिनिरहेका थिए। तर जब चेलाहरू जो येशु ख्रीष्टका नजिक थिए, जो येशु ख्रीष्ट सँगसँगै खाँदथे हिँड्दथे, येशु ख्रीष्ट सँगसँगै उहाँको सेवा कार्यमा सँगसँगै अगाडि बढ़िरहेका थिए, जब येशु प्रभुले आफ्ना चेलाहरूलाई सोध्नुहुन्छ म को हुँ भन्ने लाग्छ तिमीहरूलाई, सिमोन पत्रुसले भन्दछन् कि प्रभु तपाई ख्रीष्ट हुनुहुन्छ। मानिसहरूले जेसुकै भनुन्, अन्य मानिसहरूले तपाईँलाई अगमवक्ता भनुन् अथवा कसैले यर्मिया भनुन्, तपाईँलाई एलिया भनुन्, तपाईँ अथवा बप्तिस्मा दिने यहुन्ना भनुन्, तर हामीले तपाईँलाई चिनेका छौं तपाई ख्रीष्ट हुनुहुन्छ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ। ख्रीष्टको अर्थ उद्धारक, तपाईँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, तपाईँ हाम्रो मसीह हुनुहुन्छ भनेर उनीहरूले पुकार्दछन्। त्यसपछि येशु प्रभु सुन्नुहुन्छ अनि भन्नुहुन्छ यो कुरा तिमीले भनेको होइन तर स्वर्गमा हुनुहुने पिताले तिम्रो मुखबाट यो कुरा भन्नुभएको हो। 18 पदमा म तिमीलाई भन्दछु कि तिमी पत्रुस हौ, पत्रुसको नाम पहिले पत्रुस थिएन, उनी सिमोन थिए। यहाँनिर येशूले भन्नुभएको छ तिमी योनाको छोरा सिमोन हौ, तिम्रो नाम अब चाहिँ पत्रुस हुनेछ अथवा तिमी पत्रुस हौ। पत्रुसको अर्थ हुन्छ एउटा चट्टान, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन् भनेर येशु प्रभुले भन्नुहुन्छ। हामी 18 पदलाई फेरि राम्रोसँग हेर्ने हो भने पत्रुसलाई येशु ख्रीष्टले यहाँ चट्टानको संज्ञा दिनुभएको छ, नाम दिनुभएको छ अनि भन्नुभएको छ कि म मेरो मण्डली यस चट्टानमा स्थापना गर्नेछु। पत्रुस र अरू चेलाहरूले येशु नै ख्रीष्ट जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भने स्वीकार गरेका सत्यतामा ख्रीष्टले आफ्नो मण्डली स्थापना गर्ने प्रतिज्ञा यी वचनहरूमा गर्नुभयो। येशूले यहाँ उही शब्दको धेरै अर्थ लगाउने गरी शब्दहरूका रमाइलो प्रयोग गर्नुभएको हामीले पाउँदछौ। उहाँले आफ्ना चेलाहरूलाई पत्रुस भन्नुहुन्छ, यसको ग्रीक अर्थ चाहिँ पेट्रोस हुन जान्छ जसको अर्थ एउटा सानो ढुङ्गा हो, तर उहाँ अझै भन्नुहुन्छ म मेरो मण्डली यस चट्टानमाथि, जसको चट्टानको अर्थ चाहिँ ग्रीक भाषामा पेट्रा हुन्छ, यसको अर्थ चाहिँ एउटा विशाल चट्टान अथवा चट्टानको पहरा भन्ने हुँदछ। यो चट्टानमाथि स्थापना गर्नेछु अर्थात उहाँले आफ्नो मण्डली पत्रुसको बलियो स्वीकारमाथि स्थापना गर्नेछु भनेर बताउनु भएको हामीले पाउँदछौ। पत्रुसले के स्वीकार गरेका छन् भने तपाईँ ख्रीष्ट हुनुहुन्छ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भनेर त्यो स्वीकार गरेका छन्। अनि येशूले भन्नुभएको छ तिमीले भनेको यो चट्टानमाथि म मेरो मण्डली स्थापना गर्नेछु। पत्रुसले गरेको स्वीकारमाथि परमेश्वरले आफ्नो मण्डली स्थापना गर्नुहुनेछ भन्ने बताउनु भएको छ। येशू ख्रीष्ट नै चट्टान हुनुहुन्छ, उहाँ नै मण्डलीको पहिलो र महान जग हुनुहुन्छ भन्ने कुरा पहिलो कोरन्थीको अध्याय 3:11 पदमा हामीले हेर्न सक्दछौ। पहिलो कोरन्थी 3:11 यसरी लेखिएको छ किनकि जुन जग बसाली सकिएको छ जो येशू ख्रीष्ट हुनुहुन्छ त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।
यो संसारमा जब येशु ख्रीष्ट संसारमा आउनुभयो, उहाँ हाम्रो पापको लागि मर्नुभयो, उहाँ क्रुसमा मर्नुभयो र चिहानमा गाडिनुभयो र तेस्रो दिनमा उहाँ बौरी उठेर मानिसहरूको बीचमा 40 दिनसम्म रहनुभयो अनि स्वर्गारोहण हुनुभयो। त्यसपछि हामीले हेर्न सक्दछौ कि मण्डलीको शुरूआत भएको छ। आज हामीले हेर्न सक्दछौ कि विश्वभरि मण्डली छरिएको छ, कुना कन्दरासम्म मण्डली स्थापना भएको छ र त्यसको जग चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ। येशु ख्रीष्टको समयपछि मण्डली स्थापना भएको छ अनि मण्डलीको केन्द्रमा चाहिँ येशु प्रभु हुनुहुन्छ। पत्रुसले आफ्नो पहिलो पत्रमा भनेका छन् कि येशु जीवित पत्थर हुनुहुन्छ, उहाँ एउटा छानिएको र बहुमूल्य कुने ढुङ्गो हुनुहुन्छ, भवन निर्माण गर्नेहरूले रद्द गरेको शिर ढुङ्गा उहाँ हुनुहुन्छ भनेर यहाँ पहिलो पत्रुस 2:4 र 6-7 लेखिएको छ। तपाई र मेरो मण्डलीको कुनै ढुङ्गा, तपाई र मेरो मण्डलीको एउटा बहुमूल्य पत्थर, एउटा जग येशु ख्रीष्ट हुनुहुन्छ अनि येशु प्रभु नै तपाई र मेरो मण्डलीको केन्द्रमा हुनुपर्दछ। प्रियहरू, धेरै समय हामीले यहाँ यो कुरालाई अलिकति व्यवस्था गरेको हामी पाउँदछौ, किनभने कतिपय मण्डलीहरूमा विभिन्न खालका सिद्धान्त, यो तेरो मण्डली, यो मेरो मण्डली, यो सिद्धान्त मैले अपनाउने, यो सिद्धान्त तैले अपनाउने, विभिन्न किसिमका अन्य कुराहरूमा मात्रै मण्डली अस्त व्यस्त अलमली रहेको हामीले पाउँदछौ। तर मण्डलीको केन्द्रमा चाहिँ येशु प्रभु हुनु आवश्यक छ। जब येशु प्रभु मण्डलीको केन्द्रबिन्दु हुनु हुँदैन अथवा उहाँ हाम्रो जग चाहिँ येशु ख्रीष्ट हुनु हुँदैन भने त्यो मण्डली जग बिनाको घर जस्तो हुन्छ। जग बिनाको घर सामान्य एउटा भुइँचालो आउँदा पनि भत्किएर जान्छ, त्यो तहस नहस हुन्छ। त्यसकारण येशु प्रभु हाम्रो मण्डलीको जग हुनु आवश्यक छ, जसले मानिसहरूलाई परमेश्वरको राज्यमा डोर्याउँदछ, येशु प्रभुको राज्यमा मानिसहरूलाई डोर्याउँदछ, पाप क्षमाको कुरा मण्डलीले सिकाउँदछ, पश्चातापको कुरा मण्डलीले सिकाउँदछ। मण्डली भनेको भौतिक संरचना मात्र होइन प्रियहरू, तपाईँ र म पनि मण्डली हौ। त्यसकारण तपाईँ र मेरो जग येशु प्रभु हुनु आवश्यक छ। त्यस्तै पत्रुस र अरू सबै क्रिश्चियनहरू पनि परमेश्वरले निर्माण गरिरहनु भएको आत्मिक घरका हिस्सा अथवा जीवित पत्थरहरू हुन् भनेर पहिलो पत्रुसको पुस्तक 2:5 बताउँदछ। पत्रुस अरू सबै चेलाहरूमाथि सर्वोच्च र असफल हुने अधिकार हुने छन् भनी वचनमा कहीँ कतै पनि उल्लेख गरिएको छैन अथवा ख्रीष्टको प्रतिनिधित्व गर्ने र मण्डलीको आधिकारिक प्रमुखको रूपमा कार्य सञ्चालन गर्नका लागि पत्रुसको निरन्तर रहने उत्तराधिकारी हुनेछ भनेर पनि वचनमा उल्लेख गरिएको छैन। मण्डलीको सिद्धान्त सम्बन्धमा यहाँ वचनको केही अन्य खण्डहरूमा चर्चा गर्नु, जसबाट हामीले पाउन सक्दछौ कि येशु प्रभुले एउटा सांकेतिक रूपमा पत्रुसलाई मण्डलीको अगुवा बनाउनेछु भनेर भन्न खोज्नु भएको होइन, तर जसरी पत्रुसले येशु प्रभुलाई परमेश्वर उहाँ मसीह हुनुहुन्छ भनेर स्वीकार गरेका छन्, उनले ख्रीष्ट भनेर स्वीकार गरेका छन्, त्यही स्वीकारोक्तिमा मण्डली स्थापना हुनेछ भनेर प्रभुले बताउँदै हुनुहुन्छ। अथवा मण्डलीले चाहिँ येशु प्रभु नै ख्रीष्ट हुनुहुन्छ, येशु नै मुक्तिदाता हुनुहुन्छ, उहाँ नै उद्धारकर्ता हुनुहुन्छ, उहाँ नै परमेश्वरको पुत्र हुनुहुन्छ जो परमेश्वरसँग हुनुहुन्थ्यो र मानिसको रूप धारण गरेर यो संसारमा आउनुभयो, तपाईँ र मेरो पापको लागि उहाँ क्रुसमा मारिनुभयो र स्वर्गमा उठाइ लगिनुभयो र उहाँ फेरि आउनुहुन्छ भन्ने कुराको विश्वास मण्डलीले गर्नु आवश्यक छ। यही कुरामा मण्डली स्थापना हुनेछ भनेर येशु प्रभुले बताउँदै हुनुहुन्छ अनि त्यहाँ नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन् भनेर येशु प्रभुले बताउँदै हुनुहुन्छ। नरकका ढोकाहरूले येशु ख्रीष्टको मण्डलीलाई नष्ट पार्न चाहने शैतान र संसारका सबै दुष्ट प्रयासलाई बुझाउँदछ। कुनै विशेष विश्वासी स्थानीय मण्डली, मण्डलीहरूको संगठन वा सम्प्रदाय कसैले पनि अनैतिकतामा फस्दैन, सैद्धान्तिक त्रुटि वा विश्वास त्याग गर्दैन भन्ने यो वचनको खण्डको अर्थ होइन प्रियहरू। धेरैजना विश्वासबाट पछि हट्नेछन् भनी येशु आफैले पनि भविष्यवाणी गर्नुभएको छ र नयाँ करारको विश्वासलाई त्यागिरहेका मण्डलीहरूलाई तिनीहरूका पापबाट फर्किन वा उनीहरूको राज्यदेखि हात झिक्न चेतावनी पनि दिनुभएको हामीले पाउँदछौ। त्यसैले यो पदको 18 प्रतिज्ञा विश्वास त्याग्ने वा मन तातो भएका मण्डलीहरूको निम्ति होइन,
शैतानले आफ्नो दुष्ट कार्य गरिरहेको विश्वासीहरूले विश्वास त्यागिरहेका मण्डलीहरू मनतातो बन्दै गएका र झुटा शिक्षकहरूले परमेश्वरको राज्यलाई अतिक्रमण गरिरहेका भए तापनि मण्डली विनाश हुने छैन भनी ख्रिस्टले भन्नुभएको हो। उहाँको सार्वभौम अनुग्रह बुद्धि र शक्तिद्वारा ख्रिस्ट प्रेरितहरूको मौलिक सुसमाचारमा विश्वासयोग्य भई स्थिर रहने र उहाँको संगति ख्रिस्टको प्रभुत्व र पवित्र आत्माको शक्तिको अनुभव गरिरहने विश्वासयोग्य विश्वासीहरू र मण्डलीहरू उद्धारको इतिहासभरि नै परमेश्वरसँग सधैँ हुनेछन्। परमेश्वरका सच्चा मानिसहरूका रूपमा तिनीहरूले शैतान पाप रोग विराम संसार र भूतात्माहरूका विरूद्धमा पवित्र आत्माको राज्यको शक्ति प्रदर्शन गर्नेछन्। यस किसिमको मण्डलीलाई शैतान र त्यसका सेनाहरूले कहिल्यै नाश गर्न वा विरोध गर्न सक्ने छैनन् भनेर यहाँनिर बताइएको छ प्रियहरू। र अर्को राज्यका साँचोहरूको अर्थ यो पनि हो, साँचाहरूले पत्रुस र मण्डलीलाई परमेश्वरले अख्तियार दिनुभएको संकेत गर्दछ। यी साँचाहरूद्वारा तिनीहरूले पापलाई हकार्नेछन् र मण्डली अनुशासन कायम राख्नेछन्, परमेश्वरको कामको निम्ति प्रभावकारी रूपमा प्रार्थना गर्नेछन्, भूतात्माहरूलाई बाँध्नेछन् र कैदमा परेकाहरूलाई स्वतन्त्र गराउनेछन् भनेर बताइएको छ। परमेश्वरको धार्मिकताको स्तर र न्याय आओस् भनी पापको दोष देखाइदिनेछन्। पश्चाताप गर्नेहरू ख्रिस्टमा विश्वास गर्नेहरूका निम्ति उद्धार र क्षमाको घोषणा गर्नेछन् भनेर यहाँ बताइएको छ। त्यसकारण मण्डली स्थापना भइसकेपछि त्यो मण्डलीमा कुनै पनि नरकका ढोकाहरू त्यसमा विजय हुने छैनन् भनिएको छ। अनि ती विभिन्न स्वर्गको राज्यको साँचाहरू चाहिँ मण्डलीले मानिसहरूलाई संसारमा भएका मानिसहरूको लागि एउटा प्रकाशको काम गर्नेछ भनेर यहाँ बताइएको छ। त्यसकारण प्रियहरू, आज हामीले अध्ययन गरेको यो खण्डमा हामीले एउटा महत्वपूर्ण कुरा के मनन गर्न सक्दछौ भने मण्डलीको शिर येशु हुनुहुन्छ, मण्डलीको जग येशु ख्रिस्ट हुनुहुन्छ। हाम्रो जति पनि संसारमा हामी जति पनि येशुलाई विश्वास गरिरहेका छौं, हाम्रो कुनै ढुङ्गा, हाम्रो एउटा भवनको शिर ढुङ्गा, बहुमूल्य पत्थर येशु ख्रिस्ट हुनुहुन्छ। अनि येशु चाहिँ एउटा परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ ख्रिस्ट हुनुहुन्छ, उहाँ मसीह हुनुहुन्छ भन्ने कुराको आधारमा, भन्ने कुराको जगमा मण्डली बसालिएको हुनुपर्दछ। यदि कुनै मण्डलीले येशुलाई मुक्तिदाता र उद्धारकर्ता होइन भनेर भन्दछ भने त्यो मण्डली येशु ख्रिस्टको मण्डली होइन प्रियहरू। त्यो येशुको मण्डली हुनको लागि येशुलाई जसरी पत्रुसले यहाँनिर स्वीकार गरेका छन् कि तपाईँ ख्रिस्ट हुनुहुन्छ, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ, त्यही स्वीकार उक्तिमा चाहिँ परमेश्वरले भन्नुभएको छ, येशूले भन्नुभएको छ कि म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु। त्यसकारण आज म तपाईँलाई यही उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँ र मेरो विश्वासको आधार येशू ख्रिस्टमा छ भने तपाईँ हर्ष हुनुहोस्, तपाईँ हर्ष मनाउनुहोस्। येशूलाई तपाईँले ख्रिस्ट भनेर विश्वास गर्नुभएको छ, तपाईँ निकै हर्ष मनाउनुहोस्, किनभने तपाईँ परमेश्वरको राज्यको सन्तान हुनुभएको छ, येशु ख्रिस्टको मण्डलीको तपाईँ हिस्सा बन्नुभएको छ। अनि त्यो मण्डलीमा नरकका ढोकाहरूको त्यसमाथि कुनै पनि विजय हुने छैनन् भनेर प्रभुले भन्नुभएको छ। तपाईँ र मलाई परमेश्वरको त्यो राज्यबाट अब अलग गर्ने कुनै कुराले अलग गर्ने छैन। तपाईँ र मलाई त्यो स्वर्गको राज्यका त्यो साँचाहरू परमेश्वरले दिनुभएको छ। हुन्छ, म आजको यो वचन अध्ययनलाई यही राख्दछु। तपाईँले आजको यो वचन अध्ययनबाट परमेश्वरको त्यो आवाजलाई सुन्नु भएको छ भन्ने मैले विश्वास गरेको छु। कार्यक्रम जीवनको वचनबाट म बिदा हुन्छु। हवस् त, जय मसीह। हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: ए राकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
5: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
6: चर्च शोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँसुकै उत्कृष्ट प्रदर्शन
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 98514-24141 98514-24141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com
7: ओहो यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ
8: होइन भाइ किन चिन्ता लिनुहुन्छ सालोम क्याटरिङ एन्ड फुड सप्लायर सधैँ छ नि
7: कहाँ छ
8: हजुर विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4 फोन नम्बर 98140-20-91-96 98140-20-91-96
5: र सरिता महर्जन 98-41-19-10-94 98-41-19-10-94
7: ओहो भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर

प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र र म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम मार्फत चाहिँ हामी विशेष गरिकन तपाईँको जीवनमा भएका खुशी, आनन्द, आशिष, गवाईका कुराहरू चाहिँ प्रस्तुत गर्दै आइरहेको छौं र तपाईँसँग हामी फोन कलमा पनि कुराकानी गर्थ्यौं भने आज हामी फोन कलमा कुराकानी गर्न अलिकति असमर्थ छौं र कार्यक्रम अवधिभर आज म तपाईँलाई मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनबाट केही उत्साहका कुराहरू राख्न गइरहेको छु। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज हामी तपाईँसँग फोन कलमा कुराकानी गर्न असमर्थ छौँ, तर पनि केही छैन, कार्यक्रम अवधिभर तपाईँलाई वचनहरूबाट केही नयाँ उत्साह दिने जमर्को निश्चय पनि म कस्न गइरहेको छु र परमेश्वरको नजरबाट आफूलाई पनि हेर्नुहोस् है भन्ने केही उत्साह यो समय तपाईँलाई दिन चाहन्छु। कलसीको पुस्तक 2:10 भन्दछ, उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। एकजना क्रिस्चियन लेखकले चाहिँ यसरी लेख्दछन्, तपाईँ जहाँ जहाँ जानुभयो त्यहाँ त्यहाँ तपाईँलाई मन नपर्ने व्यक्ति भेटियो भने के हुन्छ? तपाईँ पार्टीमा जानुहुन्छ अनि उनको कुराकानी र अटुट विचार सहनुपर्छ। तपाईँ मण्डली जानुहुन्छ र उनी तपाईँकै छेउमा बसिरहेका हुन्छन्। उनी खानाको टेबलमा हुन्छन्, उनी जताततै हुन्छन्। यो निकै भयानक देखिन्छ, तर यदि तपाईँ आफूलाई मन पराउनुहुन्न भने तपाईँ त्यस्तै अवस्थामा हुनुहुन्छ, किनकि तपाईँ जहाँ जानुहुन्छ त्यहाँ हुनुहुन्छ। तपाईँ एक सेकेन्डको लागि पनि आफैबाट टाढा जान सक्नुहुन्न। त्यसैले यदि तपाईँ आफ्नो संगतबाट डराउनुहुन्छ भने तपाईँ दुखी जीवनको लागि तयार हुनुहुन्छ। यसरी बाँच्नुको कुनै अर्थ नभए तापनि धेरै जस्तो मानिस आफूलाई मन पराउँदैनन्। तिनीहरूले यो महसुस पनि नगर्न सक्छन्, तर साँचो रूपमा खोज्ने केही व्यक्तिले आफूलाई अस्वीकार गरेको र केही अवस्थामा आफूलाई घृणा गर्ने दुःखद तथ्य प्रकट गर्दछ। थोरै मानिस मात्र आफैसँग शान्तिमा छन् भनेर म कति छक्क पर्छु। बरु तिनीहरूले आफै विरूद्ध युद्धको घोषणा गरेका छन्। कुनै गलत स्वार्थी वा घमण्डी तरिकाले होइन, तर स्वस्थ तरिकाले तपाईँले आफूलाई माया गरेको परमेश्वर चाहनुहुन्छ। यसले तपाईँ उहाँको लागि कति विशेष हुनुहुन्छ भनेर साँचो रूपमा बुझ्न मदत मिल्छ। जब तपाईँ आफूलाई परमेश्वरले तपाईँलाई जसरी हेर्नुहुन्छ त्यसरी हेर्न थाल्नुहुन्छ, तपाईँ आफैलाई मात्र माया गर्नुहुने छैन, तर तपाईँसँग संसारमा भलाइका लागि एक शक्तिशाली शक्ति भन्ने आत्मविश्वास र विश्वास हुनेछ। कसैले भनेका छन् कि तपाईँ कति बहुमूल्य खानी हुनुहुन्छ भनेर महसुस गरिएन भने यसको अर्थ तपाईँ कम चम्कनुहुन्छ भन्ने होइन। तपाईँ शीर्ष स्थानमा हुन सक्नुहुन्न भनेर पत्ता लगाउन कोही पनि पर्याप्त बुद्धिमान नभएको कारणले तपाईँलाई उत्कृष्ट हुनबाट रोक्दैन। तपाईँसँग जीवन बिताउन बाँड्न कोही पनि आएको छैन भन्नुको मतलब त्यो दिन आउने छैन भन्ने होइन। चम्किरहनुहोस्, दौडिरहनुहोस्, आशा गरिरहनुहोस्, प्रार्थना गरिरहनुहोस्। तपाईँ जो हुनुहुन्छ त्यही नै रहिरहनुहोस्। परमेश्वरले तपाईँलाई एक बहुमूल्य व्यक्तिको रूपमा हेर्नुहुने भएकोले तपाईँले आफूलाई पनि त्यसरी नै हेर्नुहोस् भन्ने यो उत्साहसँगै आउनुहोस्, कार्यक्रम मार्फत एउटा मिठो गीत तपाईँको निम्ति म राख्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र हिब्रूको पुस्तक 4:16 भन्छ, कृपा पाउन सकौं र खाँचोको समयमा सहायता पाउनलाई अनुग्रह प्राप्त गर्न सकौं। अनुग्रह जब तपाईँलाई सबैभन्दा बढी आवश्यक पर्दछ भन्ने विषयमा केही कुराहरू राख्न गइरहेको छु। दोस्रो विश्वयुद्धको समयमा कोरी स्टेन बुम र उनको परिवारले धेरै यहुदीलाई नाजीहरूबाट लुकाए। अन्तत उनलाई समातियो र यातना शिविरमा राखियो, जहाँ उनले आफ्नो बुबा र बहिनीको मृत्यु सहित सबै प्रकारको अत्याचार देखिन्। त्यसपछि उनलाई अकस्मात रिहा गरियो, उनी कहिल्यै चिडिनन्। उनले आफ्ना आफन्तहरूलाई मार्ने मानिसलाई पनि क्षमा दिइन्। ती खराब दिन सहेर उनी कसरी मायालु, क्षमाशील र दयालु रहन सक्छिन् भनेर कसैले उनलाई सोध्यो। उनी सानी बालिका छँदा उनको बुबाले उनलाई युरोपभरि रेलमा सवार गराउँथे भन्ने कथा सहित उनी जवाफ दिइन्। उनी सधैँ छोरीको टिकट केही हप्ता अघि नै किन्थे, तर उनीहरू यात्रा गर्ने बेला नआएसम्म उनले कहिले छोरीलाई टिकट लिन दिँदैनथे, किनभने उनी बालिका थिइन् र उनको रेल छुटोस् वा टिकट घरमै छोडियोस् भनी बुबा चाहँदैनथे। तर जब उनको बुबाले स्टेशन नजिकै रेलको हेडलाइट देख्थे, उनले छोरीलाई टिकट दिन्थे र उनीहरू सँगसँगै चढ्थे। कोरीले भने, मेरो परिवारलाई मार्ने व्यक्तिलाई म कसरी क्षमा दिन सक्छु, म कसरी तिक्तताले भरिन सक्दिन भन्ने कुरो तपाईँ बुझ्न सक्नुहुन्न, किनभने मेरो बुबा र हाम्रो रेल टिकट जस्तै हामीले रेलमा पाइला नचालेसम्म परमेश्वरले हामीलाई आवश्यक अनुग्रह दिनुहुन्न। तर यदि तपाईँ कहिल्यै म जस्तै कुनै कुराबाट गुज्रनु भयो भने म तपाईँलाई आश्वस्त पार्न सक्छु कि परमेश्वरको अनुग्रह अँध्यारा उपत्यकाहरू पार गर्न र अझै पनि तपाईँको शिर उच्च राख्न र तपाईँको हृदय प्रेमले भर्नलाई मदत मिलोस् भनेर तपाईँको लागि उपलब्ध हुनेछ। परमेश्वरको अनुग्रहले जस्तो सुकै निष्पट्ट अन्धकार पनि पार गर्न सक्छ भनी तपाईँले बुझ्नुपर्छ। र यही उत्साह सँगसँगै यो समयमा कार्यक्रम मार्फत म अर्को एउटा मिठो गीत तपाईँको निम्ति राख्न चाहन्छु।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। एफएससीको पुस्तक 4 अध्यायको 15 पदले भन्दछ, बरु प्रेममा सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात ख्रिस्टसम्मै बढ्दैछौ। घरमा काम गर्ने संचार भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। धेरै जसो परिवारमा संचारका 5 शैली हुन्छन् भने पारिवारिक प्रणाली थेरापी के संस्थापक वर्जिनिया सतीरले निर्धारण गरिन्। पहिलो कुरा भनेको चाहिँ केही सदस्य मनमोहक हुन्छन्, तिनीहरू मिलेर बस्न जान्छन् र अरूले सुन्न चाहेको कुरो बोलेर तनाव कम गर्छन्, जसले गर्दा उनीहरू कम दुखी हुन्छन्। दोस्रो भनेको अरूहरू चाहिँ दोष लगाउनेहरू हुन्, तिनीहरू अरूलाई औला ठड्याउने, ससाना कमजोरी खोज्ने, जटिल तर्कहरू बुन्ने, आफू सही छु र तपाईँ गलत हुनुहुन्छ भनेर प्रमाणित गर्न उत्सुक हुन्छन्। दोष स्वीकार गरेर तपाईँ तिनीहरूलाई प्रमाणित गर्नुहुन्छ र सशक्त बनाउनुहुन्छ। तेस्रो भनेको सतीर परिवारका अन्य सदस्यहरूलाई अत्यधिक तर्कसंगत भनेर वर्णन गर्छन्। तिनीहरूको आदर्श वाक्य हो अरू मानिसहरूले भनेको कुरामा सधैँ सहमत हुनुहोस् र आफ्नो वास्तविक भावना लुकाउनुहोस्। यसरी तिनीहरू चोट पुर्याइनबाट रोक्छन्। तिनीहरू आफ्नो दिमागबाट नभई आफ्नो हृदयबाट कुरा गर्छन् र कुराकानीलाई सुरक्षित दिशातर्फ मोड्छन्। चौथो भनेको परिवारका अन्य सदस्यहरू अप्रासंगिकताको विकल्प रोज्छन्। तिनीहरू कुराकानीलाई असहज र सम्भावित रूपमा धम्कीपूर्ण विषयहरूबाट मोडिदिन्छन्। तिनीहरू जे भइरहेको छ त्यससँग सम्बन्धित नभएको बारेमा मात्र कुराकानी गर्छन्। पाँचौं भनेको चाहिँ अन्तिम संचार शैली चाहिँ मेल खाने वा सुसंगत हो। मेल खाने किसिमले कुराकानी गर्ने मानिसहरू वास्तविकता जस्ताको त्यस्तै व्यक्त गर्छन्। यसमा कुनै लुकाउने भावना हुँदैन, कुनै दोहोरो कुराकानी हुँदैन र कुनै बहाना हुँदैन। तिनीहरू रिसाएका छन् भने तिनीहरू आफ्नो रिसको स्वामित्व लिन्छन्। तिनीहरू भन्छन् कि तिनीहरू रिसाएका छन् र तिनीहरू रिसाएको पनि देखिन सक्छन्। तिनीहरू सिधा कुराकानी गर्नेहरू हुन्। तिनीहरूमा विश्वसनीयता हुन्छ, त्यसैले तपाईँ तिनीहरूलाई बुझ्न र विश्वास गर्न सक्नुहुन्छ। कुनै विषय टार्नु पर्दैन र कुनै प्रश्नको व्यवस्था गर्नु पर्दैन। कुनै पनि कुरो छलफल गर्न सकिन्छ र सबैको विचारलाई सम्मान गरिन्छ। दार्शनिक राल्फ वाल्डो इमर्सनले एक पटक भनेका थिए, सामान्य बुद्धि र सिधा व्यवहारले पुरुषहरू र महिलाहरूलाई जति आश्चर्यचकित पार्छ त्यति अरू हुँदैन। तिनीहरू रिसाएका छन् भने तिनीहरू आफ्नो रिसको स्वामित्व लिन्छन्। तिनीहरू भन्छन् कि तिनीहरू रिसाएका छन् र तिनीहरू रिसाएको पनि देखिन सक्छन्। तिनीहरू सिधा कुराकानी गर्नेहरू हुन्। तिनीहरूमा विश्वसनीयता हुन्छ।

यो निकै नै अर्थपूर्ण गीतपछि फेरि पनि कार्यक्रममा स्वागत छ र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम खुशीका पलहरूमा हुनुहुन्छ। आज हामी तपाईँसँग फोन कल मार्फत कुराकानी गर्न असमर्थ छौं, तर पनि तपाईँको लागि मिठा मिठा गीत संगीतहरू कार्यक्रम अवधिभर राखिरहेका छौं र वचनबाट केही उत्साहका कुराहरू पनि राखिरहेको छौ। तनाव पैदा गर्ने मानिसहरूसँग चाहिँ व्यवहार गर्नु भन्ने शीर्षकमा केही उत्साहको कुरा राख्न चाहन्छु। रोमी 12:18 भन्छ, हुन सक्छ भने तिमीहरूबाट जहाँसम्म हुन सक्छ सबैसँग शान्तिमा बस। कहिले काहीँ केही मानिसहरूसँग शान्तिमा रहन असम्भव हुन्छ। यस वास्तविकतालाई बुझ्दै प्रेरित पाउलले सारमा भने, यसलाई सम्भव बनाउन तपाईँले सक्दो प्रयास गर्नुहोस्। तपाईँको पति वा पत्नीसँगको करारको सम्बन्ध र तपाईँको छोरा छोरी प्रति तपाईँको जिम्मेवारीको अतिरिक्त यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने तपाईँले

प्रार्थनापूर्वक आफ्नो अन्य सम्बन्धको मूल्याङ्कन गर्नुहुनेछ र तिनमा कति समय लगानी गर्नुपर्छ भनेर तपाईँलाई थाहा हुन्छ। उदाहरणको लागि यदि तपाईँको नजिकको नातेदार छ जो सधैँ वादविवाद गर्ने वा नकारात्मक प्रवृत्तिको छ भने आफूलाई त्यस्तो स्थितिमा नराख्नुहोस्, जहाँ तपाईँले नियमित रूपमा उक्त व्यक्तिसँग अन्तर्क्रिया गर्नुपरोस्। सँगसँगै बिताइने विधा नै पर्याप्त हुन सक्छ। साथीहरूको लागि पनि उही कुरो साँचो हुन्छ। कुरा काट्ने, अरूको निन्दा गर्ने, तपाईँसँग प्रतिस्पर्धा गर्ने वा टीका टिप्पणी गर्नेहरूले तपाईँलाई विरलै पाउन्। जबसम्म प्रभुले तपाईँलाई उहाँको वचन बाँड्नको लागि उनीहरूसँग केही समय बिताउन प्रभावित गर्नुहुन्न, तबसम्म त्यस्ताहरूसँग संगत नगर्नुहोस्। तपाईँको शान्तिमा बाधा पुर्याउने मानिसहरूसँग समय बिताउन तपाईँलाई आज्ञा दिइएको छैन। सोलोमनले भने, गरम मिजाजको मानिसलाई मित्र नबना। पावलले चेतावनी दिए, धर्म सिद्धान्तका विरूद्धमा फुट र विघ्न बाधा खड़ा गर्नेहरूलाई नजर राख र तिनीहरूबाट अलग्गै बस। तपाईँ तनाव उत्पन्न गर्ने व्यक्तिको संगतमा हुनुहुँदा आफैलाई यी प्रश्न सोध्नुहोस्। यदि मैले यस परिस्थितिलाई छोड्नुको सट्टा सहे भने के म भित्र धैर्य बढ्नेछ? यस व्यक्तिको कार्यले मलाई किन तनाव दिन्छ? के उसले मेरो आफ्नै व्यवहारलाई प्रतिबिम्बित गरिरहेकोले गर्दा हो? म किन उसँग अन्तर्क्रिया गरिरहन्छु? यसरी प्रार्थना गर्नुहोस्। हे पिता, तनाव उत्पन्न गर्ने मानिसहरूसँग कहिले र कसरी रहने भनेर बुझ्न मदत मिलोस् भनेर मलाई तपाईँको आवश्यकता छ, ताकि तपाईँको प्रेम ममा निरन्तर चम्किरहोस्। सबैसित शान्तिमा रहन हर सम्भाव्य प्रयास गर्नुहोस् भन्ने यो उत्साहसँगै फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको निम्ति म राख्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र श्रोता, हामी आनन्दित हुनको लागि बोलाइएका हौ, हामी खुसी हुन बोलाइएका हौ, किनभने हाम्रो सबै बोझहरू चाहिँ प्रभु येशू ख्रीष्टले 2000 वर्ष अगाडि नै लिइसक्नु भएको छ। अहिले भइरहेका हामीले सामना गरिरहनु परेका परिस्थिति अवस्थाहरूलाई हामीले हेरेर निराश भएर बस्ने भन्दा पनि यी परिस्थितिहरू भन्दा पनि विजय परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरालाई लिएर चाहिँ हामी अगाडि बढ्न आवश्यक छ। र हामी वचनहरूबाट हेरिरहेको छौ र मत्तीको पुस्तक 16 अध्यायको 18 पदले भन्दछ, म मेरो मण्डली स्थापना गर्नेछु। के तपाईँलाई मण्डलीमा चोट लागेको छ? अर्को क्रिश्चियनबाट चोट लाग्नु विनाशकारी हुन सक्छ, तर मण्डली अपूर्ण मानिसहरूले भरिएको हुन्छ जसले गर्न नहुने काम गर्छन्। लेखक सीएस लुइसले भने, परमेश्वरले हामीमा सबै किसिमको तरिकाले काम गर्नुहुन्छ, सबैभन्दा बढी उहाँले हामीमा एक अर्का मार्फत काम गर्नुहुन्छ। त्यसैले हार मानेर जानु अघि यी सुझावलाई विचार गर्नुहोस्। पहिलो, यसले कति चोट पुर्याएको छ भनेर स्वीकार गर्नुहोस् र यसको सामना गर्न सुरु गर्नुहोस्। भागेर यो हासिल हुँदैन। मेलमिलाप गर्न प्रेरित भएर तपाईँलाई चोट पुर्याउने व्यक्तिसँग नम्रतापूर्वक सम्पर्क गर्नुहोस्। यसलाई मुक्त गरी अगाडि बढ्ने उद्देश्यले आफ्नो पीड़ाको बारेमा छलफल गर्नुहोस्। दोस्रो भनेको चाहिँ सोध्नुहोस्, यसमा मेरो भूमिका के हो? नैतिक वा कानूनी रूपमा पतन भएको विश्वसनीय अगुवाको सवालमा, जस्तै यदि यसको तपाईँसँग कुनै सरोकार थिएन भने तपाईँले चोट पुर्याउनेको मानवतामा आदर्शवादी अपेक्षा राख्नुभयो कि भनेर आफैलाई सोध्नुहोस्। के ऊ सिद्ध थियो भन्ने तपाईँलाई लाग्छ? अब तपाईँले महसुस गर्नुभयो कि ऊ सिद्ध छैन? के तपाईँ उसलाई क्षमा गर्न सक्नुहुन्छ? तेस्रो कुरा भनेको, अब के गर्ने भनेर परमेश्वरलाई सोध्नुहोस्। उहाँ मानिसहरूको हृदयको मनसाय जान्नुहुन्छ, उहाँलाई जवाफ दिन समय दिनुहोस्। चौथो भनेको, आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हितोपदेश 4 अध्यायको 23 पदले भन्दछ, तपाईँको हृदय टुट्दा पनि परमेश्वरलाई पछ्याउने छनौट गर्नुहोस्। उहाँले मात्र उद्देश्य र मनसाय निर्धारण गर्न सक्नुहुन्छ, अनि उहाँ न्याय र तर्क संगत हुनुहुन्छ। तर धेरै पटक उहाँको आशिष प्रवाह हुन अघि हाम्रो विश्वास योग्यता पहिले आउनुपर्छ। पाँचौं भनेको, यदि तपाईँलाई अझै पनि छोड्नै पर्छ भन्ने लाग्छ भने आफू र परमेश्वरलाई बाचा गर्नुहोस् कि तपाईँ राम्रोसँग छोड्नुहुनेछ। केही पनि नराम्रो भन्न अस्वीकार गर्नुहोस्, रिसाएर नछोड्नुहोस् र सानो भए पनि असल पक्षलाई स्वीकार गर्नुहोस्। सबैभन्दा महत्वपूर्ण कुरो नछोड्नुहोस्। परमेश्वर असल हुनुहुन्छ, उहाँको मण्डली असल छ, तर मानिसहरू त्रुटिपूर्ण छन्। अर्को आराधना स्थल खोज्नुहोस् र खुला हृदयले त्यसमा प्रतिबद्ध हुनुहोस्। कसैले तपाईँलाई चोट पुर्याएको छ भने मेलमिलाप गर्न प्रेरित भएर उक्त व्यक्तिसँग नम्रतापूर्वक सम्पर्क गर्नुहोस् भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको निम्ति म राख्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र परमेश्वरको पाइला भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 77 अध्यायको 19 पद भजन रचयिताले लेखे, तपाईँको बाटो समुद्र भएर गयो र तपाईँको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईँका पाइला देखिएनन्। जब तपाईँ परमेश्वरको पाइला देख्न सक्नुहुन्न, उहाँले तपाईँलाई देखिने गरी नभई विश्वासद्वारा हिँड्न बोलाउँदै हुनुहुन्छ भनेर 2 कोरिन्थी 5:7 पदले भन्दछ। जोनी एरिक्सन टाडाले लेखिन्, अबको केही महिनापछि म एउटा वार्षिक उत्सव मनाउनेछु जुन क्षतिको हृदय विदारक कथा र परमेश्वरको विश्वास योग्यताको अतुलनीय गवाही हुनेछ। म व्हील चेयरमा बसेको 47 वर्ष हुनेछ। यो इतिहासमा मुटुको एक धड्कन जति र अनन्तताको तुलनामा केही पनि होइन, तर मासु र रगत अर्थात पृथ्वीमा बस्ने मान्छेको लागि 47 वर्ष भनेको लामो समय हो। दुःख भोग्ने जो कोहीले पनि निश्चय चाहन्छ कि कुनै न कुनै रूपमा अन्तमा चीजहरू राम्रै हुनेछन्। परमेश्वर हाम्रो पीड़ाको केन्द्रमा हुनुहुन्छ भन्ने हामी जान्न चाहन्छौ। रोमी 8 हामीसँग यो निश्चय छ अनि हामी जान्दछौ कि उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार बोलाएकाहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। परमेश्वर संसारको यति सर्वोच्च रूपमा जिम्मेवार हुनुहुन्छ कि हाम्रो जीवनलाई छुने सबै कुरा यसरी व्यवस्थित गरिएका छन् कि तिनले हाम्रो भलाइको सेवा गर्दछन्। यो सत्य हो, चाहे हामी क्यान्सर, टुटेको सम्बन्ध, जागिरको क्षति वा 17 वर्षको उमेरमा भाँचिएको घाँटीको सामना किन नगरौं। विश्वासीको बलियो आशा भनेको हामी दुःखका कुराहरूबाट बच्नेछौ भन्ने होइन, तर परमेश्वरले हाम्रो भलाइको लागि हाम्रो कठिनाईलाई उहाँको दयाको साधनमा रूपान्तरण गर्नुहुनेछ भन्ने हो। रोमी 7:29 प्रकट गर्दछ कि हाम्रो दुःख, कष्ट, सामान्य र केही क्षणको लागि मात्र हुन्। स्वर्गमा हाम्रो लागि तिनले जम्मा गरिरहेको महिमाको तौलको तुलनामा ती केही मोलका छैनन्। त्यसैले हृदय विदारक र कठिनाईलाई अलि लामो समयसम्म सहन गर्नुहोस्। यी कुराले स्वर्गमा आनन्द, उपासना र सेवाको लागि तपाईँको आत्माको क्षमता विस्तार गर्दैछन्। उहाँको अभिप्राय अनुसार बोलाइएकाहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ भनी जान्नुहोस्। अन्य उत्साह दिँदै कार्यक्रम मार्फत अर्को एउटा मिठो गीत तपाईँको निम्ति म राख्न चाहन्छु।

यो अर्थपूर्ण गीतपछि फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। आदरणीय श्रोता, हामी बच्चनहरूबाट हेरिरहेको छौँ, कारण वचन अति नै महत्वपूर्ण छ। हामीलाई परमेश्वरको जीवित वचनको खाँचो छ र हामी वचन अनुसार जीवन जिउनु पनि पर्दछ। यसको लागि हामीले वचनलाई सुन्नु पनि पर्छ, वचनलाई खानु पनि पर्छ र वचनमा हामी बलियो हुनु पनि पर्छ। यसैको पुस्तक 48:10 भन्दछ, मैले तँलाई खारेको छु, मैले तँलाई कष्टको भट्टीमा जाँचेको छु। के तपाईँलाई गर्मी महसुस भइरहेको छ भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। लेखक सियास वेजले पनि परमेश्वर हाम्रो आनन्दमा हामीसँग काने खुसी गर्नुहुन्छ, हाम्रो विवेकमा बोल्नुहुन्छ, तर हाम्रो पीड़ामा चिच्याउनुहुन्छ। यो कान नसुन्ने संसारलाई जगाउनको लागि उहाँको ठूलो फोन हो। दुःखको भट्टीमा छँदा नै भजन रचयिता दाउदले भने, मलाई असल विवेक र ज्ञानको कुरा सिकाउनुहोस्, किनकि म तपाईँको आज्ञामा विश्वास राख्दछु। म कष्टित हुनुभन्दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईँको वचन पालन गर्दछु। तपाईँ भला हुनुहुन्छ अनि भलाइ गर्नुहुन्छ, तर तपाईँ सजिलै वा रातारातै समर्पणको ठाउँमा पुग्नुहुन्न, यसको लागि समय लाग्छ। केही ला थान्ने र चिच्याउने क्षण आउँछन् अनि फुटपाथमा केही घिस्रिएका चिन्ह देखा पर्छन् जहाँ तपाईँले खुट्टा घिसारेर प्रतिरोध गर्नु भएको हुन्छ। परमेश्वरले यसैयालाई भविष्यवाणी गर्न आज्ञा दिनुभयो, मैले तँलाई हारेको छु, मैले तँलाई कष्टको भट्टीमा जाँचेको छु, मेरो आफ्नै खातिर म त्यो गर्दछु। यसैया 48:10-11 दुःख कष्ट एक्लो अनुभव हो, यो तपाईँले रोज्ने कुरो होइन। कवियत्री एला विलर विलकोक हामीलाई सम्झाउँछिन्, आनन्दको हलहरूमा ठूलो र प्रभुत्वशाली रेलको लागि ठाउँ छ, तर हामी सबै एक एक गरेर पीड़ाको साँगुरो बाटो हुँदै अगाडि बढ्नुपर्छ। तैपनि बाइबलले भन्छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ, ख्रिस्टले पनि तिमीहरूको निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूको लागि एउटा उदाहरण छोडी जानुभयो र तिमीहरूले उहाँकै पाइला पछ्याउनुपर्छ। 1 Petrus 2:21 यसो जस्तै बन्ने कुनै सजिलो तरिका छैन, यसमा असुविधा र पीड़ा समावेश छ, तर शुभ खबर यो हो कि तपाईँ आगोमा एक्लै हुनुहुन्न, परमेश्वरको हातले तापक्रमलाई नियन्त्रण गरिरहेको छ। तपाईँलाई त्यस ठाउँमा पुर्याउन कति ताप लाग्नेछ भनी उहाँलाई थाहा छ। उक्त ठाउँमा पुगेपछि तपाईँ भन्न सक्नुहुन्छ, तपाईँ असल हुनुहुन्छ र तपाईँले जे गर्नुहुन्छ त्यो राम्रो छ। तपाईँ अझै त्यहाँ नहुनु होला, तर नजिकै पुग्दै हुनुहुन्छ। तपाईँको जीवनमा आइपर्ने दुःख कष्टलाई परिपक्व बन्दै जाने माध्यमको रूपमा लिनुहोस् भन्ने उत्साह तपाईँलाई हामी दिन चाहन्छौ र कार्यक्रम मार्फत यो समयमा अर्को एउटा मिठो गीत फेरि पनि राख्न चाहन्छौ।

निकै नै मिठो गीत तपाईँको निम्ति हामीले राख्यौं र श्रोता अब चाहिँ भने कार्यक्रमको हामी लगभग अन्तिमतिर आइसकेको छौं र आज कार्यक्रम अवधिभर हामीले तपाईँलाई गीत संगीतको साथ र केही वचनहरूबाट उत्साहका कुराहरू राखेर तपाईँको समयलाई एकदमै आशिषित बनाउने प्रयास गरेका छौं र म विश्वास गर्दछु तपाईँ आशिषित हुनुभएको छ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समयमा पुनः बिदा हुन्छु। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकि नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
0: प्रोप्राइटर सानु सापकोटा, 01-5502854, 01-5502854 र 98-5-11-25-38, 98-5-11-25-38।
3: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
4: ए हो र,
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ, हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: जय मसीह, म कलाकार चिप्ले बाजी, तपाईँहरू सुन्दै हुनुहुन्छ गुडनेस एफएम 105 थोप्ला 1 मेगाहर्ज काठमाडौँबाट र 105 थोप्ला 6 मेगाहर्ज पोखराबाट। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत छ कार्यक्रम म झेरी।

प्रिय श्रोता, जमेश तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा म आइजिक राई अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। आजकै श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा डाइनोको समुद्री यात्रा भाग पाँच, मिठा र अर्थपूर्ण बालगीतहरू, बाइबल सामान्य ज्ञान र ख्रिष्ट यशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ। र अहिलेलाई भने हामी गीत सुन्छौ, नाच्नेछु गाउनेछु मेरो यशुको लागि।

श्रोता, यो अर्थपूर्ण गीतपछि कार्यक्रम मझेरीमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुड न्यूज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। अनि प्रिय श्रोता मित्र, मझेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु यीशु ख्रीष्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। युट्युबमा तपाईँले हामीलाई मझेरी प्रोग्राम सर्च गरेर भेटाउन सक्नुहुन्छ र फेसबुक पेज रहेको छ मझेरी प्रोग्राम, MAJHERIPROGRAM मझेरी प्रोग्राम। अनि हाम्रो फेसबुक आइडी हो मझेरी सन्देश, MAJHERISANDESH मझेरी सन्देश। र इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरेर हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 9813037602। श्रोता मित्र, हामीले तपाईँलाई गएका केही साताहरूमा डाइनोको समुद्री यात्रा भाग 1 देखि भाग 4 सम्म सुनाइसकेका छौँ, जसमा रहेको थियो डाइनोको विवाह र जन्मको विषयमा भाग 1 मा र त्यसै गरेर शैतानको शक्तिदेखि छुटकारा डाइनोको समुद्री यात्रा भाग 2, त्यसै गरेर डाइनोको समुद्री यात्रा भाग 3 मा रहेको थियो डाइनोमाथि आइपरेको विपत्ति र भाग 4 मा रहेको थियो परमेश्वरको सुरक्षा। र आज चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 5 मा सुनाउनेछौँ र 5 मा रहेको छ जहाजका सामानहरू टापुमा। र आउनुहोस् हामी आज कथातर्फ जानेछौ, डाइनोको समुद्री यात्रा भाग 5 जहाजका सामानहरू टापुमा। अनि डाइनोले जहाजका कोठाहरू चाहन थाल्यो। उसले बाइबलहरू र बाइबल सम्बन्धित थुप्रै सामग्रीहरूलाई एउटा कोठामा भेटायो। साथै उसले किचन कोठामा रहेका बाकसहरूमा खाद्य पदार्थहरूलाई पनि भेटायो। ती सबै कुराहरूलाई पानीले छोएको पनि थिएन। यस कुराप्रति उसले परमेश्वरलाई धन्यवाद दिइहाल्यो र एउटा बाइबल चाहिँ आफ्नो साथमा बोकिहाल्यो। उसले बिहानदेखि नै केही खाएको थिएन, त्यसैले ऊ ज्यादै भोकाएको थियो। उसले त्यहाँ रहेका केही बिस्कुटलाई आफ्नो खल्तीमा हाल्यो र सामानहरूलाई हेर्ने र छान्ने क्रममा नै बिस्कुट पनि खान थाल्यो। जहाजमा रहेका धेरै सामानहरू उसलाई काम लाग्ने किसिमका थिए, तर ती सामानलाई आफू बसेको ठाउँसम्म पुर्याउन उसलाई अप्ठ्यारो पर्ने भयो। डाइनोले त्यो समस्यालाई हल गर्नको लागि तुरुन्तै जहाजमा रहेका काठहरूलाई जम्मा गरेर सामान उसार्ने एउटा राफ्ट अर्थात् मुढाहरूको डुङ्गा तयार गर्यो। उसले जहाजमा रहेका केही बाइबल सामग्रीहरू, लुगाफाटाहरू, चामल, मासुका सुकुटी, खाने तेल, बिउहरू, अरू खाद्य पदार्थहरू, काम गर्ने औजारहरू इत्यादिलाई बाकसमा राखी त्यसै ढुङ्गामा हाली किनारासम्म ल्यायो। ढुङ्गाबाट सामानहरू तल ओह्राल्दासम्म अझ अलिकति दिन बाँकी नै रहेको थियो। ऊ कुनै टापुमा छ कि महादेशमा नै छ भन्ने कुरा उसलाई थाहा नभएकोले उसले जहाजबाट औजारहरूका साथमा ल्याएको पिस्टोल, बन्दुक र बारूद सबै लिएर ऊ नजिकै रहेको पहाड़को टाकुरातिर लाग्यो। ऊ त्यस टाकुरातिर अहिले रहेको ठाउँको विषयमा केही थाहा पाउनको लागि हिसाबमा अघि बढ़िरहेको थियो। ऊ केही मिनटमै त्यस पहाड़को टाकुरामाथि पुगिहाल्यो। त्यहाँबाट उसले पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर नजर लगायो र उसले थाहा पायो कि ऊ भएको ठाउँ त एउटा सानो आइल्याण्ड अर्थात टापु पो रहेछ। करिब 10-15 माइल जति मात्र फराकिलो थियो त्यो। उसले त्यो टाकुरामा धेरै बेर बस्ने विचार गरेन, किनभने साँझ पर्न अघि नै जहाजबाट ढुङ्गामा ल्याइएका सामानहरू उसले एउटा सुरक्षित ठाउँमा राख्नु पर्दथ्यो। उसले सबै सामानहरूलाई आफूले पहिलो पटक आश्रय लिएको रुखको नजिकै ल्याएर नमिलाइकन त्यतिकै राख्यो। त्यहाँको मौसम ठिक्कको थियो र त्यस दिन पानी पर्ने कुनै संकेत नै उसले देखेन। सामान ओसार्दा ओसार्दै ऊ थकित भयो। तब उसले सोच्यो एकैछिन आराम गर्नु पर्यो। अनि उसले परमेश्वरलाई सुरक्षाको लागि छोटो प्रार्थनासहित धन्यवाद चढायो
र सामानकै थुप्रोमा त्यतिकै ऊ निधायो। उसको आँखा खुल्ला त ऊ झलमल्ल घाम लागिरहेको रहेछ। अर्को दिनको बिहान पो भएको रहेछ। उठेपछि केही बेर बाइबल पढाइमा बिताएपछि ऊ फेरि जहाजबाट सामानहरू ल्याउनलाई तयार भयो। उसले कुनै जनावरको वा अरू कुनै किसिमको आवाज सुनिन्छ कि भनेर बेला बेलामा कान पनि थाप्दथ्यो, तर त्यसो केही भएन। उसले नियमित रूपमा भोलिपल्ट र पर्सिपल्टसम्म आफ्नो ढुङ्गामा चढी जहाजसम्म गएर त्यहाँ रहेका उसलाई काम लाग्ने सामानहरू आफू रहेको ठाउँमा ओसार्ने काम गर्यो। जहाजबाट उसले सामानहरूका साथमा केही सुनका सिक्काहरू पनि ल्याएको थियो, जसमा उनीहरू बाइबल लिन गएको देशको छाप र त्यस वर्षकै मिति पनि उल्लेख गरिएको थियो। त्यसैले डाइनोलाई अब ऊ त्यहाँ कति समयसम्म रहन्छ भनेर थाहा पाउन अलिकति सजिलो भयो। उसले अब एउटा क्रुस बनाएर त्यसैमा रेखा तानेर दिन गन्तीहरू गर्दै एउटा आलेख तयार गर्ने पनि विचार गर्यो। उसले आफू बस्नको लागि तीन दिनभित्र एउटा झोपडी पनि तयार गर्यो र सामानहरूलाई राख्नको लागि पनि पालका लुगाहरूले छोप्न मिल्ने एउटा सुरक्षित ठाउँ तयार गर्यो। त्यसपछि केही दिनमा त्यहाँको मौसममा ठूलो परिवर्तन आयो। कालो बादलले त्यस टापुलाई छोप्यो र बादल लागेको रातमा चाहिँ बिहान नहुन्जेलसम्म नै पानी परिरह्यो र समुद्रतिर राति पानी परुन्जेल आँधी पनि चलिरहेको थियो। बिहान उठेर डाइनोले समुद्रतिर नजर लगाएर हेर्दा यसपटक त उसले आफ्नो जहाजलाई कतै पनि देखेन। जहाज हराएपछि उसले आफ्नो नयाँ जीवन सुरु गर्ने निधो गर्यो अनि उसले त्यस बेलासम्म परमेश्वरले उमाथि गर्नुभएको सुरक्षा र अनुग्रहको लागि धन्यवाद चढायो र अब परमेश्वरको इच्छा अनुसार ऊ त्यहाँ जतिन्जेलसम्म रहन्छ त्यतिन्जेलसम्म उसलाई केही हानि नभएको होस् भनेर पनि उसले परमेश्वरलाई बिन्ती चढायो। ऊ रहेको टापु सुन्दर हरियो जंगलले भरिएको ठाउँ भएकोले ऊ निश्चित थियो कि उसलाई त्यहाँ वर्षौंसम्म बस्नु पर्यो भने पनि अहिले ऊ रहेको समुद्रदेखि छेउभन्दा अलि पर गएर आफ्नो लागि एउटा किल्ला बनाउनु उसको निम्ति निकै असल हुनेछ। आफूलाई सुरक्षित राख्ने यो बुद्धि पनि उसलाई ख्रीष्ट येशू प्रभुले नै दिनुभएको थियो। प्रिय श्रोता मित्र, डाइनोको समुद्री यात्रा जहाजका सामानहरू टापुमा यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई आउने दिनहरूमा डाइनोको समुद्री यात्रा भाग छ, केही पशुहरू र अन्नका बोटहरू, त्यसै गरेर डाइनोको समुद्री यात्रा भाग साथमा चाहिँ बाइबल लिए ज्ञानको कमी र अन्य भागहरू पनि हामी तपाईँलाई सुनाउँदै जानेछौँ र अवश्य पनि तपाईँले यस आज खण्डबाट केही आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ भन्ने हाम्रो आशा छ। अब भने हामी तपाईँलाई केही रोचक जानकारीहरू दिनेछौँ। त्यसमध्येमा हामी तपाईँलाई सगरमाथा सम्बन्धित जानकारी दिनेछौँ। सगरमाथा सम्बन्धित जानकारीमा रहेको छ, सगरमाथा आसपासको सबैभन्दा खतरनाक स्थान खुम्बु आइसफल हो अनि उक्त आइसफलमा धेरैजनाको मृत्यु भइसकेको छ। त्यसै गरी सगरमाथा आरोहण गर्ने क्रममा 7500 मिटरको उचाइमा रहेको चौथो शिविरलाई डेथ जोन भनिन्छ, किनभने यस शिविरमा अक्सिजनको अभाव भएको कारण आरोहीहरूले केही दिन मात्र बिताउन सक्छन्। असल मित्रले समस्यामा साथ दिन्छ, असल श्रीमतीले गरिबीमा साथ दिन्छ, असल सन्तानले बुढेसकालमा साथ दिन्छ भन्ने विचारक चाणक्य हुन्। अहिले बजारमा पाइने चाउचाउ विश्वमा सर्वप्रथम जापानका मोमोफुकु एन्डोले बनाएका हुन्। दोस्रो विश्वयुद्धपछि सस्तो खानाका रूपमा चाउचाउ बजारमा ल्याइएको थियो। संसारभर डल्फिनका 43 प्रजाति पहिचान भएका छन्। तीमध्ये 38 प्रजातिका डल्फिन समुद्रमा पाइन्छन् भने 5 प्रजातिका डल्फिन नदीहरूमा समेत पाइन्छन् अनि पाकिस्तानको राष्ट्रिय समुद्रिक जीव इन्डस रिभर डल्फिन हो भने नेपालमा कर्णाली नदीमा मात्र डल्फिन पाइन्छ। डल्फिनलाई नेपालीमा सोस भनिन्छ। UG99 गहुँ बालीमा लाग्ने घातक रोग हो। श्रीलंकाको राष्ट्रपति भवनलाई टेम्पल ट्री भनिन्छ। सुनको गुणस्तर नाप्ने यन्त्रलाई क्यारेट भनिन्छ।
सबैभन्दा विशुद्ध सुन 24 क्यारेटको हो अनि 24 क्यारेटको सुन निकै मुलायम हुने हुनाले यसबाट गहना बनाउन मिल्दैन। गरिन्छ के भने 24 क्यारेटको विशुद्ध सुनमा तामा मिलाएर त्यसलाई 18 22 क्यारेटको सुन बनाइन्छ अनि यही सुनबाट मात्र गहनाहरूको निर्माण सम्भव छ। सुनका गहनामा बुट्टा हाल्ने कलालाई कुन्दन भनिन्छ। श्रोता मित्र, केही रोचक जानकारी पछि अब हामी गीत सुन्छौँ। जय जय गर साना नानीहरू। यसपछि हामी तपाईँलाई अङ्ग्रेजी सामग्रीतर्फ लानेछौँ।

प्रिय श्रोता मित्र, तपाईँ अहिले कार्यक्रम मजेरीमा हुनुहुन्छ र तपाईँले यसलाई हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुनिज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र अब भने हामी तपाईँलाई अंग्रेजी सामग्रीतर्फ लान चाहन्छौ। अब भने हामी तपाईँलाई बाइबल ट्रिभिया सुनाउनेछौ। डियर लिसनर्स, गुनिज एफएम वुड लाइक टु प्रेजेन्ट यु बाइबल ट्रिभिया फर टुडे। हु प्रिटेन्डेड टु बी इन्सेन बाई मेकिङ मार्क्स on the doors of a gate and letting saliva run down his beard. We can read about this in 1 Samuel chapter 21 verse 13. The person is King David or young boy David. Who contact a medium from indoor to bring Samuel up from the dead to get some advice. King Saul, we can read about this in 1 Samuel chapter 28 verse 7. Which king died in battle by falling on his own sword? King Saul, we can read about this in 1 Samuel chapter 31 verse 4. Who went into a cave to go to the bathroom and spared from sudden death by the kindness of David? King Saul, this answer is also, and we can read about this in 1 Samuel chapter 24. Who killed Asahel, the brother of Joab, and by stabbing the butt of his spear into his stomach, and then was stabbed in the stomach by Joab? The answer is Abner. We can read about this in 2 Samuel chapter 2 verse 23 and chapter 3 verse 30. Which of David's wife became jealous of dancing before the Lord? We can read about this in 2 Samuel chapter 6 verse 20 through 23, and the answer is Michal. What was the name of Jonathan's crippled son who ate at King David's table like one of the king's son? The name is Mephibosheth, and we can read about this in 2 Samuel chapter 9. Which of the David's son was killed by Joab when his head got stuck in a tree? The answer is Absalom. You can read about this in 2 Samuel chapter 18 verse 9 through 15. Whose head was thrown from the wall of Abel to keep Joab from battering down the wall? Sheba, son of Bichri. We can read about this in 2 Samuel chapter 20 verse 22. When God gave David a choice of 3 years of famine, 3 months of enemy attack, or 3 days of plague, which did he choose? We can read about this in the answer in 2 Samuel chapter 24 verse 13 and 14. The answer is not to fall into the hands of men. Who was Solomon's mother? We can read about this in 1 Chronicles chapter 3 verse 5. The answer is Bathsheba. Who asked God for a discerning heart and had his request granted by God, and was also given riches and honor? We can read about this in 1 Kings chapter 3 verse 9, 12 and 13. The answer is King Solomon, son of David. Who built the temple of the Lord the first time? We can read about this in 1 Kings chapter 6 verse 1. King Solomon built the temple of the Lord for the first time. And the last question for today is, question and answer for today is on the Bible trivia, is how long did it take Solomon to build the temple, and how long did it take to build his palace? We can read about this in 1 Kings chapter 6 verse 38 and chapter 7 verse 1. The answer is 7 and 13 years. Dear listeners, now I'd like to present you next Bible trivia in Nepali. अब भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञान नेपालीमा सुनाउनेछौँ। पहिलो योहन्ना 1:9 पद अनुसार हामीले आफ्नो पापको पश्चाताप गर्यो भने परमेश्वर के गर्नुहुन्छ? परमेश्वरले के गर्नुहुन्छ? परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ, क्षमा गर्नुहुन्छ, अनि हामीलाई सबै अधार्मिकताबाट शुद्ध पार्नुहुन्छ। सर्वशक्तिमान परमेश्वर
यसु ख्रिस्टले प्रकाश एकको आठमा के भन्नुभएको छ? अल्फा र ओमेगा म नै हुँ भनी यसुले भन्नुभएको छ। मोसा र एलिया महिमित रूपमा भएको बेला के को बारेमा कुरा गरिरहेका थिए? प्रभु यसु ख्रिस्टको मृत्युको बारेमा कुरा गरिरहेका थिए। लुका 9:31 यो कुरालाई हामी पढ्न सक्छौ। कुन राजाले तन्त्रमन्त्रको सहारा लिएर परमेश्वरको आज्ञा भङ्ग गरेका थिए? यस विषयमा हामी पहिलो समुएल 28:7-8 पदमा हामी पाउँछौ र त्यो व्यक्ति थिए राजा साउल। भजन संग्रह 34:5 के उल्लेख गरिएको छ? उहाँलाई हेर्नेहरू उज्जवल हुन्छन् र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्ने छैनन् भनी भजन संग्रह 34:5 उल्लेख गरिएको छ। परमेश्वरलाई हेर्नेहरू कुन चराले गुड सल्लाहको रूपमा बनाउँछन् भनी बाइबलमा उल्लेख गरिएको छ? सारस चराले, र यस कुरालाई हामी भजन संग्रह 104:17 उल्लेख गरिएको पाउँदछौ। अनि अर्को प्रश्न रहेको छ, याकुबको पुस्तक अनुसार शंका गर्ने मानिस कस्तो हुनेछ? बतासले उचाल्दै पछार्दै गर्ने समुद्रको छाल समान हुनेछ। याकुब 1:8। पवित्र बाइबलको नयाँ करारमा इतिहासको पुस्तक भनेर कुन पुस्तकलाई चिनिन्छ? नयाँ करारमा इतिहासको पुस्तक भनेर प्रेरितको पुस्तकलाई चिनिन्छ। इसरायलीहरूमा रहेका कपाल नकाटी बस्ने दललाई के भनिन्थ्यो? नाजिरी भनिन्थ्यो। र यस कुरालाई हामी गन्ती 6:2-5 पाउँदछौ। र आजको लागि अन्तिम बाइबल सामान्य ज्ञान यहुन्ना 14:6 प्रभु येशु ख्रीष्टले के भन्नुभएको छ? यहुन्ना 14:6 प्रभु येशु ख्रीष्टले बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनी भन्नुभएको छ। अनि प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको यस समयमा हामी तपाईँलाई भन्न चाहन्छौ कि र याद दिलाउन चाहन्छौ कि परमप्रभु परमेश्वरको जीवित वचन पवित्र शास्त्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति प्रभु येशु क्रुसमा मर्नुभयो र बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशु ख्रीष्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले प्रभु येशु ख्रीष्टमाथि तपाईँका पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमप्रभु परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ। प्रभु येशु ख्रीष्टलाई आफ्नो जीवन सुम्पनको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। अनि यदि तपाईँ चाहनुहुन्छ भने अहिले मेरो साथसाथ पनि दोहोऱ्याउन सक्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौं। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे प्रभु येशु आउनुहोस्। आमेन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशु प्रभुलाई आफ्नो मुक्तिदाता भनी हृदयदेखि नै साँचो रूपमा ग्रहण गर्नुभएको छ, प्रभु र मुक्तिदाता भनी भने अब तपाईँले यही क्षणदेखि प्रभु येशु ख्रीष्टसँगको एक उद्योगको र नयाँ जीवनको सुरुवात गर्नुभएको छ र अनन्त जीवनको भागीदार भन्नुभएको छ। र मित्र, हामी तपाईँलाई अझ पनि हामीसँग केही सामग्रीहरू रहेका छन् र त्यसमध्ये हामी तपाईँलाई एउटा विज्ञान प्रश्न उत्तर चाहिँ सुनाउनेछौ। हिँडाइरहेको बेला किन हाँच्यो आउँदैन भनिन्छ? औसत रूपमा मानिसले आफ्नो जीवनको 1/3 समय सुतेरै बिताउँछ, तर यति लामो समयमा कहिले पनि हामीलाई मानिसलाई निद्राको बेलामा हाँच्यो आउँदैन। हाँच्यो भनेको नाकभित्र पस्ने बाहिर टट्टो धुलोका कण आदिले उत्पन्न गर्ने उत्तेजनाको विरुद्ध हाम्रो शरीरले दिने प्रतिक्रिया हो। यसमा हाम्रो सचेत दिमागको नियन्त्रण एकदम कम मात्र हुन्छ अनि हामी निदाउँदा हाम्रो शरीरमा स्वैच्छिक कार्यहरूका साथसाथै उत्तेजनाका विरुद्ध प्रतिक्रिया
जनाउने मस्तिष्कका केही भागहरू निष्क्रिय हुन्छन्। यी मध्ये हाच्यूको रूपमा प्रतिक्रिया जनाउनका लागि सूचना पठाउने भाग पनि त्यति सक्रिय हुँदैनन्। निद्राले प्रतिक्रियाका लागि उत्तेजनाको सीमा मात्र बढाउँछ। त्यसैले नाकभित्र छिरेर बाहिर तत्त्वहरूले प्रशस्त उत्तेजना पैदा गरेको खण्डमा मात्र निदाएको समयमा पनि मस्तिष्कले ती बाहिरी तत्त्वका विरूद्धमा प्रतिक्रियाको लागि केन्द्रीय स्नायु प्रणालीमा सूचना पठाउँछ। तर उत्तेजनाको सो सीमा यति बढी हुन्छ कि हाच्यू आउनुभन्दा अगाडि निन्द्रा खुल्छ। त्यसैले निदाएको बेला हाच्यू आउँदैन। प्रेमित्र, हामी आशा गर्छौं कि आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुशी र उत्साहित हुनेछौं। कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। अनि श्रोता, अहिले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा प्रभु येशू ख्रीष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उन पनि उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ, चाहे तपाईँ जस्तोसुकै समस्या वा अवस्थामा हुनुहोस्, तपाईँलाई अवश्य पनि परमेश्वरले छुटकारा दिन सक्नुहुन्छ र खुसी आनन्द पनि दिनुहुन्छ। हामीले त यस कुरालाई जीवनमा अनुभव गरेका छौं र अब तपाईँले पनि यो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्। र श्रोता भने हामी तपाईँलाई हाम्रो ठेगाना दिनेछौ। हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com र हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJHERIPROGRAM मजेरी प्रोग्राम। फेसबुक आइडी हो मजेरी सन्देश MAJHERISANDESH मजेरी सन्देश। यदि तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न वा मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130036602। अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को नयाँ श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आजकलाई बिदा दिनुहोस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो योजनाको सट्टा परमेश्वरको योजना खोज्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 44 यहाँहरूलाई स्वागत छ। हाम्रो ग्रह पृथ्वी र वरपरका सबै आकाश गंगाहरू सृष्टि गर्ने परमेश्वर हुनुहुन्छ। उहाँ स्पष्ट रूपमा धेरै बुद्धिमान हुनुहुन्छ। उहाँको बुद्धिलाई कसैले अस्वीकार गर्न सक्दैन। यसको प्रमाण उहाँको सृष्टिमा छ। तर धेरै मानिसहरू छन् जसले जीवनमा परमेश्वरको बुद्धिले तिनीहरूलाई मार्गदर्शन गर्न दिनुको सट्टा आफ्नो बाटो आफै रोज्ने निर्णय गर्छन्। हितोपदेशको पुस्तक 12:15 मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। धेरै परिस्थितिहरूलाई हामी भन्दा राम्रोसँग जान्ने व्यक्तिबाट सहयोग माग्नु धेरै बुद्धिमानी हुन्छ। परमेश्वर भन्दा राम्रो कसलाई थाहा छ र? यसायाको पुस्तक 55:8-9। किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूका चाल मेरा चाल होइनन्, परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वी भन्दा अग्लो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चाल भन्दा र मेरो विचार तिमीहरूका विचार भन्दा अग्ला छन्। आफ्नो जीवन परमेश्वरको हातमा सुम्पनु भन्दा राम्रो निर्णय अरू केही हुन सक्दैन। हामीलाई लाग्न सक्छ कि हामीलाई थाहा छ हाम्रो लागि के उत्तम छ र हामीले कुन बाटो पछ्याउनुपर्छ। तर जब हामी सर्वशक्तिमान परमेश्वरको अगाडि आफूलाई नम्र बनाउन रोज्छौं, एक परमेश्वर जससँग हाम्रो भन्दा धेरै ठूलो ज्ञान र बुद्धि छ, जब हामी हाम्रो भन्दा उहाँको इच्छा गर्न खोज्छौं, त्यो बाटो कसरी सफल हुन सक्छ भन्ने हामीलाई थाहा नभए पनि तब मात्र परमेश्वरले हामीलाई सही मार्गमा डोर्याउनुहुन्छ, जसले हामीलाई ठूलो विजय र मुक्तिमा पुर्याउनेछ। हितोपदेशको पुस्तक 16:3। तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिँदै र तेरा योजनाहरू सफल हुनेछन्। हामीले हाम्रो जीवनमा साँचो विजय तब मात्र देख्न सक्नेछौ जब हामीले के गर्नुपर्छ भनेर सोच्नुको सट्टा हामी परमेश्वरले हामीलाई के गर्न भन्नुभएको छ भनेर पूर्ण रूपमा समर्पण गर्छौ। जब हामी परमेश्वरलाई भन्छौ कि हामी केवल निश्चित कामहरू गर्नेछौ वा हामी केवल निश्चित ठाउँहरूमा बस्नेछौ वा हामी केवल निश्चित मानिसहरूसँग संगत गर्नेछौ, तब हामी परमेश्वरको बुद्धिलाई एउटा स्केलमा राखिरहेका हुन्छौ र यसलाई हाम्रो आफ्नै अपर्याप्त बुद्धिले प्रतिस्थापन गर्छौ र हामी परमेश्वरको हात यसरी बाँध्दछौ कि उहाँ अब हाम्रो जीवनमा ठूलो विजय ल्याउन सक्षम हुनुहुन्न, किनभने हामीले हाम्रो जीवनमा आशीर्वाद ल्याउन हामी माथि सीमाहरू राखिरहेका छौ। हितोपदेशको पुस्तक 16:16। सुन भन्दा बुद्धि प्राप्त गर्नु र चाँदी भन्दा त बरु समझदारी चुन्नु कति उत्तम हुन्छ। एउटा पुरानो भनाइ छ कि पैसाले खुशी किन्न सक्दैन, यो एकदमै सही हो। र जब हामी यस संसारको धेरै धनी मानिसहरूलाई देख्छौ, हामी दुःख र असन्तुष्टिले भरिएको मानिसहरूलाई देख्छौ, किनभने उनीहरूको परमेश्वरसँग सम्बन्ध छैन र उनीहरूले आफ्नो जीवनको लागि परमेश्वरको योजनाहरू पछ्याएका छैनन्। भजन संग्रहको पुस्तक 16:11। तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। जीवनमा साँचो सन्तुष्टि, आनन्द र शान्ति ती व्यक्तिहरूले अनुभव गर्छन् जसले आफ्नो जीवनको लागि परमेश्वरको योजनालाई पछ्याउन रोज्छन्। आफ्नो योजनालाई होइन। 1 कुरन्थीको पुस्तक 2:12। अब हामीले संसारको आत्मा पाएका छैनौ, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौ भनेर उहाँबाट पवित्र आत्मा पाएका छौ। प्रिय श्रोता, तपाईँ सोचिराख्नु भएको होला कि तपाईँले आफ्नो जीवनमा परमेश्वरको शक्ति र आशीर्वाद किन देख्नु भएको छैन, के यो तपाईँले आफैले के गर्ने भनेर निर्णय गर्नुभएको कारणले हुन सक्छ? परमेश्वरले तपाईँलाई आफूभित्र पवित्र आत्माको उपहार प्राप्त गर्ने क्षमता दिनुभएको छ र त्यो आत्माको कुरा सुनेर र त्यस अनुसार हिँडेर आफ्नो जीवन बिताउन सक्नुहुन्छ। जसले त्यसो गर्छ उनीहरूले नै अन्तत परमेश्वरले दिनुहुने अद्भुत आशीर्वादहरू प्राप्त गर्नेछन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामान नभेटेर बेपत्ता
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
2: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
5: र फोन नम्बर 01513010 छ। 01513010 छ।
4: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल्ट, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841878602, 9841878602
5: र 9818251240, 9818251240।

0: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
1: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
1: तपाई स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
0: अधिक जानकारीका लागि
1: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: होइन यो झोला भित्र के छ?
9: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
8: यो झोलाको पोकाहरूमा के छ?
9: होइन यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
0: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
10: प्रस्तोता कुमार अब्राहमको साथमा।
9: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस्। ठ्याक्क बारेर

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, अघिल्लो अध्ययनमा हामीले ख्रिस्टमा पाइने स्वतन्त्रताको बारेमा सिक्यौं। आजको अध्ययनले चाहिँ त्यो स्वतन्त्रतालाई कसरी जीवनमा जिउने भन्ने कुरा सिकाउँछ जस्तो मलाई लाग्छ।
2: आजको अध्ययन अत्यन्त व्यावहारिक र आत्मिक रूपमा गहिरो छ। आज हामी दुईवटा जीवनशैलीको भिन्नता देख्नेछौ, पवित्र आत्मामा हिँड्ने जीवन र शरीर अर्थात पापमय स्वभावमा हिँड्ने जीवन। परमेश्वरले हामीलाई यस संसारको पापबाट स्वतन्त्रता दिनुभएको छ। हामी अब पापका दास होइनौ, ख्रिष्टको रगतद्वारा हामीलाई छुटकारा दिएको छ।
1: भनेपछि दाइ, यसको अर्थ के अब विश्वासीको जीवनमा भित्रै संघर्ष हुन्छ भन्ने कुरा तपाईँ बताउँदै हुनुहुन्छ।
2: भाइ, आजको वचनले स्पष्ट रूपमा भन्दछ, आत्मा शरीरको विरूद्धमा छ र शरीर आत्माको विरूद्धमा। हामी भित्र एउटा युद्ध चलिरहेको हुन्छ। एकातिर परमेश्वरतर्फ डोर्याउने पवित्र आत्मा, अर्कोतिर संसार र पापतर्फ तान्ने शरीरको स्वभाव।
1: त्यसो भए क्रिस्चियन जीवन भनेको केवल चर्च जाने वा धार्मिक देखिने कुरा होइन रहेछ नि त?
2: पक्कै पनि होइन भाइ। क्रिस्चियन जीवन भनेको दैनिक रूपमा पवित्र आत्माद्वारा डोर्याइने जीवन हो। आज धेरै मानिसहरूले म विश्वास गर्छु त भन्छन्, तर जीवनमा आत्माको फल देखिँदैन। तर साँचो उद्धार केवल मुखको स्वीकारमा मात्र होइन, जीवनको परिवर्तनमा पनि देखिनुपर्छ।
1: साँच्चै नै दाइ, आजको अध्ययनले हाम्रो भित्री अवस्थालाई हेर्न बाध्य बनाउँछ जस्तो छ।
2: त्यसैले आदरणीय श्रोताहरू, आजको वचनले हाम्रो हृदयलाई जाँच्नेछ। हामी केवल स्वतन्त्र भएको घोषणा गर्ने होइन, पवित्र आत्मामा हिँड्ने जीवन जिउने मानिस बनौं। त्यसैले आउनुहोस्, हामीहरू आफ्नो हृदयलाई खुल्ला राख्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, प्रभु येशु ख्रिष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जयमसी साथै नमस्कार छ। आज पनि तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाईँ सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। मित्र, आज हामी बाइबल अध्ययन गलाती 5 अध्याय 16 पद देखि 21 पदसम्मबाट

0: देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ विश्वासद्वारा उद्धार र आत्माद्वारा चल्ने कामले आत्माको फल फलाउँछ। यहाँ पाउल शारीरिक अभिलाषामा जिउनु आत्मामा चल्नुसँग तुलना गर्न गइरहेका छन्। अर्को शब्दमा यहाँ पाउल शारीरिक अभिलाषामा जिउने काम र आत्मामा चल्ने कामसँग तुलना गर्न गइरहेका छन् र एक आपसमा विपरीत कुराहरू देखाउनेछन्। यो पूरै भागले विशेष शिक्षा दिन्छ। जबकि हामी यो महत्वपूर्ण भागमा प्रवेश गर्दा म केही मुख्य बुँदाहरू दोहोर्याउन चाहन्छु र हामीले के सिकेका थियौं त्यससँग मिलाउन चाहन्छु। यस भागमा मुख्य विषय आत्माद्वारा शुद्धिकरण हो। पावलले हामीलाई भनेका छन् कि स्वतन्त्रता साथ ख्रिस्टले हामीलाई निर्बन्ध तुल्याउनु भयो, त्यसकारण डरो भएर खड़ा हौ। 5:1 केबाट ख्रिस्टले हामीलाई स्वतन्त्र बनाउनुभयो, निर्बन्ध बनाउनुभयो। पाउलले पहिल्यै धेरै कुरा यस पत्रमा उल्लेख गरिसकेका छन्। 1:4 भन्छन् कि ख्रिस्टले हामीलाई वर्तमान दुष्ट संसारबाट छुटकारा दिनुभएको छ, स्वतन्त्र गर्नुभएको छ। यसको मतलब हो हामीले यसको सेवा गर्नु हुँदैन र पर्दैन। त्यसपछि 2:20 पावल भन्छन् तैपनि म जिउँछु, त्यसो भए तापनि म त होइन, तपाईं र म आफ्नै प्रयत्नद्वारा मसी जीवन विश्वासी जीवन जिउन सक्दैनौ, तर ख्रिस्ट हामीमा यो जिउन सक्नुहुन्छ। कस्तो महान स्वतन्त्रता! अनि 3:13 हामीलाई यो भन्छ कि हामीलाई व्यवस्थाको श्रापबाट मोल तिरेर ख्रिस्टले छुटाउनु भयो, हामीलाई व्यवस्थाको दण्डबाट र व्यवस्थाको दोषबाट निन्दाबाट छुटकारा दिनुभएको छ, निर्बन्ध गर्नुभएको छ, स्वतन्त्र दिनुभएको छ। वास्तवमा हामी व्यवस्थाबाट नै छुटकारा पाएका छौं, स्वतन्त्र पाएका छौं। अनि गलाती 4:4-5 भन्छन् तर जब तोकिएको समय आयो परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीबाट व्यवस्थाको अधीनमा जन्मेको भएर व्यवस्थाको अधीनमा रहनेहरूलाई उहाँले मोल तिरेर छुटाउन हामीले धर्मपुत्रको अधिकार पाउनलाई पठाउनुभयो। यहाँ मित्र पाउल शारीरिक अभिलाषमा जिउनु र आत्मामा चल्नु बीच भिन्नता देखाउन गइरहेका छन्। यहाँ उसका आदेशहरू छन्। गलाती 5:16 भन्छन् तर म भन्दछु आत्माको भरमा हिँड र तिमीहरूले शरीरको लालसामा कुनै किसिमले पूरा गर्नुपर्ने छैन। मित्र यो पदले ख्रिस्टियन जीवन यापनको सिद्धान्तको बारेमा बताउँछ कि कस्तो किसिमको जीवन व्यतीत गर्नुपर्छ ख्रिस्टियनहरूले। आत्माको भरमा हिँड, हिँडको ग्रीक शब्द पेरिपेटियो जुनको मतलब सिर्फ तलमाथि हेर्नु। यो ग्रीक शब्द एथेन्स ग्रीसमा भएको दर्शनशास्त्रको स्कूलमा पाठशालामा प्रयोग गरिन्थे, जुनमा संस्थापकले स्कूलमा पढाउँदा खेरि तलमाथि हिँडेर सिकाउँथ्यो। हाम्रो निम्ति सिद्धान्त चाहिँ आत्माद्वारा हिँड्नु हो। भन्छन्, आत्माको भरमा हिँड, आफ्नो ज्ञानको भरमा होइन, आफ्नो बुद्धिको भरमा होइन, आफ्नो परम्पराको भरमा होइन, आफ्नो संस्कारको भरमा होइन, तर आत्माको भरमा हिँड। यदि हामी यो गर्छौं भने, यदि हामी आत्माको भरमा हिँड्छौं भने, तब के त त्यसको नतिजा के हुनेछ भन्दा हामी शारीरिक अभिलाषामा पूरा गर्नुपर्ने छैन। लालसा शब्द हाम्रो आजको रिवाजमा एक नराम्रो संकेत दिन्छ, जुन ग्रीक शब्दमा छैन। शारीरिक अभिलाषाले शरीरको इच्छाहरूलाई दर्शाउँछ, जुनमा धेरै जसो चाहिँ अनैतिक दुराचारी होइनन् तर निश्चय नै शरीरको हुन्, जस्तो संगीत, आर्ट, लोभ, लालच र अरू अनावश्यक कार्यहरू। त्यहाँ धेरै कुरा छन् जुन तिनीहरू आफैमा दुराचारी हुँदैनन् तर तिनीहरू आत्मिकी कुराहरूको स्थान लिन्छन्। कोही ख्रिस्टियनहरू विश्वासीहरू शौकमा हबीमा बाँधिन्छन्, जसले तिनीहरूलाई परमेश्वरको वचनबाट अलग राख्दछ, टाढा गराउँदछ। धेरै मसीहरू विश्वासीहरू धेरै समय सानो बदमास बक्सलाई आराधना गर्नमा बिताउँछन्, जुन बदमास सानो बक्स चाहिँ टीभी हो, टीभी टेलिभिजन। मलाई गलत नसम्झनुहोस्, म टीभी हेर्छु, मेरो घरमा टीभी छ, म त्यसको त्यस्तो व्यवस्था अन्तर्गत त्यस्तो व्यवस्था मुनि छुइन जो कि म टीभी टेलिभिजन देख्न सक्दिन भन्छन्। म त्यस्तो व्यवस्था मुनि छुइन। त्यहाँ केही कार्यक्रमहरू छन् जुन अति नै आनन्दित र ज्ञानवर्धक छन्, तर टीभी देख्ने टेलिभिजन देख्ने अभिलाषा शरीरको हो। यदि यसले तपाईंलाई त्यस आत्मिकी छुरादेखि त्यस आत्मिकी कुरादेखि टाढा पुर्याउँछ भने यो गलत हो। यदि यस टीभीले तपाईंलाई परमेश्वरको वचन अध्ययनदेखि, परमेश्वरसँग प्रार्थना गर्नदेखि अलग गराउँछ भने त्यो गलत हो। भन्छन्, तर म भन्दछु आत्माको भरमा हिँड र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नुपर्ने छैन। अनि 17 पदमा हामी देख्छौ, किनभने शरीरले आत्माको विरूद्धमा लालसा गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिमीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर यिनीहरू एकको विरूद्ध अर्को हुन्छन्। मित्र, यस पदको अनुवादले यसको अर्थ बुझ्नमा सहयोग पुर्याउनेछ। शरीरले आत्माको विरूद्ध लडाई गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिनीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर आपसमा यिनीहरू एक अर्काको विरूद्धमा हुन्छ। त्यसको मतलब हो पुरानो स्वभाव त्यो गर्न चाहन्छ। अर्को शब्दमा पुरानो स्वभाव त्यस्तो काम गर्न चाहन्छ जुन गलत छ, जुनले परमेश्वरको महिमा गर्दैन अनि नयाँ स्वभावले त्यो गर्न चाहन्छ जुनले परमेश्वरलाई महिमा गर्दछ। अर्को शब्दमा त्यसले असल गर्न चाहन्छ। यसरी यो हेर्न एकदम महत्वपूर्ण छ, शरीर आत्माको विरूद्धमा अभिलाषा गर्दछ र आत्माले शरीरको विरूद्धमा। एक विश्वासीमा नयाँ स्वभाव छ जुन मैले अहिले भर्खरै भने, त्यो हाम्रो परमेश्वरले निकोदेमसलाई भन्नुभयो जब उहाँले यो भन्नुभयो, देहबाट जन्मेको देह हो, शरीरबाट जन्मेको शरीर हो औ आत्माबाट जन्मेको आत्मा हो, युहना 3:6 पदमा भन्नुभयो। विश्वासीमा अझसम्म पुरानो स्वभाव छ र यस जीवनबाट त्यो निकल्न चाहँदैन र निक्लँदैन जबसम्म तपाईं र म यो संसारमा हुन्छौं र हाम्रो शरीरले एक दिन महिमित रूपमा नयाँ महिमित शरीरको रूप धारण लिँदैन। अनि मित्र, पुरानो स्वभावबाट छुटकारा पाउन सक्छौ भन्ने विचार भयंकर भूल हो। युहन्ना भन्छन्, यदि हामीमा पाप छैन भने हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन। पहिलो युहन्ना 1:8 पदमा भन्छन्, मेरो मित्र, यदि तपाईमा सत्य छैन भने तपाई एक झूठ हुनुपर्छ र झूठ हुनुहुन्छ। त्यसले एक व्यक्तिलाई झूठको पूर्ण स्थानमा राख्छ। हामीसँग दुई स्वभाव छन्, नयाँ र पुरानो। त्यो नै पावलले रोमीको अन्तिम भागमा वर्णन गर्छन्। ऊ आफैले दुई स्वभावको गडबडीको अनुभव गरे र यो धेरै विश्वासीहरूले अनुभव गर्दै आइरहेका छन्। शरीर आत्माको विरूद्धमा लड़ाई गर्दछ र आत्मा शरीरको विरूद्धमा लड़ाई गर्दछ। अर्को शब्दमा शरीरले त्यो कुरा गर्न चाहन्छ, त्यस्तो काम गर्न चाहन्छ जुनले परमेश्वरको महिमा गर्दैन, तर नयाँ स्वभावले त्यो काम गर्न चाहन्छ जुनले परमेश्वरको महिमा गर्दछ। यसरी यी दुई स्वभाव बीच सधैं संघर्ष भइरहन्छ। त्यसकारण त्यो कुरा गर्न हामी सक्दैनौ जो हामी गर्न चाहन्छौ। नयाँ स्वभाव पुरानो स्वभावको विरूद्ध बागी हुन्छ। तिनीहरू आपसमा विरोधी हुन्, तिनीहरू एक आपसमा लड़ाई गर्छन्। के तपाईले यो आफ्नो जीवनमा अनुभव गर्नुभएको छ? त्यहाँ त्यस्तो समय छन् जब मेरा पुरानो स्वभाव परमेश्वरबाट मलाई भटकाउन खोज्दछ। के तपाईसँग यो अनुभव छ? मसँग नयाँ स्वभाव पनि छ जुन उहाँको स्तुति गर्न, आराधना गर्न, प्रशंसा गर्न उन्मुख हुन्छ। अनि त्यहाँ समय हुन्छन् जब म एक्लै हिँडिरहेको वा यात्रा गरिरहेको हुन्छु, म उहाँको सामने यसरी पुकार गर्छु, हे परमेश्वर, तपाईँ कति महान हुनुहुन्छ, म तपाईँलाई प्रेम गर्छु र तपाईँको आराधना गर्छु। यो मेरो नयाँ स्वभावको अनुभव हो। मेरो पुरानो स्वभाव कहिले परमेश्वरलाई प्रशंसा गरेको वा प्रेम गरेको चाहँदैन। मित्र, प्रत्येक विश्वासीसँग पुरानो र नयाँ स्वभाव छ। त्यहाँ त्यस्ता मानिसहरू छन् जो भन्छन्, म भन्न सक्दिन कि म आत्मामा चलिरहेको छु वा छैन। आफैलाई यसको बारेमा अन्जान नबनाउनुहोस्, अज्ञानी नबनाउनुहोस्। तपाईँ जान्न सक्नुहुन्छ, जान्नुहुन्छ। पावलले यसको यहाँ सूचित गरेका छन्। त्यसकारण तपाईँ यसलाई चुकाउन सक्नुहुन्न। भन्छन्, किनभने शरीरले आत्माको विरूद्धमा लालसा गर्दछ र आत्माले शरीरको विरूद्धमा, किनकि तिनीहरूले इच्छा गरेका कुराहरू गर्न नपाओस् भनेर यिनीहरू एकको विरूद्ध अर्का हुन्छन्। अनि अठार पदमा भन्छन्, तर आत्माले डोराएका हो भने त तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ, तर आत्माले डोराएका हो भने त तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ। परमेश्वरको पवित्र आत्माले हामीलाई उच्च स्तरमा ल्याउँदछ, राख्दछ। पाउल अब शारीरिक कार्यहरू के हुन् त्यसको स्पष्ट गर्दछन्। ध्यान लगाएर सुन्नुहोला कि ती शारीरिक कार्यहरू के हुन्। पद 19-21 एक्काइसमा भन्छन्, शरीरका कामहरू प्रत्यक्ष छन् जो यी नै हुन्, व्याविचार, अपवित्रता, लुच्याई, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाहा, मतवालीपन, भोजको मोज मजा र यस्तै अरू, जसका विषयमा मैले पहिले पनि तिमीहरूलाई जनाउ दिएको छु र अगाडिदेखि जनाउ दिएकै हुँ। जसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यमा हकवाला हुने छैनन्। एकपल्ट म यो खण्डलाई पढिदिन्छु। शरीरका कामहरू प्रत्यक्ष छन् जो यिनै हुन्, व्याविचार, अपवित्रता, लुच्याई, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डा, मतवालीपन, भोजको मोज मजा र यस्तै अरू, जसका विषयमा मैले पहिले पनि तिमीहरूलाई जनाउ दिएको छु र अगाडिदेखि जनाउ दिएकै हुँ। अनि जसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यका हकवाला हुने छैनन्। मित्र, यो भयंकर कुरा छ। ध्यान दिनुहोस्, पाउल यहाँ शारीरिक कामहरूको लिस्टको उल्लेख गर्दा अन्त्यमा यो कथन यस्तै अरू प्रयोग गर्छन्। यसको मतलब कि त्यहाँ अरू पनि धेरै शारीरिक पापहरू रहेछन् जुन उनले उल्लेख गर्न सक्थे। अनि 21 पदको अन्तिम खण्डमा भन्छन्, ध्यान लगाएर सुन्नुहोस्, जजसले यस्ता कामहरू गर्दछन् परमेश्वरको राज्यको हकवाला हुन सक्दैनन्। जसले गर्छन् यो कथनले अविच्छिन्न यानि लगातार निरन्तर क्रियाको दर्शाउँछ। हाम्रो परमेश्वरले उडौ पुत्रको उदाहरण दिनुभयो जो सुँगुरको खोरमा गए जानु परेको थियो, तर त्यहाँ सधैँको निम्ति निरन्तर रूपमा बसेनन्। मित्र, सिर्फ सुँगुरको खोरमा सुँगुर मात्र सधैँको लागि बस्दछ। यदि पुत्र त्यहाँ बस्दछ भने उहाँ अति दुखी हुनुहुन्छ। जबसम्म पुत्र त्यहाँबाट बाहिर निक्लदैन। अर्को शब्दमा, यदि तपाईं र म परमेश्वरको पुत्र हौ भने पाप रूपी सुँगुरको खोरमा जान सक्छौं या पुग्न सक्छौं, तर हामी सधैँको निम्ति त्यही रहन चाहँदैनौ, मन पराउँदैनौ, कारण हामी परमेश्वरको सन्तान हौ, परमेश्वरको पुत्र हौ, र परमेश्वरलाई सम्झेर हामी त्यहाँबाट फर्केर उहाँ कहाँ आउँछौ पश्चापी हृदय लिएर, जसरी त्यो ओडौ पुत्रले गरेथे। उसले आफ्नो जीवनमा ठूलो भूल पाप गरे र ओ आफ्नो पिताबाट टाढा भएर गए, तर अन्तिममा तिनी दुःखमा परे र सुँगुरको खोरमा बस्नु पर्यो। खानाको निम्ति सुँगुरको चारो खाएर पेट भर्थ्यो। तर याद राख्नुहोस्, त्यो ओडौ पुत्र फर्केर आफ्नो पिता कहाँ आयो। उसले पिताको प्रेमको, पिताको घरमा हुने ऐस आरामको सम्झे, याद गरे अनि फर्केर आए। मित्र, यदि तपाईँ निरन्तर पापमै बस्नुहुन्छ भने तपाईँ डरलाग्दो अवस्थामा हुनुहुन्छ। यसको मतलब तपाईँ परमेश्वरको बालक हुनुहुन्न, परमेश्वरको सन्तान हुनुहुन्न। यहाँ पाउल शारीरिक कार्यको लिस्ट बनाएर पाउल आत्मिकी फलहरूको लिस्ट पनि बनाउँछन्। भिन्नतालाई ध्यान दिनुहोस्, शारीरिक कार्यहरू र आत्मिक फलहरू। शरीरका कामहरू त्यो काम हो जुन तपाईँ गर्नुहुन्छ, जुनले परमेश्वरको महिमा गर्दैन। दस आज्ञाहरू शरीरलाई नियन्त्रण गर्न दिइएका थिए, तर अहिले क्रिस्चियन मसीह जीवन आत्मिक फलहरू उत्पन्न गर्नुपर्छ। यस आत्मिकी फलहरूको विषयमा हामी अर्को दिन हेर्नेछौ। प्रभु यस सन्देशबाट हामीलाई आशिष दिउन्।
1: दाई, आजको अध्ययनले हामीलाई एउटा कुरा स्पष्ट गरेको छ कि क्रिस्चियन जीवन बाहिरी रूप मात्र होइन, भित्रको युद्ध पनि रहेछ।
2: सही भन्नुभयो भाइ तपाईँले। हरेक विश्वासीको जीवनमा शरीर र आत्माबीच संघर्ष हुन्छ, तर परमेश्वरले हामीलाई एक्लै छोड्नु भएको छैन। उहाँले पवित्र आत्मा दिनुभएको छ, जसले हामीलाई डोर्याउनुहुन्छ, सच्याउनुहुन्छ र परिवर्तन गर्नुहुन्छ।
1: अनि दाई, ख्रिस्टले दिनुभएको स्वतन्त्रताको अर्थ पनि आज अझ स्पष्ट भएको छ।
2: अवश्य पनि भाइ, ख्रिस्टको रगतले हामीलाई पापमा अझै गहिरो डुब्न स्वतन्त्र बनाएको होइन, तर पापको दासत्वबाट मुक्त गर्नुभएको हो। त्यसैले आज हामीले आफैलाई सोध्नुपर्छ, मेरो जीवनमा बढी के देखिन्छ? पवित्र आत्माको काम कि शरीरका कामहरू? मेरो बोली, व्यवहार, सोच, सम्बन्ध, यी सबैले कसलाई प्रतिबिम्बित गरिरहेको छन्?
1: साँच्चै नै दाई। अनि अर्को कुरा के हो भने, कहिलेकाहीँ मानिसहरू भित्रबाट संघर्ष गरिरहेका हुन्छन्, तर बाहिर मुस्कान देखिरहेको हुन्छ।
2: हो नि त भाइ, त्यसैले हामीले अरूलाई न्याय गर्नु अघि आफ्नै हृदयलाई परमेश्वरको सामुन्ने खोल्नुपर्छ। परमेश्वर हामीलाई दोष दिन होइन, परिवर्तन गर्न चाहनुहुन्छ। यदि आज हाम्रो जीवनमा ईर्ष्या, क्रोध, झगडा वा पापमय चाहनाहरू छन् भने पवित्र आत्माले हामीलाई नयाँ जीवनतर्फ बोलाइरहनु भएको छ।
1: दाई, आजको अध्ययन साँच्चै नै आत्मालाई छुने र जीवन परिवर्तन गर्ने खालको रह्यो।
2: हो भाइ, त्यसैले आदरणीय श्रोताहरू, आजको वचनले तपाईँको जीवनमा के बोल्यो? तपाईँहरूको आत्मिकी अनुभव, प्रार्थनाका विषयहरू र आशिषका शब्दहरू हामीहरूसँग बाँड्नुहोस्। तपाईँहरूका सन्देशहरू हाम्रो लागि प्रोत्साहन र आनन्दको सेवकायमा अघि बढ्ने शक्तिको स्रोतको रूपमा हुँदछन्।
1: हजुर, कृपया हामीसँग सम्पर्क गर्न नबिर्सिनुहोस्। तपाईँहरूको प्रेम, प्रार्थना र सहभागिताले यो आत्मिक यात्रालाई अझ सुन्दर बनाउँदै गएको छ।
2: र अर्को अध्ययनमा हामी पवित्र आत्माको फल र आत्मामा हिँड्ने जीवनको सुन्दरतालाई अझ गहिरो रूपमा हेर्नेछौ। त्यतिन्जेलसम्म परमेश्वरको शान्ति, प्रेम र पवित्र आत्माको अगुवाई तपाईँहरूको जीवनमा रहिरहोस्।
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9700420 9797 9797।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, उहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले एउटा मिठो भजन सुनौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोत साथीहरू जय मसीह। मित्रहरू, नवौं आज्ञाको अन्तिम खण्डमा हामीले आज किन परमप्रभुको नाममा झुटो बोल्नु हुँदैन भनेर थाहा पाउनेछ। एउटा प्रार्थना गरेर आजको अध्याय शुरू गरौं। दाजु, स्वर्गमा हुनुहुन्छ, तपाईँको नाम अति अति अति पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ यस पृथ्वीमा पूरा भएको होस्। आजको यस महत्वपूर्ण अध्याय बुझ्नलाई हामीलाई सहायता गर्नुहोस् येशूको नाम। आमेन। श्रोताहरू, तैले झुटो गवाही नदिनु भन्ने आज्ञाले हाम्रो छिमेकीको विरूद्धमा झुटो बोलीलाई मात्र ढाक्दैन तर हाम्रा परमेश्वरका विरूद्धमा पनि ढाक्दछ। परमप्रभुको नाममा झुटो वचन सबैभन्दा खराब रूपहरू मध्ये एउटा हो जुन झुटो भविष्यवाणी हो। यो खास गरेर नवो आज्ञाको दुष्ट उल्लंघन। पुरानो करारमा परमप्रभुले यसलाई भ्रष्ट झुटो कुरा भनेर प्रकट गर्नुभयो। उहाँले यर्मिया 29:9 भन्नुहुन्छ, अगमवक्ताहरूले त मेरो नाममा झुटो अगमवाणी गरिरहेका छन्, मैले तिमीहरूलाई पठाएको होइन अथवा म तिमीहरूसित बोलेको होइन, तिनीहरूले त तँलाई झुटा दर्शनहरू मन्त्रतन्त्रहरू र आफ्नै मनका छप्काउने कुराहरूका अगमवाणीहरू भनेका छन्, मैले तिनीहरूलाई पठाएको होइन परमप्रभु भन्नुहुन्छ। त्यसै गरी इजिकेल 13:3 लेखिएको छ, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, मूर्ख अगमवक्ताहरूलाई धिक्कार जो केही दर्शन नदेखेर पनि आफ्ना आत्माको कुराको पछि लाग्दछ। नयाँ करारमा प्रभु येशू ख्रीष्टले झुटा अगमवक्ताहरूको विरूद्धमा सतर्क गर्नुभयो अनि जसले उहाँको दोस्रो आगमन हुनुभन्दा अघि तिनीहरूको वृद्धिको विषयमा अगमवाणी गरे। झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछ तर भित्रपट्टि चाहिँ डरलाग्द बाँसाहरू जस्ता हुन्छ। मत्ती 7:15। धेरै झुटा अगमवक्ताहरू खडा हुनेछ र धेरैलाई बहकाउनेछ। प्रेरित 20:29-30 पद। त्यसै गरी 1 तिमोथी 4:1 पदमा पावले लगातार सचेत गर्दछन् र दोस्रो पत्रुस 2:1 पदमा सतर्क गरे। युन्नाले झुटा अगमवक्ताको विषयमा बताउँछ, प्रकाश 16:13, जसले अलौकिक शक्तिद्वारा आश्चर्य कर्म गरेर लाखौं मानिसलाई भ्रममा पार्नेछ। व्यवस्था 13 अध्यायले झुटा अगमवक्ताहरूलाई चिन्ने 2 तरिकाहरू व्याख्या गर्दछ। पहिलो, पूर्णताको जाँच। यदि तिनीहरूको अगमवाणी पूरा हुँदैन भने त्यो झुटा अगमवाणी हुनेछ, तिनीहरू झुटा अगमवक्ताहरू हुन् भन्ने कुरा थाहा लाग्नेछ। दोस्रो, जाँचको कट्टरता हो। कुनै पनि अगमवक्ता जसले हामीलाई परमेश्वरबाट अलग गर्दछन् भने जसै उहाँले आफैलाई उहाँको वचनमा प्रकट गर्नुभएको छ, सायद उसले आश्चर्य कर्महरू गर्ला तर पनि त्यो झुटा अगमवक्ता हो। यदि उसका अगमवाणीहरू पूरा हुन्छन् र आश्चर्य कर्मद्वारा प्रस्तुत गरिएको भए तापनि तिनीहरू झुटा अगमवाणीहरू हुन्छ। व्यवस्था र गवाही कहाँ जाओ, यदि तिनीहरू यस वचन अनुसार बोलेनन् भने तिनीहरूसित बिहानको मिरमिरे उज्यालो पनि छैन भनेर यसाया 8:20 पदमा उल्लेख गरिएको छ। त्यो पूर्ण परमेश्वरले दिनुभएको मापदण्ड जसद्वारा हरेक अगमवक्ताहरूलाई जाँच गरिनु पर्दछ। यदि इसाईहरूले अहिले धर्मशास्त्रद्वारा स्थापित गरिएको प्रष्ट रक्षाप्रति सतर्क भए भने तिनीहरू भड्किएर परमेश्वरबाट टाढा हुने छैन, जसै आज धेरै विश्वासीहरू प्रभु येशू ख्रीष्टबाट टाढा भएका छन्। तिनीहरू झुटा शिक्षाहरूमा फसेका छन्। वचनले हामीलाई झुटा अगमवक्ताहरूलाई चिन्ने चिन्हहरू प्रदान गर्छ। गलाती 1:8-9 पदमा पावलले उल्लेख गर्दछन्, हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गरे भने पनि त्यो व्यक्ति श्रापित होस्। हामीले अघिदेखि नै भने जस्तै म फेरि अहिले पनि भन्छु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने त्यो श्रापित होस्। हामीले निष्कर्षमा भन्नुपर्छ कि तिनीहरू श्रापित भएका छन् र परमेश्वरको नाउँमा झुट बोलेका कारण तिनीहरूले झुटा अगमवक्ताहरू हुन्। परमेश्वरसँग झुट बोल्नु भनेको के हो त? आउनुहोस् छलफल गरौं। अपुरा भएका बाचाहरू सिधै परमेश्वरप्रति झुटा वचनहरू हुन्। ती बाचाहरू प्राय बिर्सिएको अथवा अपेक्षा गरिएका छन्। बोल्नमा हतार नगर, परमेश्वरको लागि केही कुरा बोल्न तिम्रो मनमा आतुरी नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी संसारमा छौ, यसै कारण तिम्रो वचन थोरै होस्। जब तिमी परमेश्वरसित भाकल गर्दछौ त्यो पूरा गर्नमा विलम्ब नगर। मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्, तिम्रो भाकल पूरा गर, भाकल पूरा गर। भाकल पूरा गरेर पनि पूरा नगर्नु भन्दा त भाकल नगरेको अझ असल हो। उपदेशक 5:2-5 भजनकारले भन्दछन्, हरेक विश्वासीको निर्णय पवित्र हुनुपर्दछ। परमप्रभुका सारा प्रजाहरूका सम्मुख उहाँ प्रति गरिएका मेरा भाकल म पूरा गर्नेछु। भजन संग्रह 116:14। विशेष गरी यो समर्पणता जसले सुसमाचार सुनेका छन् र त्यसप्रति आज्ञा पालन गर्न विफल भएकाहरू अनि ख्रिस्टसित घनिष्ठ हुन चुकेकाहरूका निम्ति उचित छ। परमेश्वरसित झुटो बोल्ने कुराको विरूद्धमा प्रभु येशूले दुई पुत्रको दृष्टान्त सतर्क गर्नुभयो। विशेष गरी उहाँको वचन पूरा गर्ने प्रतिज्ञा गरे तैपनि यसो गर्न विफल हुन्छ। तिमीहरू के विचार गर्छ? एकजना मानिसका दुई छोराहरू थिए। उसले पहिलो कहाँ आएर भन्यो, छोरो गएर आज दाखबारीमा काम गरिदे। त्यसले जवाब दियो, म जान्न। तर पछिबाट पछुताएर गयो। दोस्रो कहाँ आएर उसले त्यसै भन्यो। त्यसले जवाब दियो, म जान्छु। तर गएन। अब यी दुईमा कुन चाहिँले बुबाको आज्ञा पालना गर्यो? तिनीहरूले जवाब दिए, पहिलो चाहिँले। यसले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कर उठाउनेहरू र वेश्यागमन गर्नेहरू भन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। Matthew 21:28-31। अब हेरौँ सत्यताको वास्तविकता के हो। नवौँ आज्ञाले हामीलाई सिकाउँछ कि वस्तुगत रूपले सत्यता वास्तविक हो। यो पृथकीकरण होइन, यो समय होइन, तर सत्यता पूर्ण वास्तविकता हो। त्यही पनि पूर्ण वास्तविकता भन्ने कुरा मानिसमा अथवा केवल तथ्यहरूमा पाइँदैन, तर परमेश्वरमा मात्र पाइन्छ। वचनले पूर्ण रूपले यसलाई प्रष्ट बनाउँछ। 4 पटकसम्म यसले सत्यताको परमेश्वर, 5 पटक सत्य परमेश्वर र 3 पटक परमेश्वरको सत्यता भनेर उल्लेख गर्छ। जसरी आदिको वचन देहदारी भयो, प्रभु येशू ख्रीष्टले भन्नुभयो, म सत्य हुँ, Yohana 14:6। यसरी जति धेरै हामी परमेश्वरलाई जान्दछौ उति नै धेरै सत्यतालाई बुझ्दछ। उहाँ पूर्ण वास्तविक हुनुहुन्छ। यदि साँच्चै हामी कुनै पनि कुरा जान्न चाहन्छौ भने उहाँमा हामीले यसलाई भन्नु पर्दछ। हामी उहाँमा जिउँछ र उहाँमा चहलपल गर्छौ र उहाँमा हाम्रो अस्तित्व छ। Matthew 17:28। परमेश्वरलाई जान्ने एकमात्र बाटो भनेको चाहिँ प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ। ख्रीष्टमा मात्र जीवित र सत्य परमेश्वर हामी कहाँ प्रकट हुनुभएको छ। Yohana 1:18। पुत्र बाहेक परमेश्वरलाई चिनेको छैन। Matthew 11:27। उहाँका चुनिएकाहरूका निम्ति उहाँको पितालाई प्रकट गरेको सन्दर्भमा ख्रीष्टले उहाँको पूर्ण कामलाई व्याख्या गर्नुभयो। किनकि तपाईँले यसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईँले यसलाई दिनुभएका सबैलाई यसले उसले अनन्त जीवन दियोस्। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। संसारबाट जुन मानिसहरू तपाईँले मलाई दिनुभयो तिनीहरूलाई तपाईँको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईँका थिए अनि तपाईँले तिनीहरू मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालना गरेका छन्। तिनीहरूलाई अब थाहा छ कि तपाईँले मलाई दिनुभएको प्रत्येक कुरा तपाईँबाट आएको हो, किनभने जुन वाणी तपाईँले मलाई दिनुभयो मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले ती ग्रहण गरेका छन्। Yohana 17:2-3-6। श्रोताहरू, सत्य वास्तविक हो र परमेश्वरमा स्थापित गरिएको छ, जो ख्रीष्टमा मात्र प्रकट हुनुभएको छ, जो पवित्र धर्मशास्त्रमा मात्र प्रकट हुनुभएको छ। यसलाई थाहा गर्नु हाम्रा निम्ति निकै महत्वपूर्ण छ, किनकि स्वभावैले हामी झुट र छलप्रति झुक्ने प्रवृत्तिका हुन्छौँ। दियावल झुट बोल्नेहरू र पापीहरूको पिता हो। तिमीहरू आफ्ना पिता दियावलसका हो। तिमीहरूका पिताले इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ, तर त्यसको सत्यसँग केही वास्ता छैन, किनभने त्यसमा केही सत्य नै छैन। जब त्यसले झुट बोल्छ किनभने त्यो झुटो हो र झुटको पिता हो। Yohana 8:44। यदि परमेश्वरले हामीलाई सत्यको खोजी गर्न छोड्नु भएको भए उहाँले हामीलाई अन्धकारमा छोडिदिनु भएको थियो। अन्वेषण अथवा मननद्वारा पापीहरूले कहिले पनि सत्य पत्ता लगाउन सक्दैन, अनि विशेष गरी पूर्वी रहस्यमय धर्महरूद्वारा मनन गर्न सिकाइएको विधिमा पनि होइन। आज यस्ता पूर्वी रहस्यमय धर्म र दर्शनहरूले पश्चिमेलीहरूलाई प्रभाव पारिरहेको छ। परमेश्वरको लिखित वचनप्रति परमेश्वरको आत्माले हाम्रो हृदयले खोलेपछि मात्र हामीले परमेश्वरीय प्रकाशद्वारा सत्य प्राप्त गर्छौं। ख्रीष्टको सुसमाचारको अध्ययारो आत्माको अन्तिम आशा दियाबलसको झुटबाट हामीलाई स्वतन्त्र गर्न स्थित सत्यको वचन छ। ख्रीष्ट सत्य ज्योति हुनुहुन्छ युहन्ना 1:9 जसको गवाही सत्य छ युहन्ना 8:14 र गल्ती बिना जसको सुसमाचार सत्य छ कलसीको 5। प्रभु येशू ख्रीष्टले यस सत्यको सामर्थ्यलाई जोड दिनुभयो र भन्नुहुन्छ तिमीहरूले सत्य के हो सो जान्नेछ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ युहन्ना 8:32। जसरी पत्रुस येशू सुसमाचारका विषयमा बताउँछन् यो परमेश्वरको साँचो अनुग्रह पहिलो पत्रुस 5:12 सबैले यसलाई प्राप्त गर्न सक्छ। जसरी पावलले एफिसीहरूलाई भने किनकि एकपल्ट तिमीहरू अन्धकारमा थियो तर जब प्रभुमा तिमीहरू उज्यालो भयो सत्यको ज्योतिमा हिँड्नु भनेको के हो। नवौं आज्ञाले माग गर्दछ कि हामी सत्यको ज्योतिमा हिँड्नु पर्दछ। जस जसले सत्यलाई जान्दछन् फेरि पापको अन्धकार वा छलमा जिउन यसो ज्योतिलाई त्याग्नु हुँदैन। एफिसियसका विश्वासीहरूलाई स्मरण गराए कि तिनीहरू अब प्रभुको ज्योतिमा थिए ज्योतिका सन्तान जैं हिँडुल गर भनेर पावलले तुरन्तै तिनीहरूलाई आज्ञा गरे एफिसी 5:8। जसले सत्यलाई जान्दछ यो सबैको कर्तव्य हो। जुन सन्देश हामीले उहाँबाट सुन्यौं तिमीहरूलाई सुनाउँछ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो संगति छ भनी हामी भन्दछौ भने अन्धकारमा नै हिँड्छ भने त हामी झुट बोल्छौ र सत्यता चल्दैन। तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौं भने एउटा अर्कासित हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। पहिलो युहन्ना 1:5-7 ज्योतिमा हिँड्नुको अर्थ सुसमाचार अनुसार हिँड्ने भन्ने हुन्छ गलाती 2:14-20 पदमा जसरी पावलले प्रष्ट गर्दछन् जहाँ पावलले सुसमाचार विपरीत पत्रुस हिँडेका कुरा पुष्टि गर्छन् र तिनले हामीलाई देखाउँछन् कि क्रुसमा झुन्डिएको ख्रिष्टमा विश्वास तर इसाई जीवन जिउने एकमात्र साँचो बाटो। अन्तत हरेक इसाईले हिजिकाको गवाईलाई अनुसरण गर्नुपर्छ। तपाईँको सामान्य म विश्वास योग्य भई सारा हृदयको भक्ति साथ हिँडेको छु र तपाईँको दृष्टिमा जे असल छ त्यही गरेको छु। यसैया 38:3 प्रभु येशूको बारेमा प्रेरित युहन्नाले भन्छन् मेरा छोरा छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनु भन्दा अरू बढी आन्नु कुरा मेरो लागि के हुन सक्छ। त्यसको युहन्ना 4:10 त्यसैले उहाँले हामीबाट नवौं आज्ञा पूरा गरेको आशा गर्नुहुन्छ। आमेन। मित्रहरू वचनले भने चाहिँ आफ्नो छिमेकीको विरुद्ध र परमेश्वरको विरुद्धमा गवाही अर्थात झुट बोल्नु कदापि हुँदैन भन्दै आजको कार्यक्रमबाट म ओझेल हुने अनुमति चाहन्छु। जय मसीह।
0: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय

श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end, अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरूसँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 NEWHOPEFORALL2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई

0: विश्वासको सार विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि आमेन
1: टाइम चेक यति बेला रातिको 8 बज्यो

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेस्ड लाइफलाई प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण श्रोताबिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजेदेखि गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौ आजको यस कार्यक्रममा। र आजको कार्यक्रमको शीर्षक रहेको छ उठ्नुहोस् र निर्माण गर्नुहोस् भाग 15। उठ्नुहोस् र निर्माण गर्नुहोस् श्रृङ्खलाको यो अन्तिम भन्दा अघिको सन्देशमा हामी अन्तिम बुधाचार प्रभुको नामका लागि निर्माण गरिएको घर अन्तर्गत ग उहाँले त्यो सम्मान र महिमा फर्काएर दिनुहुन्छ, उहाँले हामीलाई कसरी सम्मान गर्नुहुन्छ भन्ने विषयमा अध्ययन गर्दैछौ। येशूले भन्नुभयो कि उहाँले आफ्नो महिमा आफ्नो चेलाहरूलाई र हामीलाई पनि दिनुभएको छ। उहाँले त्यो महिमा परमेश्वरबाट प्राप्त गर्नुभएको थियो। यहोन्नाको पुस्तक 17:21-23 यसरी लेखिएको छ, कि तिनीहरू सबै एक हुन्, हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा हुन् र तपाईँले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्। जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए झै तिनीहरू पनि एक हुन्, म तिनीहरूमा अनि तपाईँ ममा, र तिनीहरू पूर्ण रूपले एक हुन् र तपाईँले मलाई पठाउनु भएको हो अनि मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। यसैयामा परमेश्वरले भन्नुभएको कुरा र यहोन्ना 17 येशूले भन्नुभएको कुरा हेर्दा सुरुमा विरोधाभास जस्तो देखिन सक्छ, तर हामीले सम्झनु पर्छ कि परमेश्वर पिता र परमेश्वर पुत्र एक हुनुहुन्छ अनि येशूले आफ्नो महिमा हामीलाई दिन सक्नुहुन्छ किनकि अब हामी जीवित परमेश्वरका सन्तान भएका छौं। गलातीको पुस्तक 3:26 यसरी लेखिएको छ, किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ। पावलले रोमीलाई पनि यही कुरा दोहोऱ्याएर भने, यो कुरा हामी रोमीको पुस्तक 8:14 हेर्न सक्छौ। यहाँनेरि लेखिएको छ, किनभने सबै जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन् तिनीहरू नै परमेश्वरका सन्तान हुन्। तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। परमेश्वरले आफ्नो महिमा आफ्नो पुत्रसँग बाँड्नुभयो र उहाँका पुत्रले त्यो महिमा हामीलाई दिनुभयो किनकि हामी उहाँसँगै उत्तराधिकार भएका छौं। हामीले मुख्य पदमा देख्यौं कि प्रभु परमेश्वरको पवित्र स्थान प्रभुको नामका लागि निर्माण गरिनुपर्छ। यसै गरी हामी पहिलो इतिहास 22:19 पढ्नेछौ, अब परमप्रभु तिमीहरूका परमेश्वरको अगुवाई खोज्न आफ्नो तन मन लगाऊ, उहाँको पवित्र स्थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्दुक र परमेश्वरका पवित्र भाँडा कुराहरू उहाँको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ। यो सर्वोच्च परमेश्वरको वासस्थान हो, एउटा पवित्र स्थान। पुरानो नियममा यो हाम्रो मुक्तिदाता येशू ख्रीष्टको शरीरको प्रतीक थियो। यसले पवित्र आत्माको मन्दिर भएको आत्मिक घरलाई पनि चित्रण गर्छ। यो हामीसँग भएको नयाँ करारको सम्बन्धमा आधारित छ, जहाँ उहाँ हामी भित्र बास गर्नुहुन्छ, हाम्रो बीचमा हिँड्नुहुन्छ र हामीलाई कायम राख्नुहुन्छ। आउनुहोस् हामी 2 कोरिन्थीको पुस्तक 6:16 पढ्नेछौ, मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता, किनभने हामी जीवित परमेश्वरका मन्दिर हौ, जसरी परमेश्वरले भन्नुभएको छ म तिनीहरूमा बास गर्नेछु र तिनीहरूका बीचमा हिँडुल गर्नेछु र म तिनीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा प्रजा हुनेछन्। परमेश्वर आफ्ना मानिसहरूको बीचमा हिँड्नुहुन्छ, उहाँ तिनीहरूको परमेश्वर हुनुहुन्छ र तिनीहरू उहाँका मानिसहरू हुन् भन्ने विषय पुरानो नियममा धेरै ठाउँमा दोहोरिएको छ। यसै गरी लेबीको पुस्तक 26:12 यसरी लेखिएको छ, म तिमीहरूका बीचमा हिँडुल गर्नेछु र म तिमीहरूका परमेश्वर हुनेछु अनि तिमीहरू चाहिँ मेरा प्रजा हुनेछौ। मलाई विशेष गरी इजिकियलले यो सत्यलाई व्यक्त गरेको तरिका मनपर्छ। इजिकियलको पुस्तक 11:19-20 हामी पढ्नेछौ, अनि म तिनीहरूलाई विभक्त नहुने हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। तब तिनीहरू मेरा विधिहरूमा चल्नेछन् र मेरा नियमहरू पालना गर्न होसियार हुनेछन् र तिनीहरू मेरा प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु। परमेश्वरले आफ्नो मानिसहरूलाई एउटै हृदय दिनुहुन्छ। उहाँ तिनीहरूभित्र नयाँ आत्मा राख्नुहुन्छ। ढुङ्गाको हृदय हटाएर मासुको हृदय दिनुहुन्छ ताकि तिनीहरू उहाँका विधिहरूमा हिँडुन् अनि उहाँ तिनीहरूका परमेश्वर हुनुहुन्छ र तिनीहरू उहाँका मानिसहरू हुन्छन्। एफिसी 2 पावलले हामीलाई परमेश्वरको घरानाका सदस्यहरू भनेर वर्णन गर्छन्। उहाँ भन्छन् कि हामी एक पवित्र मन्दिरको रूपमा निर्माण भइरहेका छौँ। एफिसीको पुस्तक 2:19-21 यसरी लेखिएको छ, यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्घी नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ र ख्रीष्ट येशू आफै चाहिँ मुख्य कुनै ढुङ्गो हुनुहुन्छ। उहाँमा पुरै घर ठिकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ। हामी प्राय आफू जाने मण्डलीको भवनलाई परमेश्वरको घर भन्छौँ, तर वास्तवमा हामी विश्वासीहरू नै जीवित परमेश्वरको मन्दिर हौ। 1 Corinthians 3:16 यसरी लेखिएको छ, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। परमेश्वरको आत्मा हामी भित्र बास गर्नुहुन्छ। 1 Corinthians 6 पावलले अझ अगाडि गएर हाम्रो शरीर नै पवित्र आत्माको मन्दिर हो भन्छन्। 1 Corinthians 6:19-20 यसरी लेखिएको छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरू भित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नै होइनौ, तिमीहरू मोल तिरेर किनिएका हौ, यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर। हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, उहाँ हामी भित्र हुनुहुन्छ र परमेश्वरबाट पठाइनु भएको हो। अब यस श्रृङ्खलालाई समाप्त गर्ने क्रममा त्रिएक परमेश्वरको तेस्रो व्यक्तित्व पवित्र आत्माको बारेमा अझ केही कुरा जानौ। हामी अझै पनि बुधाचार प्रभुको नामका लागि निर्माण गरिएको घर उपबुधा ग उहाँले त्यो सम्मान र महिमा फर्काएर दिनुहुन्छ। उहाँले हामीलाई कसरी सम्मान गर्नुहुन्छ अन्तर्गत छौ। उहाँले हामीलाई सम्मान गर्नुहुने एउटा तरिका यो हो कि येशूले पितासँग प्रार्थना गर्नुभयो र उहाँले हामीलाई अर्को सहायक दिनुभयो, अर्थात् सत्यको आत्मा। यौन्नाको पुस्तक 14:15-18 यसरी लेखिएको छ, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालना गर्नेछौ र म पितासँग विन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। म तिमीहरूलाई टुरा छोड्ने छैन, म तिमीहरू कहाँ आउनेछु। येशूले अर्को सहायक भन्नुभएको कुरा निकै रोचक छ। यसको अर्थ उहाँ आफै पनि हाम्रो सहायक हुनुहुन्थ्यो। उहाँले हामीलाई अनाथ छोड्नुहुन्न भनेर स्पष्ट रूपमा भन्नुभयो। हामीसँग येशू ख्रीष्ट हुनुहुन्छ भने हामी कहिले एक्ला हुँदैनौँ। त्यसपछि उहाँले पवित्र आत्माले हाम्रो लागि गर्ने केही कार्यहरूको बारेमा बताउनुभयो। यौन्नाको पुस्तक 14:26-27 यसरी लेखिएको छ, तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिदिन, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ भन्ने वाक्यांशले भजन सङ्ग्रहको एउटा पद सम्झाउँछ। भजन सङ्ग्रहको 34:11 यसरी लेखेको छ, आओ हे बालक हो मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको भय मान्न सिकाउनेछु। यौहन्नाको 14:17 येशूले हामीलाई आफ्नो शान्ति दिनुभएको घोषणा गर्नुभयो। उहाँको शान्ति साधारण शान्ति होइन, त्यो यस्तो शान्ति हो जुन सबै समझभन्दा फरकको छ। यसै गरी फिलिपीको पुस्तक 4:6-7 यसरी देखिएको छ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका विन्ती परमेश्वरमा जाहेर होउन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई यीशुमा रक्षा गर्नेछ। त्यसो भए हामीले प्रभुको शान्तिलाई कसरी प्रयोग गर्ने त? उत्तर, हामी चिन्ता गर्दैनौँ, डराउँदैनौँ, व्याकुल हुँदैनौँ, किनकि उहाँले प्रतिज्ञा गर्नुभएको छ कि उहाँको शान्तिले हाम्रो हृदय र मनलाई सुरक्षा गरिरहेको छ जब उहाँ हामी भित्र बास गर्नुहुन्छ। पवित्र आत्माको अर्को काम भनेको संसारलाई पापको विषयमा दोषी ठहर्याउनु हो। पवित्र आत्माले मानिसहरूलाई उनीहरूले गरेका सबै गलत कामहरूको विषयमा मात्र दोषी ठहर्याउनुहुन्न, उहाँले मुख्य रूपमा एउटा कुराको विषयमा दोषी ठहर्याउनुहुन्छ, यीशुमा विश्वास नगर्नु। यूहन्नाको पुस्तक 16:8-9 यसरी लेखिएको छ, अनि जब उहाँ आउनुहुन्छ उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहर्याउनुहुनेछ, पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्। सबै पापको मूल कारण यही हो कि मानिसले येशु ख्रिस्टमा विश्वास गर्दैन र उहाँसँगको सम्बन्धमा विश्वास गर्दैन। यदि तपाईँ अहिले यो सन्देश सुनिरहनु भएको छ र तपाईँको हृदयभित्र कुनै तनावट महसुस भइरहेको छ भने त्यो पवित्र आत्माले तपाईँलाई बोलाइरहनु भएको हुन सक्छ। उहाँले तपाईँलाई येशु ख्रिस्टमा विश्वास गर्न बोलाइरहनु भएको छ। उहाँ तपाईँसँग सम्बन्ध राख्न चाहनुहुन्छ। तपाईँ उहाँका लागि अत्यन्त बहुमूल्य हुनुहुन्छ। अहिले मेरो पछि यो प्रार्थना दोहोर्याउनुहोस्। हे येशु प्रभु, म विश्वास गर्छु कि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। म विश्वास गर्छु कि मेरा पापहरू हटाउनका लागि तपाईँ क्रुसमा मर्नुभयो। म तपाईँलाई मेरो हृदयमा स्वीकार गर्छु। म तपाईँलाई मेरो जीवनको प्रभु बनाउँछु। मलाई बचाउनु भएकोमा धन्यवाद। मेरा पापहरू धुनु भएकोमा धन्यवाद। अब म दोषी ठहरिएको छैन। म परमेश्वर पितासँग सम्बन्धमा आएको छु। यो सबै तपाईँको कारणले सम्भव भएको हो। मलाई तपाईँको पवित्र आत्माले भरिदिनु भएकोमा धन्यवाद। तपाईँको अद्भुत नाममा म यी सबै कुरा प्रार्थना गर्दछु। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यी सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूले हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म यहाँबाट बिदा दिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
3: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडी मा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
3: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
2: अधिक जानकारीका लागि
3: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञान अधिकारीको साथमा।
1: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिङ।

जय मसी साथै नमस्कार सम्पूर्ण मेरा प्यारा प्यारा भाइ बहिनीहरू र श्रोताहरूमा कार्यक्रम यिपी लेप्सिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र यहाँहरू सम्पूर्णलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेप्सिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ र पक्कै पनि सम्पूर्ण भाइ बहिनीहरू यहाँहरू आफ्नो स्कूल अनि आफ्नो बाल संगति अनि हरेक दिन गर्ने जति पनि डेली एक्टिभिटिजहरूसँग यहाँहरू रमाउँदै हुनुहुन्छ होला आफ्नो परिवारहरूसँग आफ्नो साथीभाइहरूसँग रमाउँदै हुनुहुन्छ होला र सबैजनालाई खुसी रहनुहोस् पनि भन्न चाहन्छु र भाइ बहिनीहरू यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेप्सिङ विशेष गरी हाम्रो यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनु भएको गीतहरू मार्फत चाहिँ हामीले सुसमाचार फैलाउनु हाम्रो उद्देश्य रहेको छ र यहाँहरूलाई थाहै छ हाम्रो यिपी क्वायरमा यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनु भएका यति आशिषमय अनि एकदमै मिठो गीतहरू उहाँहरूले गाउनु भएको छ र यहाँहरूले पनि यी गीतहरूलाई आफ्नो साथीहरूको बीचमा गाउन सक्नुहुन्छ आफ्नो बाल संगतिमा गाउन सक्नुहुन्छ र मलाई चाहिँ यिपी क्वायरले गाउनु भएका गीतहरू एकदमै मनपर्छ र यहाँका जति पनि बाल गीतहरू छन् हरेक गीतका शब्दहरू चाहिँ एकदमै मन छुने खालका पनि छन् अनि म चाहिँ एकदमै ब्लेस्ड फिल पनि गर्छु यो गीतहरू सुन्दै गर्दाखेरि र आज विशेष गरी म यहाँहरूको माझमा यिपी क्वायरले गाउनु भएका गीतहरू राख्ने नै छु र अवश्य नै यहाँहरू सबैजना एकदमै उत्साहित हुनुहुन्छ होला यिपी क्वायरले गाउनु भएका गीतहरू सुन्नको लागि र भाइ बहिनीहरू म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु अँध्यारो र उज्यालोमा चाहिँ तपाईँहरूलाई कुन कुरा धेरै शक्तिशाली छ होला जस्तो लाग्छ यहाँहरूले सोचिसक्नुभयो होला मलाई चाहिँ लाग्छ अँध्यारो भन्दा उज्यालो धेरै शक्तिशाली हुन्छ हामी यसलाई ज्योति पनि भन्दछौ ज्योति अर्थात उज्यालोलाई पछ्याउने व्यक्तिले अरूको भलाइ गर्ने साँचो कुरामा ध्यान दिने र परमेश्वरको उपस्थितिलाई मन पराउँदछ अनि उज्यालो सधैँ अन्धकारलाई जित्दछ अनि उज्यालोले सधैँभरि अँध्यारोमाथि विजय प्राप्त गर्दछ जसरी हरेक दुष्ट कुरामा येशूले जित्नुहुन्छ त्यसरी नै उज्यालोले अँध्यारोलाई हरेक पल जित्दछ अब हामी यसै विषयसँग सम्बन्धित एउटा गीत सुन्नेछौ र जुन गीतले भन्दछ जित्छ ज्योतिले अन्धकारलाई भन्ने गीत र यो बाल गीत अहिलेलाई भने म राख्न चाहन्छु यहाँहरूको माझमा यो गीत सुनेर आनन्दित महसुस गर्नुहोला

फेरि पनि कार्यक्रम यिपी लेसिङमा स्वागत गर्न चाहन्छु। भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले सुन्नुभयो जिच्छ ज्योतिले नामको यो बाल गीत। र भाइ बहिनीहरू, म यहाँहरूलाई याद पनि दिलाउन चाहन्छु कि हाम्रो यिपी क्वेयरले गाउनुभएका गीतहरू चाहिँ यहाँहरूले हाम्रो युट्युब च्यानल यिपी नेपालमा गएर पनि हेर्न सक्नुहुनेछ, जसमा यहाँहरूले YIPPI NEPAL नेपाल टाइप गरेर पनि यी गीतहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ। र जतिजना हाम्रा सन्डे स्कूलका टिचरहरू हुनुहुन्छ, जो बालबालिकाको क्षेत्रमा काम गर्दै हुनुहुन्छ, यहाँहरूले पनि हाम्रो युट्युब च्यानलमा गएर ती गीतहरू चाहिँ आफ्नो मण्डलीका भाइ बहिनीहरूलाई पनि सिकाउन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूलाई एउटा कुरा सोध्न मन लाग्यो भाइ बहिनीहरू, के यहाँहरूले कहिल्यै हवाई जहाज चढ्नु भएको छ? र हवाई जहाज चढ्नका लागि के गर्नुपर्छ होला? अवश्य नै हवाई जहाज चढ्नको लागि चाहिँ हामीले टिकट काट्नुपर्छ, र त्यसको लागि यदि हामी देशबाट बाहिर जाँदैछौँ भने हामीलाई त्यसको लागि पासपोर्ट चाहिन्छ, त्यसको लागि हामीलाई भिजा अप्लाई गर्नुपर्ने हुन्छ। तर हामी नेपालकै केही ठाउँमा जाँदैछौँ, नेपालभित्रै ट्राभल गर्दैछौँ भने चाहिँ हामीलाई केवल हामीलाई टिकट काट्नु चाहिँ आवश्यक पर्दछ। र म पनि एकपटक मेरो जीवनमा पोखरा जाँदै गर्दाखेरि चाहिँ मैले एकपटक हवाई जहाजमा चढ्ने मौका पाएकी थिएँ, र त्यो चाहिँ एक वर्ष अगाडिको कुरा हो। अनि मलाई चाहिँ हवाई जहाजमा चढ्दाको त्यो पहिलो अनुभव चाहिँ एकदमै अनौठो पनि लागेको थियो, किनभने त्यो मेरो पहिलो ट्राभल थियो हवाई जहाजमा चढेर गएको। अनि त्यो हुँदै गर्दा थोरै थोरै आकाशमाथि उड्दै गर्दा थोरै थोरै डर पनि लाग्ने रहेछ, होइन, तलमाथि तलमाथि हुँदै गर्दाखेरि, टेक अफ हुँदै गर्दाखेरि। र अवश्य नै मानिसहरू कोही बस चढेर, कोही प्लेन चढेर अर्थात् हवाई जहाज चढेर, अनि कोही समुद्रबाट ठुल्ठुला जहाजहरूमा चढेर चाहिँ घुम्न जान्छन्, कोही व्यक्तिहरू चाहिँ पैदल अर्थात् हिँडेरै पनि घुम्न निस्किन्छन्। अनि तपाईँलाई चाहिँ के लाग्छ, जब हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामी चाहिँ कसरी स्वर्गको यात्राको लागि तयारी रहन सक्छौ होला? के लाग्छ भाइ बहिनीहरू यहाँहरूलाई, स्वर्ग जानको लागि हामीलाई के को आवश्यक पर्छ होला? यहाँहरू सोच्दै गर्नुहोला। अहिलेलाई भने हामी सुन्नेछौ यिपी क्वेयरले गाउनु भएको यस आशिषमय बाल गीत, जुन गीतको बोल रहेको छ कसरी म पुग्छु स्वर्गमा। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम यिपी लेसिङ सुन्दै हुनुहुन्छ भाइ बहिनीहरू र साथमा छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र गीतले भने जस्तै यहाँहरूले पनि सोच्नुभयो होला कि स्वर्गमा जानलाई मान्छेले बनाएका कुराहरू अर्थात साधनहरू जस्तै गाडी रकेट हवाई जहाज साइकल बस बाइक स्कुटर चढेर चाहिँ होइन तर हामीले गरेका पापहरू गल्तीहरूको क्षमा मागेर येशूमा विश्वास गरेर मात्र हामी चाहिँ स्वर्ग जान सक्छौ अवश्य नै भाइ बहिनीहरू यदि हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामीले येशू जो परमेश्वरको पुत्र हुनुहुन्छ जो चाहिँ यस संसारमा हाम्रो पापको निम्ति हामीलाई पापबाट छुटकारा दिनको लागि यस संसारमा आउनुभयो उहाँमा विश्वास गर्ने अनि हामीले गरेका सबै गल्तीहरूको चाहिँ उहाँमा क्षमा माग्ने अर्थात पश्चाताप गरेर अनि जब हामी येशूलाई विश्वास गर्छौ भने अवश्य नै हामी चाहिँ स्वर्ग जानको लागि चाहिँ तयार रहन सक्छौ अनि भाइ बहिनीहरू यहाँहरूलाई खेतीपातीको बारेमा कतिको थाहा छ त मलाई त मेरो आमाले मेरो बुवाले म सानो हुँदाखेरि पनि बारीहरूमा लगेर काम गराउनुहुन्थ्यो अनि जब उहाँहरूले काम गर्दै गर्दाखेरि पनि म माटोसँग खेल्ने गर्थे र यदि यहाँहरूले आफ्ना ठूला बडाहरूले खेतबारीमा काम गर्नुभएको देख्नु भएको छ भने अवश्य नै यहाँहरूलाई रायोको दानाको बारेमा पनि थाहा नै होला जुन कुरा हाम्रो घरमा आमाहरूले हाम्रो घरको परिवारहरूले चाहिँ किचनमा पनि प्रयोग गर्नुहुन्छ रायोको दाना चाहिँ कालो वा खैरो रङको हुँदछ जुन साना साना अनि गोला गोला दानाहरू हुन् यो दाना रायोको बिरुवाबाट आउने गर्दछ अनि यो दाना चाहिँ माटोमा छर्दाखेरि चाहिँ हरियो रायोको साग पनि उम्रदछ जुन खाँदा निकै स्वादिलो हुन्छ र मलाई चाहिँ रायोको साग खान एकदमै मनपर्छ जुन स्वास्थ्यको लागि पनि निकै राम्रो हो भाइ बहिनीहरूलाई चाहिँ सागपात खान कतिको मनपर्छ यदि मन पर्दैन भने खान सुरु गर्नुहोस् है अनि सुन्नुहोस् न रायोको दाना धेरै सानो भए पनि यसले ठूलो ठूलो पात भएको सागहरू उमार्दछ र भान्सामा अचार बनाउन पनि यसले ठूलो मदत पुर्याउँदछ र अझ रायोको दाना हालेको अचार चाहिँ निकै स्वादिलो र मिठो हुन्छ अनि जसरी सानो रायोको दानाले ठूलो काम गर्छ यदि हामी पनि रायोको दाना जति नै परमेश्वरमा विश्वास अनि भरोसा गर्छौ भने हाम्रो जीवनमा भएका ठूला ठूला समस्या पनि हटेर जाँदछ र हामीलाई ती समस्याको समाधान गर्ने बुद्धि पनि परमेश्वरले दिनुहुन्छ अब सुनौ रायोको दाना झै बोलको यस सुन्दर बालगीत गीतपछि फेरि पनि आउने नै छु

स्वागत गर्न चाहन्छु कार्यक्रम यिपी लेटसिङमा। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले रायोको दाना भन्ने गीत सुन्नुभयो नि। अवश्य नै रायोको दाना जतिको पनि सानो मसिनो खालको पनि विश्वास हामीमा छ भने चाहिँ अवश्य नै हरेक कुरा चाहिँ परमेश्वरमा सम्भव हुँदछ। र यदि यहाँहरूको जीवनमा पनि केही समस्या आइरहेको छ भने अवश्य नै परमेश्वरमा विश्वास साथ प्रार्थना गर्नुहोस् र अवश्य नै यहाँहरूले चाहनु भएको कुरा प्राप्त गर्नुहुन्छ। र अवश्य नै यहाँहरूले हाम्रो यिपीको गीतहरू सुनेर एकदमै रमाइलो महसुस गर्दै हुनुहुन्छ होला भाइ बहिनीहरू। र अवश्य नै यस संसारमा गीतहरू मन नपराउने व्यक्ति त कमै होलान्। अनि हामी सबैजनालाई गीत मनपर्छ, गीत गाउन मनपर्छ, र हामी गीतहरूको मार्फतबाट पनि परमेश्वरलाई महिमा दिने गर्छौं, उहाँलाई प्रशंसा गर्ने गर्छौं। ल, र भाइ बहिनीहरू, आज चाहिँ म यहाँहरूसँग कुराकानी पनि गर्दैछु र म चाहिँ आज यहाँहरूसँग यसरी कुराकानी गरिरहँदा एकदमै आनन्दित महसुस गरिरहेकी छु। र भाइ बहिनीहरू, यहाँहरूको चाहिँ कतिको साथीहरू हुनुहुन्छ है? मेरो पनि धेरैजना साथीहरू हुनुहुन्छ र यहाँहरूलाई कोही पनि साथीहरूले कहिलेकाहीँ नराम्रो व्यवहार देखायो वा उनीहरूले तपाईँको विरुद्धमा काम गर्यो भने चाहिँ तपाईँ उनीहरूलाई माफी दिन सक्नुहुन्छ त? अवश्य नै माफी दिनु चाहिँ सजिलो काम चाहिँ पक्कै होइन। तर कहिलेकाहीँ मलाई पनि कसैले नराम्रो गर्यो भने मलाई पनि एकैचोटि त्यो व्यक्तिलाई माफी दिन चाहिँ सजिलो काम लाग्दैन। तर जब हामी परमेश्वरलाई हेर्छौ अनि परमेश्वरले जसरी हाम्रो गल्तीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले अरूलाई पनि क्षमा दिनुपर्छ भन्ने कुरालाई म सम्झिन्छु अनि म त्यस्ता साथीभाइहरूलाई पनि क्षमा दिने गर्छु। र यहाँहरूलाई पनि यदि कसैलाई फर्गिभ गर्नलाई, माफी दिनलाई गाह्रो भइरहेको छ भने चाहिँ अवश्य नै परमेश्वरलाई हेर्नुहोस् र उहाँले जसरी माफी दिनुभयो हामीले पनि अरूलाई सजिलै माफी दिन सक्छौ। अनि परमेश्वरले हामी सबैका गल्ती भूललाई क्षमा दिनको लागि चाहिँ उहाँका एउटै मात्र पुत्र अर्थात छोरा येशु ख्रीष्ट चाहिँ संसारमा पठाउनुभयो। र यदि हामी आफ्नो गल्तीहरूलाई पनि येशुको अगाडि राखेर माफी माग्छौं भने उहाँले चाहिँ हामीलाई क्षमा गर्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। र सबैभन्दा हाम्रो जीवनमा हामीले सिक्नुपर्ने पाठ चाहिँ के हो भने हामीले जहिले पनि यदि हामीबाट गल्ती हुन्छ भने चाहिँ हामीले आफ्नो गल्तीलाई चाहिँ स्वीकार्नु पर्दछ। मैले गरेको छैन भनेर जिद्दी गर्नुभन्दा पनि हो मबाट गल्ती भएको भनेर चाहिँ हामीले परमेश्वरमा मात्रै होइन हामीले आफ्नो बुवा आमाको अगाडि पनि मैले गल्ती गरेँ अथवा साथीहरूको अगाडि पनि टिचरहरूको अगाडि पनि हामीले चाहिँ हो मैले गल्ती गरेको छु मलाई माफ गरिदिनुहोस् भनेर हामीले उहाँहरूसँग पनि भन्न सक्छौ। र भाइ बहिनीहरू, अहिले चाहिँ हामी असारको महिनामा छौं र असारको महिना भन्ने बित्तिकै चाहिँ खेतहरूमा चाहिँ धानहरू रोप्ने महिना रहेको छ जसबाट चाहिँ हामीले अन्नहरू उमार्ने गर्दछौं, जसबाट चाहिँ हामीले चामल उत्पादन गर्न सक्छौ। र अहिले चाहिँ हामी असारको दोस्रो हप्तामा छौं र कतिजना स्कूलहरूमा चाहिँ आजकल असार महिनाको बेलामा धान रोप्नको लागि चाहिँ भाइ बहिनीहरूलाई पनि स्कूलबाट विभिन्न ठाउँहरूमा खेतहरूमा भिजिट गराइएको हामी कुराहरू देख्न सक्छौ। र गाउँघरमा हुनुभएका भाइ बहिनीहरूले त अवश्य नै यो कुराहरू चाहिँ सजिलै रूपमा एक्सप्लोर गर्ने मौका पाउनुहुन्छ होला, होइन? यहाँहरूले आफै पनि त्यो कुराहरूमा एकदमै युज टु भएर यहाँहरूले त्यो धान रोप्ने कुराहरू चाहिँ यहाँहरूलाई धेरै थाहा छ होला है। अनि अवश्य नै धान रोपेपछि चाहिँ हामीले चामलको भात खान पाउँछौ र असार महिनाभरि चाहिँ झरीहरू धेरै पर्ने गर्दछ है। अनि यो महिनामा चाहिँ यहाँहरू मध्ये कसको जन्मदिन परेको छ त? र यो महिना असारमा चाहिँ मेरो भाइको चाहिँ जन्मदिन परेको छ र म एकदमै एक्साइटेड छु उसलाई चाहिँ
बर्थडे विश गर्नको लागि र सँगसँगै अरू भाइ बहिनीहरूको पनि असारमा जन्मदिन परेको हुन सक्छ। र म चाहिँ फागुन महिनामा जन्मेको भएर मलाई चाहिँ फागुन महिना एकदमै मनपर्छ र अरू भाइ बहिनीहरू पनि कुन कुन महिनामा जन्मिनु भयो यसो सम्झिनुहोस् है त। थाहा नभए यहाँहरूले आफ्नो घरको परिवारहरूलाई सोध्न सक्नुहुन्छ। र अहिलेलाई भने चाहिँ हामी अर्को एउटा गीत सुन्नेछौ जुन गीतले भन्दछ को जन्मियो। र अवश्य नै को कुन कुन महिनामा जन्मिनु भएको यहाँहरूले चाहिँ यो गीत सुनेर आफूलाई एकदम स्पेसल महसुस गर्न सक्नुहुनेछ।

फेरि पनि कार्यक्रममा स्वागत छ। र यो गीत सुनेर अवश्य नै सबैजना भाइ बहिनीहरूले आफूलाई एकदम स्पेसल महसुस गर्नुभयो होला। र जो जति भाइ बहिनीहरू जुन महिनामा जन्मिनु भए पनि सबैजनालाई शुभकामना पनि दिन चाहन्छु। भाइ बहिनीहरू, आजको यो कार्यक्रममा यहाँहरूले यिपीको बाल गीतहरू सुन्दै हुनुहुन्छ र भाइ बहिनीहरू अवश्य नै यहाँहरूले आजको बाल गीतबाट आशिष पाउनु नै भयो होला र आफूले सुनेका यी गीतहरूलाई चाहिँ आफ्नो साथीहरूलाई सिकाउनु होला अनि सँगसँगै बाल संगतिमा पनि गाउनु होला भन्न चाहन्छु। यतिन्जेलसम्म यो कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद अनि यो कार्यक्रमलाई माया गरिदिनु भएको लागि पनि धेरै धेरै धन्यवाद। र फेरि पनि याद दिलाउन चाहन्छु, हाम्रो यिपी क्वेयरले गाउनुभएका गीतहरू हाम्रो युट्युब च्यानल यिपी नेपालमा गएर यहाँहरूले हेर्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ। र केही गीतहरूमा यहाँहरूले भिडियोहरू पनि देख्नुहुन्छ जसमा एक्सनहरू पनि गरिएको छ र त्यो एक्सनहरूलाई यहाँहरूले पनि सिक्न सक्नुहुनेछ। यतिन्जेल कार्यक्रममा साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद र आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. The Nepalese woman eyed the Christians skeptically, but she agreed to let them pray over her. She'd been ill for a long time, and she was willing to try anything. To her amazement, their prayers worked. She was miraculously healed. Soon after, all four of the believers who'd prayed over the woman were arrested on charges of witchcraft and violence. Despite testimony in their defense, the Christians were convicted and sentenced to 5 years in prison. Please pray for the release of these believers in Nepal, that justice would prevail. Pray also for the woman that God healed, that she will come to a saving faith in the Christ who healed her.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर बिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तर्बिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु र परमेश्वरको नजरबाट आफूलाई हेर्नुहोस् भन्ने शीर्षकमा केही उत्साह दिन गइरहेकी छु. एफएसी 2:10 भन्दछ, हामी ख्रिष्ट येशूमा सृजना गरिएका उहाँका हातका सिप हौं. यदि तपाईँ आफ्नो बारेमा एउटा कुरो परिवर्तन गर्न सक्नुहुन्छ भने यो के हुनेछ? हामी मध्ये धेरै जसोले लामो सूची बनाउन सक्छौ. तथ्य यो हो कि सिद्धताको कुरो आउँदा यीशुले मात्र विश्व रेकर्ड राख्नु भएको छ. लेखिका जेनिफर डुक्स व्यक्त गर्छिन्, जबसम्म तपाईँ परमेश्वरको अचम्मको प्रेममा विश्वस्त हुनुहुन्न, तपाईँ ख्रिष्टको हृदयमा बाहेक सबैतिर प्रतिस्थापन गर्ने प्रेम खोजिरहनुहुनेछ. तपाईँ कहाँ बस्नुहुन्छ वा कहाँ काम गर्नुहुन्छ भन्ने कुराले खासै फरक पार्दैन. शत्रु वाल स्ट्रीट नामक सड़क, फ्यासन सो, नगरका ससाना बाटा र फेसबुकका भित्ताहरूमा चियो चर्चा गर्दै सिंह जस्तै घुमिहेर्छ. हामी शैतानसँग संघर्षमा छौं, जसले हर अवसरको प्रयोग गर्नेछ. त्यसले हाम्रो कानमा फुसफुसाउँछ, मानिसहरूले तेरो बारेमा के सोचिरहेका छन्, तपाईँ धेरै मोटो, धेरै पुर्सदिलो, धेरै मूर्ख र धेरै गरीब हुनुहुन्छ भने त्यसले तपाईँलाई भन्नेछ. ख्रिष्टको सट्टाई संसारका चीजहरूमा तपाईँको स्नेह राख्न त्यसले जे गर्न सक्छ सो गर्नेछ. आवश्यक परेमा त्यसले ती आरोपलाई चमकदार पत्रिकाको आवरणमा बेर्नेछ. त्यसको झुटमा नफस्नुहोस्, यसोले भन्नुभयो, त्यसमा केही सत्य छैन, त्यो झुटको पिता हो. एकजना क्रिश्चियन लेखक यसलाई यसरी सारांशमा ल्याउँछन्, यदि हामी जीवनको आनन्द लिने आशा गर्छौं भने हामीले जित्नै पर्ने ठूल्ठूला कुरा मध्ये असन्तुष्टि एउटा हो. हामीले चाहेका सबै कुरा हामीसँग नहुन सक्छ, तर हामीसँग निश्चित रूपमा केही मानिससित भन्दा बढी हुन्छ. तपाईँ कस्तो देखिनुहुन्छ भन्ने बारेमा तपाईँले जे सोचे तापनि कोही न कोही छ जो तपाईँ जस्तै देखिन चाहन्छ. तपाईँ जतिसुकै वृद्ध भए पनि कोही छ जो तपाईँ जस्तै जवान हुन चाहन्छ. आफूलाई माया गर्नुहोस् र आफ्नो जीवनलाई माया गर्नुहोस्, यो तपाईँसँग भएको एक मात्र कुरो हो. सत्य यो हो कि तपाईँ परमेश्वरले बनाउनु भएको एक अद्वितीय व्यक्ति हुनुहुन्छ. तपाईँ उहाँको लागि अद्वितीय हुनुहुन्छ. तपाईँ परमेश्वरले बनाउनु भएको अद्वितीय व्यक्ति हुनु भएकोले सन्तुष्ट रहन सिक्नुहोस् भन्ने उत्साहसँगै कार्यक्रम अन्तर्बिन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु. जय मसीह.

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
3: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
3: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
3: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.5 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
2: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
4: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म ब्रह्म उपस्थित भइसकेका छौ र मैले कार्यक्रममा विशेष गरिकन कलाकारहरूसँग कुराकानी गर्ने गर्छु, जोड्ने गर्छु। तर आज भने मैले कसैलाई निम्ता भने दिन सकेन, अर्को हप्ता पक्कै पनि म विशेष अतिथिको साथ उपस्थित हुने नै छु। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

धेरै स्वास्थ्य मण्डलीको बारेमा कलम चलाएका छन्, तर म अस्वास्थ्य मण्डलीको बारेमा केही बताउन चाहन्छु। मेरो आश्रय यो हो कि मण्डली कसरी रोगी हुन्छ भन्ने जानेपछि मण्डलीलाई रोगी हुनबाट जोगाउन हामी होसियारी हुन्छौ। मण्डलीलाई रोगी बनाउने लुसिफरको खेल मैदान मण्डलीले जान्नुपर्छ। भन्दै गर्दा मण्डली भवन होइन, उद्धार पाएका मानिसहरू हुन् भनी अझ गहिरो तरिकाले बुझ्नुपर्छ। औपचारिक रूपमा मण्डली पेन्तेकोस्टको दिनमा शुरू भए तापनि परमेश्वरको मण्डली उत्पत्तिको पुस्तकदेखि नै देख्न पाउँछौ। पढ्नुहोस् उत्पत्ति 1:26-28। परमेश्वरले मण्डलीलाई आफ्नै स्वरूपमा बनाउनु भयो र उहाँले आफ्नो मण्डलीलाई आशिषित र समस्त पृथ्वीमा अधिकार दिनुभयो। त्यो पहिलो मण्डली आदम र हब्बा थिए। स्वास्थ्य मण्डली बढ्छ, फल्दै फुल्दै र वृद्धि हुँदै जान्छ र धेरैलाई आशिषित बनाउँछ। तर रोगी मण्डली बढ्न र वृद्धि हुन सक्दैन र अरू कसैलाई पनि आशिषित तुलाउन सक्दैन, किनकि ऊ आफै रोगी छ। मण्डलीमा रोग लाग्ने धेरै कारणहरू छन्। म मेरो सेवकाईको अवधिमा के कस्ता कुराहरूले मण्डलीलाई रोगी बनायो र मण्डली वृद्धिमा कसरी असर पार्दछ ती अनुभवहरू यहाँहरू समक्ष राख्न चाहन्छु, ताकि भावी पुस्ताका मण्डलीहरू स्वास्थ्य रूपमा फल्दै फुल्दै र वृद्धि हुँदै जान सकोस्। रोगी मण्डली जसले दर्शन देख्छ, घाम पानी भोक प्यास अभाव सतावट गाली निन्दा दोष पीड़ा आदि सबै कुराहरू सहेर कठोर मेहनतको साथ प्रभुको मण्डली शुरूआत हुन्छ। मण्डली बिस्तारै बढ्न शुरू गर्छ। दर्शन देख्ने अगुवा होस् या मण्डलीका सदस्यले होस्, कोहीले पनि मण्डली रोगी होस् भन्ने इच्छा गरेका हुँदैनन्। तर मण्डली रोगी होस् भन्ने इच्छा त केवल लुसिफरले मात्र चाहन्छ, किनकि लुसिफरले स्वास्थ्य मण्डली कहिल्यै देख्दैन अथवा देख्न चाहन्न, किनकि लुसिफर परमेश्वर र उहाँको देह मण्डलीको शत्रु हो। परमेश्वरको पहिलो मण्डली आदम र हब्बा सृष्टि गर्दा तिनीहरू 105 निरोगी थिए। तिनीहरू स्वास्थ्य भएको लुसिफर देख्ने चाहे मण्डलीको मण्डली आदम र हब्बाको बीचमा रोग खाली दियो र त्यो रोग फैलिँदै गयो र आदम र हब्बा रोगी भएर उनीहरूबाट जन्मेका सबै मानव जाति रोगी भए। रोमी 5:12-14 एकजना मानिसद्वारा संसारमा पाप आयो, पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। व्यवस्था दिन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन त्यहाँ पापको लेखा पनि हुँदैन। आदमदेखि लिएर मोसासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो। तिनीहरूमाथि पनि जसले आदमले गरे जस्तै अपराध गरेका थिएनन्, ती आदम चाहिँ आउनुहुनेको प्रतिरूप थिए। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

लुसिफरले सृष्टिको पहिलो परिवारलाई अस्वस्थ बनाउन डरलाग्दो हतियारले प्रहार गरियो, त्यो हो शङ्खा। एउटा नेपाली भनाई छ, शङ्खाले लङ्का जलाउँछ। स्वस्थ परिवार वा स्वस्थ मण्डली तहस नहस पार्ने हो भने शङ्खा डरलाग्दो हतियार हो। लुसिफरले परमेश्वरको वचनमा नै शङ्खा हालिदियो, अनि आदम र हब्बाले परमेश्वरले बोल्नु भएको वचन र उहाँलाई नै शङ्खाको दृष्टिले हेर्न पुगे। मेरो बुझाइमा शङ्खा गर्नु पाप होइन, तर शङ्खालाई मनमा गर्भधारण गर्न दिनु र शङ्खालाई जन्माउनु र सबै ठाउँमा फैलाउँदै जानु चाहिँ पाप हो। याकुबको 14 र 15 भन्छ, मेरो सेवकाईको अनुभवमा मण्डली अस्वस्थ हुनुमा शङ्खा नै प्रमुख कारण देखेको छु। यदि कुनै कुरामा कोही प्रति शङ्खा लाग्यो भने शङ्खालाई आफ्नो मनमा गर्भधारण नगर्नुहोस्। तुरन्त सम्बन्धित व्यक्तिसँग अथवा जसलाई तपाईँले शङ्खा गर्नुभयो उसितै बसेर कुराकानी गर्नुहोस् र तुरन्त शङ्खामाथि विजय हुनुहोस्, ताकि तपाईँ स्वयं, सम्बन्धित व्यक्ति र सिङ्गो मण्डली परिवार लुसिफरको डरलाग्दो हतियारबाट विजय हुनेछ। अब हामी लुसिफरको दोस्रो हतियारलाई हेरौं। दोस्रो हतियार भनेको लोभ। परमेश्वरको पहिलो मण्डली आदमको परिवारमा लुसिफरले प्रहार गरेको दोस्रो हतियार लोभ थियो। तिमी यो फल खायौ भने परमेश्वर जस्तै हुनेछौ भनी मनमा लोभ हालिदियो र स्वास्थ्य परिवार रोगी बनियो। वर्तमान परिवार तथा मण्डलीलाई पनि रोगी बनाउने हतियार लोभ नै हो। संसार दिनदिनै प्रगतिको गतिमा बढ़िरहेको छ। हामीलाई संसारको चीज वस्तुमा, मान सम्मानका कुराहरूमा लोभ लाग्नु स्वाभाविक नै हो, तर लोभलाई मनमा गर्भधारण गर्नु र लोभलाई जन्माउनु चाहिँ पाप हो। लोभले जब जन्म लिन्छ, यसले आफ्नै व्यक्तित्वमा, परिवार र मण्डली समुदायलाई हानि गर्छ र मृत्यु र विनाशमा समेत पुर्याउँदछ। कोलोसी 3:24-25, दिलो ज्यानले परिश्रम गर्नेलाई परमेश्वरले आशिष र इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। कोलोसी 15:58, तिम्रो परिश्रम व्यर्थ हुने छैन भनी परमेश्वरले भन्नुभएको छ। कुनै पनि कुरामा लोभ गर्नु पाप होइन, तर लोभलाई आफ्नो मनमा गर्भधारण हुन नदिनुहोस्। जब लोभले आफैलाई विचलित बनाउँछ, तुरन्त परमेश्वरको प्रतिज्ञामा विश्वास गरी आफ्नो काममा परिश्रम गर्नुहोस्। तब तपाई आफै परिवार र मण्डली समुदाय लुसिफरले प्रहार गरेको लोभको हतियारबाट हामीलाई विजय हुनेछौ, हामी जित्नेछौ। लोभबाट हामी विजय हुनेछौ, लोभले हामीलाई पापतिर लाने छैन। अहिले भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

सीमा नाग्नु भनेको आज्ञा पालन गर्नु हो। मलाई धेरैले प्रश्न गर्छन्, परमेश्वरले मानिसलाई बन्धनमा राख्नुभयो त्यसैले सीमा नाग्नु भयो, यो राम्रो भएन। उहाँले अदनको बगैँचामा खान नहुने रुख लगाई मानिसको स्वतन्त्रतामा सिमाना लगाउनु भयो। परमेश्वरले मानिसलाई बनाउँदा स्वतन्त्र इच्छा, आनन्द, शान्ति र प्रशस्त जीवन दिएर बनाउनु भएको हो। यो कुरा कुनै पनि कमी थिएन। मानिस आफ्नो स्वतन्त्रतामा जिउन सिमानामाले कुनै पनि छेकबार गरेको थिएन। तपाईँलाई म एउटा प्रश्न राख्न चाहन्छु, तपाईँले आफू बस्ने घर निर्माण गरेपछि किन वरिपरि पर्खाल लगाउनुहुन्छ? के तपाईँको घरको पर्खालले तपाईँको स्वतन्त्र इच्छा, तपाईँको आनन्द, शान्तिको जीवन जिउनलाई बाधक छ र? मलाई लाग्छ तपाईँको घरको पर्खाल वा सिमानाले तपाईँको स्वतन्त्रतामा कुनै बाधक हुँदैन। तपाईँ त्यो सिमानाभित्र प्रशस्त मात्रामा स्वतन्त्र उपभोग गर्न सक्नुहुन्छ। तर जब तपाईँ आफ्नो घरको पर्खाल चढेर छिमेकीको घरतिर चिचाउन थाल्नुहुन्छ भने त्यही दिनबाट तपाईँको घरमा पर्खाल हुँदाहुँदै पनि तपाईँ सुरक्षित बस्न सक्नुहुन्न, किनकि तपाईँ सिमाना नाग्न खोज्दै हुनुहुन्छ। त्यस्तै अदनको बगैँचामा आदम र हब्बा स्वतन्त्र थिए, त्यो रुख उनीहरूको लागि कति पनि बाधक थिएन। सिमाना आफैमा असल थियो। वचनले भन्दछ परमेश्वरले बनाउनु भए कुनै पनि कुरा खराब थिएन, तर आदम र हब्बा सीमा नागेर जानु खतरा भयो। लुसिफर बडो चलाखी भएर आदम र हब्बालाई छल गरी तिमीहरूले यो रुखको फल खाएपछि परमेश्वर जस्तै हुनेछौ भनी मनभित्र लोभ हालिदियो र परमेश्वरले लगाउनु भएको सिमाना तोड्न लगायो। लुसिफरको योजना थियो कि यो सुन्दर पवित्र स्वास्थ्य परिवारलाई कसरी हुन्छ अस्वास्थ्य बनाई रोगी बनाई राख्नु, ताकि यो परिवारबाट परमेश्वरको महान योजना कुनै पनि हालतमा पूरा नहोस्, संसारले आशिष नपाओस्। लुसिफरले आज पनि वर्तमान परिवार तथा मण्डली परिवारलाई सीमा तोड्न लगाई मण्डलीलाई अस्वास्थ्य, घायल र रोगी बनाई राख्न चाहन्छ, ताकि मण्डली कहिल्यै वृद्धि नहोस्, परमेश्वरको महान योजना कहिले पूरा नहोस्। परमेश्वरले हरेक मण्डलीका सदस्यहरूलाई वरदान दिनुभएको छ, उसले त्यो वरदान अनुसार सेवा गर्न हरेकलाई स्वतन्त्र छ। पावल भन्छन्, आफ्नो काममा कड़ा परिश्रम गरेर धनी बन अनि धेरैको सेवा गर, नहुनलाई सहयोग गर, अरूको काममा सेवामा व्यर्थ हात हालेर दुःख नदेऊ। लुसिफरले आफ्नो काममा सन्तुष्टि र रमाहट गरेको चाहन्न, बरू तिम्रो मन भन्दा अरूको काम असल छ भनी उचालेर सिमाना तोड्न लगाई मण्डलीलाई अस्वास्थ्य र रोगी बनाउन चाहन्छ। हामी मण्डली यस प्रकारको परीक्षामा माथि विजय हुन परमेश्वरले दिनुभएको वरदान अनुसार परिश्रम गरेर उहाँको सेवा गरौं र अरूहरूको काम वा सेवालाई उत्साह दिई सहयोग गरौं।

लुसिफरको अर्को हतियार भनेको दोष लगाउनु हो। दोष भनेको दाग, खोट वा गल्ती भन्ने बुझिन्छ। आफ्नो गल्ती नदेख्नु तर अरूको गल्ती देख्ने मानवको पापी स्वभाव हो। यो पापी स्वभावले अरूको गल्ती खोजी हिँड्छ र सबैको सामु चरित्र हत्या गर्ने गर्छ। येशु ख्रीष्टले भन्नुभयो, दोष नलगाऊ र तिमीहरू पनि दोषी ठहरिने छैनौ। येशुले यहुदा इस्करियोत जस्तो व्यक्तिलाई पनि दोष लगाउनु भएन, बरु सुधारको लागि पश्चाताप गर्ने अवसर दिनुभएको थियो। मानिसको उन्नति र भलाइको लागि फरक तरिकाले कमजोरीहरू देखाइदिनुहुन्थ्यो। पावलले पनि कसैलाई दोष लगाएनन्, बरु अरूको गल्ती देखाउँदा पहिला उसको असल गुणको प्रशंसा गरेर सुधारको लागि असल तरिकाले गल्तीहरू देखाइदिनुहुन्थ्यो। दोष लगाउनु लुसिफरको अर्को डरलाग्दो हतियार हो। लुसिफरले उन्नति, सुधार, पश्चातापमा डोर्याउन चाहन्न, बरु व्यक्तिको चरित्र हत्या गरी उसको जीवनलाई नै तस नस पार्न चाहन्छ, ताकि मण्डली रोगी भइरहोस् र परमेश्वरको योजना पूरा नहोस्। दोष लगाउनु लुसिफरको डरलाग्दो हतियार हो। दोष नलगाऊ र तिमीहरू पनि दोषी ठहरिने छैनौ। यदि कसैले गल्ती गरिरहेको देख्छौ भने पावल र येशूले जस्तै चरित्र हत्या नहुने गरी सुधारको लागि गल्ती देखाइदिनु र अरूको गल्ती देखाउँदा आफ्नो जीवनमा पनि चारैतिर विचार गरेर गल्ती देखाउँदा असल हुन्छ भने मात्र गल्ती देखाइदिनु राम्रो हुन्छ, ताकि मण्डली स्वास्थ्य रहन सकोस्। र अर्को महत्वपूर्ण कुरा रहेको छ, कुरा काट्नु। मण्डलीलाई रोगी बनाउने लुसिफरको अर्को डरलाग्दो हतियार भनेको एकअर्काको पिठ्यौं पछि कुरा काट्नु हो। विश्वास गरेर प्रभुमा आए तापनि मण्डली आशिषित नहोस्, मण्डली चाउरी परिरहोस्, मण्डलीमा जीवन नहोस् भन्ने लुसिफरको चाहना अथवा चाहन्छ। अनि लुसिफरले एकपछि अर्को हतियार फ्याँक्ने काम गरिरहन्छ। कुरा काट्ने बानी लुसिफरको स्वभाव हो। मण्डली परमेश्वरको जीवित घरना हो। हामी कसैले पनि उहाँको अङ्गको कुरा नकाटौं। कसैको बारेमा केही भन्नु छ भने सम्बन्धित व्यक्तिकै अगाडि भन्नुहोस्। सम्बन्धित व्यक्ति नभएको बेलामा उसको बारेमा कुरै नकाट्नुहोस्। यदि कसैले कुरा काट्न शुरू गर्छ भने तुरन्त रोक्नुहोस्, यदि ताकि तपाईँले प्रभुको देहको इज्जत गर्नुहुनेछ र तपाईँको स्थानीय मण्डली आशिषित भएर वृद्धि हुनेछ। र लुसिफरको अर्को योजना हतियार भनेको अनादर गर्नु अथवा आदर नगर्नु। प्रभुको देह मण्डलीलाई रोगी र सुक्खापन बनाउने लुसिफरको अर्को डरलाग्दो हतियार भनेको आफ्नो पास्टर अगुवा विश्वासीलाई अनादर गर्नु हो। अनादर भनेको आज्ञाकारी नहुनु, अटेर गर्नु, बागी बन्नु, जानी जानी संगतिमा सहभागी नहुनु, आफ्नो स्थानीय मण्डली भन्दा अरूको मण्डलीमा भन्दा अरूको सेवामा सक्रिय हुनु, मण्डलीले फेरि हिँड्नु, अरूहरूको सेवकाईलाई तुरन्त लाइक गर्नु र प्रतिक्रिया दिनु, तर आफ्नो मण्डलीको कुरामा मौन बस्नु आदि जस्ता कुराहरूले मण्डली समुदायको अगाडि अनादर हुन जान्छ। के यस्ता स्वभावले मण्डली स्वास्थ्य हुन सक्छ? अवश्य पनि मण्डली स्वास्थ्य हुन सक्दैन। के हामी हाम्रो मण्डली यस्तै अवस्था र रोगी भएको चाहन्छौ? अवश्य हामी कोहीले पनि चाहँदैनौ। इजरायलीहरू आशिषित राष्ट्र भएको उदाहरण नै परमेश्वरको वचनमा आफ्ना अगुवाहरूको आदर गरेकै कारण हो। इजरायलीहरू जाड भूमिमा नष्ट भएको कारण पनि परमेश्वर उहाँको अगुवाहरूको अनादर गरेको कारणले थियो। पावलले फिलिपीको मण्डलीलाई परमेश्वरको वचनबाट आज्ञा स्वरूप भन्छन्, तिमीहरूले आफूलाई भन्दा अरूलाई श्रेष्ठ ठान, तिमीहरूको माझमा परिश्रम गर्ने तिमीहरूका अगुवाहरू अति उच्च आदर गरेर आपसमा मेलमिलापमा बस्छ। मण्डली परिवारमा अरूसँग भएको वरदानलाई प्रशंसा गर्नु, परमेश्वरको वचन पालना गर्नु नै एकअर्कालाई श्रेष्ठ ठान्नु हो। प्रभुको देहलाई अनादर हुने खालका काम र स्वभावबाट सधैँ सतर्क रहनुहोस्। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यसैले व्यक्तिको विरोध होइन, विचार कस्तो छ त्यसको बारेमा तर्क वितर्क गरी समूहको विकास हुने र प्रभुको महिमा हुने कुराको निष्कर्ष निकालौं र समुदायको भलाइमा अगाडि बढ़ौं। परमेश्वरले यहाँहरूलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आदरणीय श्रोता, कार्यक्रम वरदानमा आज केही महत्वपूर्ण कुरा तपाईँले मेरो निम्ति राखे, किनभने शैतान त यति चलाक छ, कतिखेर तपाईँ र मलाई खाउ निलौं भनेर बसिरहेको छ। तर यसको चलाखी, यसले गर्न लागेको योजना हाम्रो जीवनमा थाहा भएन भने हामी कहिले उठ्न नसक्ने गरी लड्न सक्छौ। त्यही भएर पनि हामी निरन्तर प्रार्थनामा बलियो हुनुपर्दछ। जति धेरै शक्तिशाली तपाईँ बन्न चाहनुहुन्छ त्यति धेरै प्रार्थना तपाईँ र मैले गर्नुपर्दछ। अहिलेलाई भने प्राविधिक मित्र सुजन चिरा पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।